0: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरको सबैभन्दा शुरूमा मौसमी प्रणालीको निगरानीका लागि जल तथा मौसम विज्ञान विभागले तयारी तीव्र पारेको प्रसंग।
2: मनसून प्रतिकारे कमाण्ड पोस्टको हिजो बसेको बैठकमा बंगालको खाड़ीमा बनेको न्यून चापीय क्षेत्रका कारण नेपालमा वर्षाको सम्भावना र त्यसले पार्ने प्रभावका बारेमा छलफल भएको छ। नेपाल मौसम विज्ञान विभागका उच्च अधिकारीहरूले त्यसको सम्भावनाका बारेमा बैठकलाई जानकारी गराएका थिए। बैठकले पानी पार्ने प्रणालीको निरन्तर निगरानी गर्ने र सोही अनुसार आवश्यक तयारीका लागि सम्बन्धित सबै निकायलाई सशक्त गराउने निर्णय समेत भएको छ। बैठकले भोटेकोशी बारीपछि विपद संकटग्रस्त क्षेत्र घोषणा भएका जिल्लामा कनेक्टिभिटी सुचारू गर्न विभिन्न स्थानमा झोलिङ्गे पुल निर्माण गर्न उपलब्ध स्रोत साधन र सहयोग गर्न इच्छुक संघ संस्था समेतको सहयोगमा झोलिङ्गे पुल निर्माणका लागि यथाशीघ्र प्रक्रिया अगाडि बढ़ाउन समेत पूर्वाधार विकास मन्त्रालयलाई अनुरोध गरेको छ।
1: यसैबीच बंगालको खाड़ीबाट आउने प्रणालीको नेपालमा प्रभाव र सचेतनाको विषयमा विभिन्न बहसहरू भइरहेका छन्। भोटेकोशी बाढ़ीपछि होल्डिङ सेन्टरमा बसेका व्यक्तिहरूमा पनि केही त्रास थपिएको छ। यसै सन्दर्भमा बंगालको खाड़ी तथा आसपासको क्षेत्रमा विकसित भएको न्यून चापीय प्रणाली थप बलियो बन्दै गएको भए पनि नेपालमा यसले कति असर गर्छ भन्ने बारेमा निगरानी गरिरहेको मौसम विज्ञान विभागले औपचारिक धारणा सार्वजनिक गरेको हो। भू उपग्रहबाट प्राप्त तस्वीर र तथ्याङ्क विश्लेषणका आधारमा प्रणाली क्रमशः विकसित हुँदै गएको विभागले बताएको छ। विभागका अनुसार हालसम्मको अवस्था हेर्दा उक्त प्रणाली सेप्टेम्बर 23 अर्थात असोज 7 गते आसपास न्यून चापीय क्षेत्रका रूपमा थप बलियो भई दक्षिण ओडिशा उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्र नजिकबाट जमीनतर्फ प्रवेश गर्ने देखिएको छ। उक्त प्रणालीको प्रभावका कारण नेपालमा कति वर्षा हुने वा वर्षाको जोखिम कस्तो रहने भन्ने विषयमा अहिले नै यकिन गर्न सकिने अवस्था नरहेको विभागले जनाएको छ। आवश्यकता अनुसार थप सूचना तथा जानकारी अध्यावधिक विवरणहरू पनि सार्वजनिक गर्ने विभागले जानकारी गराएको छ। भारतीय मौसम विज्ञान विभाग आईएमडीका अनुसार भने अन्डमान सागर आसपास न्यून चापीय प्रणाली विकसित हुने क्रममा रहेकाले त्यसको प्रभावले बंगालको खाड़ीमा मौसमीय गतिविधि बढ़ने र त्यसबाट नेपालतर्फ मनसूनी आर्द्रता भित्रिने सम्भावना देखिएको छ। मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार देशभरि मनसूनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव छ। मनसूनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ छ। त्रिवी जल तथा मौसम विज्ञान केन्द्रीय विभागका उप प्राध्यापक विनोद पोखरेलले विभिन्न मौसम पूर्वानुमान प्रणालीको अध्ययन गर्दा भारी वर्षाको सम्भावना देखिएको बताउनुहुन्छ। धेरैवटा फोरकास्ट मोडल हेर्दा निकै ठूलो वर्षाको सम्भावना देखिएको उहाँले सामाजिक सञ्जाल मार्फत उल्लेख गर्नुभएको छ।
2: रसुवाको भोटेकोशी बाढ़ीपछि होल्डिङ सेन्टरमा बसेका मध्ये 80.6% घर परिवारले सरकारद्वारा सहयोग प्राप्त अस्थायी आवासमा बस्ने इच्छा व्यक्त गरेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको सर्वेक्षणमा होल्डिङ सेन्टरमा रहेका 2027 बाढ़ी प्रभावित घरदुरीहरूको अस्थायी आवास आवश्यकताको मूल्यांकन गरिएको थियो। प्रभावितका अनुसार नुवाकोटमा 1557, रसुवामा 397, धादिङमा 72 र चितवनमा एक घरधुरी रहेका छन्। सर्वेक्षण गरेका घरधुरीहरूमध्ये 66.9% बाढ़ी प्रभावितले सरकारी सहयोगमा बहाल भाड़ाको आवास व्यवस्था गर्न इच्छुक रहेको समेत जनाएका छन्। 25.3% घरधुरीले मात्रै अस्थायी आवासका लागि आफूसँग आफ्नै जग्गा उपलब्ध रहेको समेत बताएका थिए। 8.0% बाढ़ी प्रभावित क्षेत्र बाहिर वैकल्पिक घर रहेको समेत बताएका छन्। सर्वेक्षण गरिएका कुल 1776 घरधुरी मध्ये आफ्नो घरमा पूर्ण क्षति पुगेको, 218ले आंशिक क्षति भएको र 33 घरधुरीले सड़क पहुँच अवरूद्ध भएको जनाएका छन्। सर्वेक्षण गरिएका मध्ये 3-6 जना सदस्य रहेका घरधुरीहरू 74.6% रहेका छन् भने 9 जना वा सो भन्दा बढ़ी सदस्य रहेका घरधुरी 5.1% रहेको प्राधिकरणले जनाएको छ। यसैबीच रसुवा र नुवाकोटका बाढ़ी प्रभावित क्षेत्रमा शैक्षिक गतिविधिलाई निरन्तरता दिन अस्थायी सिकाई केन्द्र तथा कक्षा कोठाहरू स्थापना गरिएको छ। प्रभावित बालबालिकाको पढ़ाईलाई सहज बनाउन विभिन्न शैक्षिक सामग्री वितरण समेत गरिएको, विद्यालय सरसफाईको काम समेत भइरहेको बताइएको छ। प्राधिकरणको विवरण अनुसार रसुवा र नुवाकोटमा गरी कुल 35 अस्थायी सिकाई केन्द्र तथा कक्षा कोठा स्थापना भएका छन्। बाढ़ी प्रभावित विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउन विस्थान सामग्री, बाल विकास किट र 36 थान विद्यालय शिक्षक किट वितरण समेत गरिएको छ। विद्यार्थी किटबाट प्रभावित तथा निजी

0: विद्यालयमा अध्ययनरत विद्यार्थी समेत गरी कुल 2349 जना विद्यार्थी लाभान्वित हुने समेत बताइएको छ।
1: यसैबीच भटेकोशी बाढ़ीले छेद विच्छेद पारेको सड़क सम्पर्कलाई आगामी दशैं अघि नै पुनस्थापित गर्न सड़क विभाग र सुरक्षा निकायहरूले संयुक्त रूपमा काम अगाडि बढ़ाएका छन्। दशैंको समयमा नागरिकहरूको आवतजावत र उत्तरी नाकाबाट हुने व्यापारलाई दृष्टिगत गरी सरकारले त्यस क्षेत्रमा यातायात सञ्चालन गर्न विशेष प्राथमिकता दिएको जनाएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले दशैं अघि नै अस्थायी रूपमै भए पनि यातायात सेवा सञ्चालन गर्ने गरी काम तीव्र पारिएको र बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। हजारौं नागरिक विस्थापित भएका र अरबौंको क्षति भएको यस प्राकृतिक विपदपछि दशैंको मुखमा यातायात पूर्ण रूपमा ठप्प हुन नदिन सड़क विभाग र सुरक्षाकर्मीको टोली अहोरात्र खटिरहेको छ। सड़क विभागका प्रवक्ता शुभराज न्यूपानेले दशैं लगायतका चाडपर्व शुरू हुनु अघि नै भटेकोशी बाढ़ीले अवरूद्ध भएका सड़क सञ्जाल सञ्चालनमा ल्याउने सरकारको घोषणा अनुसार द्रुत गतिमा काम भइरहेको बताउनुभयो। उहाँले अवरूद्ध सड़कहरूमा अस्थायी रूपमा भए पनि मुख्य सड़क वा वैकल्पिक सड़क भएर दशैं अघि नै यातायात सञ्चालन गर्ने बताउनुभयो। व्यत्रावतीमा आवश्यक बेली ब्रिज पनि पठाइसकिएको छ। सड़क अवरूद्ध रहेका क्षेत्रमा आवश्यक काम द्रुत गतिमा भइरहेको पनि उहाँले बताउनुभयो। गल्छी त्रिशुली रसुवागढ़ी सड़कको गल्छीदेखि भैंसे खण्डसम्मको सड़क खुलिसकेको छ। अब भैंसे व्यत्रावतीमा 500 मिटर खुलाउन बाँकी छ। उहाँले भन्नुभयो त्यहाँ काम भइरहेको छ। अहिले डोजर र एक्सावेटर प्रयोग गरी ढुंग्रे व्यत्रावती खण्डमा सड़क खुलाउने काम पनि भइरहेको छ। नुवाकोटको गोर्खु टारसम्म सड़क खुलिसकेको बताउँदै उहाँले फलाखु खोलामा 75 मिटर बेली ब्रिज राख्ने तयारी भइरहेको जानकारी दिनुभयो। सात विषयमा 1.5 किलोमिटर र उत्तर गया मावी बेत्रावती बीच करिब 500 मिटर सड़क बगेको पनि उहाँले जानकारी दिनुभयो। पूर्वाधार विकास मन्त्रालयका सहसचिव सुशील बाबु ढकालले बाढ़ी प्रभावित क्षतिग्रस्त क्षेत्रमा सड़क र पुल निर्माणलाई गति दिन 8 विषयगत कार्यदल गठन गरी काम भइरहेको पनि जानकारी दिनुभयो।
0: यसैबीच भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीपछि विस्थापितलाई राखिएका होल्डिङ सेन्टरमा सुरक्षित खानेपानीको अभाव देखिएको छ। खानेपानी र सरसफाईमा समस्या देखिएसँगै विस्थापितमा झाडा पखला रुगाखोकी र ज्वरोका बिरामी बढ़न थालेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार हालसम्म होल्डिङ सेन्टरमा रहेका 88 जनामा झाडा पखला देखिएको छ। नुवाकोट रसुवा धादिङ र काठमाडौँमा रहेका होल्डिङ सेन्टरमा धेरै मानिसमा एकै ठाउँमा बस्नुपर्ने भएकाले पानीजन्य तथा सरुवा रोग फैलिन सक्ने जोखिम समेत बढ़ेको चिकित्सकहरूले बताएका छन्। मन्त्रालयले होल्डिङ सेन्टरमा सुरक्षित खानेपानीको व्यवस्था गर्नुपर्नेमा जोड़ दिँदै विस्थापितलाई पानी उमालेर वा शुद्धिकरण गरेर मात्रै पिउन आग्रह गरेको छ। मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनसँग भन्नुभयो,
2: भोटेकोशी बाढ़ी पछि अस्थायी रूपमा शिविरमा बस्नुभएको व्यक्तिहरूले अथवा आफ्नै त्यहाँ वरिपरि आफ्नै वासस्थानमा बस्नुभएको व्यक्तिहरूले विशेष रूपमा पानीको सरसफाई, खानेकुराको सरसफाई, खानेकुराको भण्डारण, शौचालय प्रयोग लगायतका विषयमा विशेष ध्यान दिनुपर्ने हुन्छ। खाना बनाउनुभन्दा अगाडि, खाना खानु पूर्व, शौचालय गएर आएपछि राम्रोसँग अनिवार्य रूपमा साबुन पानीले हात धुने, सरसफाई गर्ने कुरा गर्नुपर्छ। अनिवार्य रूपमा शौचालयको मात्रै प्रयोग गर्ने कुरा गर्नुपर्छ। शुद्ध निर्मलीकरण गरिएको पानीहरूको मात्रै प्रयोग गर्नुपर्ने हुन्छ। खानेकुराहरू पनि विशेष रूपमा अलि सावधानी अप्नाएर बनाउनु पर्ने, भण्डारण गर्नुपर्ने, पाकेको कुराहरूलाई त्यसै अनुसार भण्डारण गर्नुपर्ने, काँचो कुराहरूलाई त्यसै अनुसार भण्डारण गर्नुपर्ने, दुईटै खाना एकै ठाउँ मिसाएर एकै ठाउँमा नजिक हुने गरी भण्डारण गर्न पनि हुँदैन। यो कुराहरू ख्याल गर्न सक्यौँ भने हामी जोखिमबाट बच्न सक्छौँ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा जन्म र मृत्यु संस्कारमा दिइने खाद्यान्न सहयोगबाट कर्णालीका नागरिक खुशी।
3: आजकल सरकार दया भएर अब हस्पिटल भुस्केरी भयो बाछालाई मिल्दै जस्तो सुविस्ता थियो खाद्यान्न त्यसरी चामल दिए त हामीले धेरै राम्रो अरम्भ खला सरकारले धेरै राम्रो गरिहाल्छ।
0: खडेरीले रीतिदै सुदूरपश्चिमका दलित बस्ती 2 महिनादेखि उधारोमा चल्दै सुदूरपश्चिम सरकार लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
0: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
1: पशुको दाना पानी पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको ओसिलो ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
4: पशु स्वास्थ्य भ्यागुते चरचरे लम्पी स्किन पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
1: नेपाल सरकार पशु सेवा विभाग संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
4: विपद जुनसुकै बेला आउन सक्छ। बाढी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
5: सबैभन्दा महत्वपूर्ण कुरा 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
4: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौ। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाउ। सम्भव भएसम्म दाल अण्डा दूध जन्य पदार्थ साग सब्जी फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
5: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
6: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
4: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र CIN।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको गोर्खापत्रको पहिलो पृष्ठमा सुविधा दिएर अवकाशको प्रस्ताव शीर्षकमा नरेन्द्र सापकोटाले खबर लेख्नु भएको छ। अहिले आम कर्मचारी वृत्तमा सेवा अवधि 30 वर्ष वा उमेर 55 वर्ष कायम हुँदा 55 वर्ष उमेरको मात्रै सेवा सुविधा प्राप्त हुन्छ भन्ने गलत भाषी निर्माण भइरहेको छ। कर्मचारीलाई अवकाशमा पठाउँदा 58 वर्षकै सुविधा दिने विषयमा अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेकाले अब कुनै प्रतिकूल असर पर्दैन। यता संघीय निजामती सेवा विधेयकको मस्यौदामा भने एकपटकका लागि कर्मचारीको 30 वर्ष सेवा अवधि वा 55 वर्ष उमेरमा अवकाश हुने व्यवस्था गरिए पनि 58 वर्ष उमेरकै सुविधा दिएर अवकाश दिने गरी प्रस्ताव गरिएको छ। नीतिगत तयारी गर्न निर्देशन शीर्षकमा अर्को खबर प्रकाशित छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघीय महासभामा गर्नुहुने सम्बोधनका विषयमा नीतिगत तयारी गर्न सरकारलाई निर्देशन समेत दिएको छ। 2 दशकपछि थुम्कामा खुशी शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर प्रकाशित छ। वर्षौंदेखि सुनसान रहेको नवबुद्ध नगरपालिका 5 कानपुर कालापानी स्थित थुम्का गाउँमा 2 दशकपछि चहल पहल हुन थालेको छ। त्यस्तै भित्रपृष्ठमा स्तर उन्नतिका लागि विद्युत अवरूद्ध हुने शीर्षकमा अर्को खबर प्रकाशित छ भने सिप बेचेर भित्रियो 7 अर्ब शीर्षकको खबर प्रकाशित छ। विभिन्न प्रकृतिका व्यवसायी सिप र सेवा बेचेर नेपालीले विदेशबाट 1 महिनामै करिब 7 अर्ब रूपियाँ आमदानी गरेका छन्। त्यस्तै आजको कारोबारको पहिलो पृष्ठमा जेएनजी आन्दोलनमा जलाइएको सिंहदरबारबाट भवन रेट्रोफिट गर्न 1.5 अर्ब लाग्ने अनुमान शीर्षकको दिपेन्द्र थापाले लेख्नु भएको खबर प्रकाशित छ। त्यस्तै जग्गा विवादले 2 वटा पुल निर्माण वर्षौंदेखि अल्पत्र शीर्षकमा सागर परियारले लेख्नु भएको जुम्लाको खबर छ। नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य ताराताल जाने नागमा गमगढ़ी सड़क अन्तर्गत का दुई पक्की पुल को निर्माण जग्गा विवाद का कारण अलपत्र परेको छ। विभिन्न जोखिमयुक्त खोला में 32 करोड़ लगानी में 10 वटा पक्की पुल निर्माण थालिएकोमा 2 वटा भने अलपत्र परेका छन्।
1: नागरिक दैनिक में सरकारी जग्गा में निजी महल शीर्षक में नगेन्द्र उपाध्यायले सुर्खेत बाटो लेख्नु भएको खबर छ। व्यक्तिगत नाममा बनाइएको सरकारी जग्गा सरकारले फिर्ता ल्याएको 7 वर्ष पुगिसके पनि उपभोग भने तीनै व्यक्तिहरूले गरिरहेको उल्लेख गरिएको छ। संसद अधिवेशन अन्त्य गर्ने तयारी शीर्षकमा अर्को खबर छ। सरकार संघीय संसदको वर्षे अधिवेशन अन्त्य गर्ने तयारीमा जुटेको छ। असोज अन्तिम साताभित्रै अधिवेशन अन्त्य गर्ने तयारीमा लागेको सरकारले आफ्नो प्राथमिकता भने संघीय निजामती सेवा विधेयकलाई अहिलेसम्म सदनमा दर्ता गराएको छैन। सरकारले सदनको यसै अधिवेशनमा यो विधेयक दर्ता गर्ने छाँटकाट पनि देखाइरहेको छैन। कानून मन्त्रालयका अधिकारीहरूका अनुसार सरकारले तयार पारेको संघीय निजामती सेवा विधेयक मस्यौदामा 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई स्वत अवकाश दिने व्यवस्था छ। अर्को खबर रहेको छ नयाँ पत्रिका दैनिकमा। उच्च जोखिमका 4 हिमतालको पानी घटाउन 7.5 अर्बको ग्लोब सञ्जीवनी परियोजना शीर्षकमा एम बमले लेख्नु भएको हो। सोलुखुम्बुको लुमडिङ छो र होङ्गु 2 मनाङको थुलागी तथा शंकुवासभाको तल्लो बरूनमा पानी घटाइनेछ। 23 लाख नागरिक लाभान्वित हुने खबरमा उल्लेख गरिएको छ। एमालेमा धकेलियो ओलीको विकल्प खोज्ने मुद्दा शीर्षकमा सुरोजङ पाण्डेले लेख्नु भएको छ। पुनर्गठन पक्ष नेताहरू पछि हटेपछि एमाले तत्कालका लागि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व हस्तान्तरणको मुद्दा धकेलेको छ। यो सँगै पार्टीमा जागरण र सुधारका लागि महाधिवेशन प्रतिनिधि परिषद उमेर हद तथा 2 कार्यकालको व्यवस्था सम्बन्धी निर्णय गर्न विधान महाधिवेशनतर्फ जाने विषय प्राथमिकतामा राखिने भएको छ। पार्टीमा जागरण र सुधारका लागि महाधिवेशन प्रतिनिधि परिषद उमेर हद तथा 2 कार्यकालको व्यवस्था सम्बन्धी निर्णय गर्न विधान महाधिवेशनतर्फ जाने बाटो खुल्ला गरिएको छ। उपत्यकामा गुड्न थाले 30 रात्रि बस 1 वैशाखदेखि 7 रात्रि बस सञ्चालन हुँदै आएकामा संविधान दिवसको दिनदेखि 23 वटा थपेर 30 पुर्याइएको छ। यी रूटमा चल्नेछन् रात्रि बस सेवाले उपत्यकाका 3 जिल्लालाई समेटेको छ, जसमा जगाती सूर्यविनायक हुँदै ठमेलसम्म 6, साबिक लगनखेल बुढा नीलकण्ठ रूटलाई विस्तार गरी गोदावरीसम्म 6, रिङ रोडमा घड़ीको दिशामा र विपरीत दिशामा 8, किर्तिपुर जमलमा 4, गोदावरी ताखेल ठमेलमा 2 तथा साबिक नागढुङ्गा एयरपोर्ट रूटमा 4 बस सञ्चालन गरिएको उल्लेख गरिएको छ। अर्को खबर रहेको छ, 2 महिनादेखि उधारोमा चल्दैछ सुदूरपश्चिम सरकार शीर्षकमा तेजराज भट्टले धनगढ़ीबाट लेख्नु भएको हो। सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री चक्र मल्लले यही दिन बजेट ल्याउँछौं भन्ने निर्णय भइसकेको छैन तर अब धेरै समय नलाग्ने उहाँले प्रतिक्रिया दिनुभएको छ। मतिपुर औद्योगिक क्षेत्र स्थानीय तहमा सहमति जुटे पनि निर्माणमा अन्यल भएको बारेमा बुटवलबाट विष्णु घिमिरेले लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर, पूर्व मन्त्री सौदाबाजीमा जोडिएपछि एमाले बनायो छानबिन समिति शीर्षकमा कास्की पोखराबाट लेखिएको छ भने कान्तिपुर दैनिकमा पैसा छ लगानी हुँदैन यस वर्ष के होला शीर्षकमा एगे बन्जाडेले लेख्नु भएको खबर छ। बैंकमा पर्याप्त तरलता, ब्याजदर न्यून र बाह्य क्षेत्रका केही सूचकमा सुधार भए पनि कर्जा माग सुस्त, उद्योग आधाभन्दा कम क्षमतामा सञ्चालन र निजी क्षेत्रको आत्मविश्वास अझै कमजोर देखिएको उल्लेख गरिएको छ। निगमको 2 वाइड बडी थन्किँदा 90 करोड़ वित्तीय भार शीर्षकमा सूरज कुँवरले लेख्नु भएको खबर छ। व्यस्त सिजनमा दैनिक 12 घण्टासम्म उडान गर्दा एउटै वाइड बडीबाट 3 करोड़ 6 लाख रूपियाँसम्म कारोबार हुने गरेको पनि उल्लेख गरिएको छ। भित्रीपन्नामा खडेरीको मारले रितिँदै सुदूरपश्चिमका दलित बस्ती शीर्षकमा वसन्त प्रताप सिंहले बझाङबाट लेख्नु भएको खबर हो। खडेरी र बाढ़ी पहिरोले जीवन धन्नै धौधो भएपछि सुदूरपश्चिमको पहाड़बाट दलित समुदायको ठूलो संख्या भारत पलायन भएको छ। चर्को सामाजिक विभेद समेत भोगिरहेको दलित समुदायको यो विस्थापनबारे स्थानीय प्रदेश र संघीय सरकार भने बेखबर जस्तै रहेको उल्लेख गरिएको छ। भित्रीपन्नामा छापिएको अर्को खबर पनि छ, बिजुली निर्यातबाट आमदानी बढ़्यो, बाढ़ीका कारण भदौमा परिणाम घट्यो शीर्षकमा सीमा तामाङले लेख्नु भएको हो। 4.25 अर्ब रूपियाँ लगानी विस्तार गर्दै द क्लिप समूह शीर्षकमा सीमा तामाङले नै लेख्नु भएको खबर पनि छापिएको छ। त्रिहत्तर जिल्लाका 6,000 ओडामा कांग्रेसको अधिवेशन भएको बारेमा कुलचन्द्र न्यौपानेले लेख्नु भएको छ। कांग्रेसको 15 महाधिवेशनको आधार मानिएको ओडा अधिवेशन केही स्थानमा बाहेक आइतबार सकिएको छ। शनिबार र आइतबार गरी दुई दिनमा 73 जिल्लाका 6,132 ओडामा अधिवेशन सकिएको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। अमेरिकाले दोस्रो वर्ष पनि संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन चाहने पालिस्तानी अधिकारीहरूलाई भिसा अस्वीकार गर्ने निर्णयमा पुनर्विचार गर्न युरोपेली संघले आग्रह गरेको छ। अमेरिकी विदेश विभागले यस हप्ता न्यूयोर्कमा अर्को हप्ता हुने बैठक अघि पालिस्तानी नेता र प्रतिनिधि मण्डलका अन्य सदस्यलाई भिसा नदिने बताएको थियो। युएको कूटनीतिक सेवाका प्रवक्ताले संयुक्त राष्ट्र संघसँग भएका विद्यमान मुख्यालय सम्झौताहरू र आयोजक राष्ट्रको रूपमा रहेका दायित्वका आधारमा पनि निर्णय पुनर्विचार गर्नुपर्ने बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। तेहरानले मध्यस्कर्ता मार्फत वाशिङटनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका लागि आफ्ना शर्तहरू पठाएको छ। इरानले मध्यपूर्व युद्ध अघि नै जलमार्गमा नियन्त्रण कायम गरेको थियो। फेब्रुअरीको अन्त्यतिर अमेरिका इजरायली हमलाबाट शुरू भएको मध्यपूर्व द्वन्द्वमा अमेरिका र इरान महीनौदेखि गतिरोधमा फँसेका छन् र चीनले 4 नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ। उत्तरी चीनको सान्सी प्रान्तस्थित ताइवान उपग्रह प्रक्षेपण केन्द्रबाट ती उपग्रहहरू प्रक्षेपण गरिएका हुन्।
1: साझा खबरमा अब खेल खबर। जापानको नागोया र आइची शहरमा चलिरहेको 20 एसियाली खेलकुद प्रतियोगिता एसियाडको दोस्रो दिन नेपालले पदकको आशा गरेका अधिकांश खेलाड़ी पराजित भएका छन्। कराते र उसुका खेलाड़ीको विगतको प्रदर्शनलाई आधार मानेर राष्ट्रिय खेलकुद परिषद राखेपाले स्वर्ण सहित दोहोरो अंकमा जापानमा पदक जित्ने घोषणा गरेको थियो। तर आइतबार नागोयाको तोयोहाशी जिम्नाजियममा नेपाली टोलीको निराशाजनक प्रदर्शन हुँदा सरकारको 3 अघिदेखिको मिशन पूरा हुन नसक्ने अवस्थामा पुगेको हो। कराँतेबाट निश्चित पदकको आशा लिएर जिम्नाजिम पुगेका नेपाल ओलम्पिक कमिटी र राखेपका पदाधिकारी निराश भएर फर्किए। कराँतेको प्रतिस्पर्धामा खेलाड़ीमा मनोबल नै नभए जस्तो देखिएको भनेर व्याख्या विश्लेषण टिकाटी पनि गरिएको छ। यसपटक कराँतेकी एरिका गुरूङबाट स्वर्ण पदकको आशा थियो। पछिल्लो संस्करणमा रजत जितेकी एरिकाले 3 प्रिमियर लीगदेखि विश्व कराँते महासंघले आयोजना गरेका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो। त्यसै गरी अरू खेलमा कराँतेको अनपेक्षित नतिजा देखिएको छ। पदक नै संकटमा पर्ने हो कि भन्ने कतिपयले चिन्ता पनि व्यक्त गर्न थालेका छन्। महिला भलिबलमा भने नेपाली टोलीले विजयी हात पारेको छ। यसअघि नै समूह चरणबाट बाहिरिसकेको नेपाली महिला भलिबल टोलीले किर्गिस्तानलाई क्वालिफिकेशनका लागि भएको खेलमा सोझो सेटमा हराएको हो। त्यसै गरी अस्ट्रेलियाले एकदिवसीय सिरिजको श्रृंखला जितेको छ। अस्ट्रेलियाले जिम्बाब्वे विरूद्धको 3 सिरिज जितेको हो। हरारेमा आइतबार भएको तेस्रो खेलमा अस्ट्रेलियाले जिम्बाब्वेलाई अन्तिम बलमा 1 हराउँदै सिरिज हात पारेको हो। र नेपाल बास्केटबल संघ नेपाललाई इन्टरनेशनल र प्याप्सनको संयुक्त आयोजनामा 16 मुनिको अन्तर्विद्यालय छात्र बास्केटबल प्रतियोगिता आजदेखि शुरू हुँदैछ।
0: खाद्यान्न सहयोग पाएपछि मुगुवासीलाई सजिलो रिपोर्ट। कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरमा अब कर्णालीमा जन्म र मृत्यु संस्कारमा निशुल्क चामलको प्रसंग। साबिक कर्णालीका नागरिकलाई जन्म र मृत्यु संस्कारमा सरकारले दिँदै आएको निशुल्क खाद्यान्न वितरणले निरन्तरता पाउँदा सेवाग्राही खुशी भएका छन्। यसबाट कर्णालीका गरीब विपन्न आर्थिक अवस्था कमजोर भएका नागरिकलाई राहत मिलेको छ। सरकारले प्रदान गर्ने गर्दै आएको यस चामलले मुगुवासी पनि खुशी भएका हुन्।
9: मुगुको छायना थारा नगरपालिका 8 झ्यारी गाउँकी जौकला विष्ट सुत्केरी छोरा सहित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा पुग्नुभयो। सरकारले 30 चामल दिएपछि उहाँ खुशी हुँदै घर फर्कनु भयो।
10: 30 केजी चामल 500 रुपियाँ यहाँभन्दा पनि अलिक धेरै दिइहाले भन्ने लाग्छ। के बिचार यस्तै सुविधा सुखी अब दाल पनि दिन्छ, सधैँ त कति दिन्छ कहिले काहीँ दिन्छन्।
9: साबिका, कर्णालीका, मुगु, हुम्ला, डोल्पा, जुम्ला र कालीकोटमा सरकारले जन्म र मृत्यु संस्कारमा 30 किलो चामल दिन थालेको 9 वर्ष पूरा भयो। मुगुको लुमा गाउँकी तारा लावट,
3: अब आजकल सरकार दया भयो, हामीले खाँदैछौँ सुविधा। आजकल सरकार दया भएर अब हस्पिटल भुस्केरी भयो भने रुसिए मिल्दै बाखालाई मिल्दै उही बेला जस्तो सुविस्ता काटियो खाद्य त्यसरी चामल दिए त हामीले धेरै राम्रो आराम ख होला, सरकारले धेरै राम्रो गरे।
9: 2073 सालबाट जन्म र मृत्युको चामल निरन्तर वितरण शुरू गरिएको हो। कर्णालीमा जन्म र मृत्यु दर्ता प्रमाण पत्र सम्बन्धित स्थानीय तह वा वडा कार्यालयको सिफारिसका आधारमा खाद्य कार्यालयले चामल वितरण गर्दै आएको छ। छोरीको चामल लिन आएका बुबा यी सब बिक
11: हो, हामी सरकारले यति राम्रो काम गरिरहेछन् जहिले पनि नेपाल सरकारले हामीलाई, किनकि अझै पनि यो सुत्केरी महिलाको अझै पनि बढी होस् होइन, सरकारले
9: मुगुमा आर्थिक वर्ष 2082-83 688 जन्म र 73 जनाको मृत्युमा गरी जम्मा 761 जनाले 228.30 केजी चामलको 19,30,050 रुपियाँ बराबरको चामल वितरण भइसकेको छ। दूरीको आधारमा ढुवानी खर्च बापत 70,000 रुपियाँ पनि दिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुका कार्यालय प्रमुख केशव गिरीले बताउनु भयो।
12: नागरिक उत्सुकता एकदम बढेकै पाउन सकिन्छ र हामीले यो सेवा लिनको लागि हामीले स्थानीय तहको सिफारिस माग्छौ, अनि जन्म दर्ता अथवा मृत्यु दर्ता अनि जन्मको हकमा चाहिँ अस्पतालमा नै डेलिभरी होस् भन्नको लागि अस्पतालको जन्म प्रतिवेदनलाई नै माग्ने व्यवस्था छ। त्यसको कारणले गर्दा केही सेवाग्राहीहरूलाई झन्झिलो हुन्छ, उहाँहरूको जस्तै निवेदनहरू लेख्नको लागि समस्या भयो भने हामीले हेल्प डेस्क राखेर नै हामीले निवेदन लेख्ने व्यवस्था पनि गरेका हुन्छौँ। यो सेवा लिने क्रम बढ्दो छ।
9: कर्णालीका अन्य जिल्ला भन्दा आय स्रोतमा कम भएका कारणले पनि यहाँ जन्म र मृत्यु संस्कारमा चामल लिनेको संख्या बढ़ी रहेको सरोकारवालाहरूको भनाइ छ। नागरिकले निशुल्क 30 केजी चामल सँगै भूगोलको आधारमा नगद रूपियाँ पनि पाउने गरेका छन्। खड्क सुनार, सीआईएन रेडियो मुगु, मुगु गमगढी।
1: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: बंगालको खाड़ीबाट आउने प्रणालीको निगरानी गर्दै मौसम विभाग पानी पर्ने सम्भावना र प्रभावबारे पूर्व तयारी गर्न कमाण्ड पोस्टको निर्देशन। भोटेकोशी बारीले क्षतिग्रस्त सड़क दशै अघि नै पुननिर्माण गरिसक्ने योजना।
1: संघीय निजामती विधेयकको मस्यौदामा सुविधा दिएर कर्मचारीलाई अवकाशको प्रस्ताव। 73 जिल्लाका 6,000 वडामा कांग्रेस अधिवेशन। एमालेमा धकिलियो ओलीको विकल्प खोज्ने मुद्दा।
0: खडेरीले रित्तिदै सुदूरपश्चिमका दलित बस्ती, जन्म र मृत्यु संस्कारमा कर्णालीवासीलाई खाद्यान्न सहयोग। 2 महिनादेखि उधारोमा चल्दै सुदूरपश्चिम सरकार।
1: प्यालेस्तिनी अधिकारीहरूको भिसा सम्बन्धमा पुनर्विचार गर्न युरोपेली संघद्वारा अमेरिकालाई आग्रह। हर्मुज जलमार्ग पुनः खोल्न इरानको नयाँ शर्त।
0: र विश्व एसियाली खेलकुदमा महिला भलिबलमा पहिलो जीत, कराँतेतर्फ एरिका गुरूङ सेमी फाइनलमा पराजित।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल मार्साफले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ अहिलेका नेताहरू जो आफूभन्दा ठूला बड़ा व्यक्तिलाई भेट्दाखेरि आशीर्वाद लिने र ढोक भेट गर्ने चलन त्यसै पनि छ। तर कतिपय व्यक्तिहरू चुनाव आउन लागेको बेलामा नेताहरू नजिकिन खोजेको भनेर शंका उपशंका पनि गर्ने गर्दछन्। यहाँ एउटा घरको अगाडिपट्टि आँगन जस्तो देखिएको छ, जहाँ एकजना अलि वृद्ध अवस्थाका जस्ता देखिने व्यक्ति छन्। तिनको ठिक नजिक खुट्टा ढोक्न खोजेको जस्तो देखिन्छ। एकजना कोट पाइन्ट र टोपी लगाएका व्यक्ति ढोक गरे भनेका छन् र ती ढोगी मागिराखेका व्यक्ति भने केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, फेरि चुनाव आउन लाग्यो कि क्या हो।
0: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिले ललित प्रकाशन र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम जीवन रक्षा प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: नमस्कार, देशभरिका सामुदायिक रेडियोहरूको नेटवर्क CIM को प्रस्तुति कार्यक्रम पोषण संवादमा यहाँलाई हार्दिक स्वागत छ। म दीपक आचार्य। कार्यक्रम पोषण संवादमा आज हामी बाढ़ी प्रभावित क्षेत्रको पोषणको बारेमा र बालबालिकाका विभिन्न पक्षमा आज हामी कुराकानी गर्छौं। त्यसको लागि बालबालिका शान्ति क्षेत्र अभियान सिजबका अध्यक्ष तिलोत्तम पौडेल हाम्रो स्टुडियोमा हुनुहुन्छ। यहाँलाई स्वागत छ।
2: हस्, धन्यवाद, नमस्कार।
1: हजुर, सबैभन्दा पहिले तपाईँ घटनै भएको दिन रसुवा जानुभयो, परिवारको हिसाबले पनि तपाईँको आफन्त पर्नुभयो होइन, र सुरुमा चाहिँ त्यो विपत्तिले कस्तो अवस्था सिर्जना गर्यो, तपाईँले देखेको कुराहरू अलिकति बताइदिनुहोस् न।
2: धन्यवाद। अब 10 गते त पुग्दाखेरि 10 गते राति नै भइसकेको थियो, खास 11 गतेदेखिबाट प्रत्यक्ष रूपमा त्यहाँ मेरो हाम्रो उपस्थिति भयो। अब यो उत्तरगया वार्ड नम्बर 5 पर्छ, त्यो म पुगेको ठाउँ जहाँ जान यात्रा निकै कठिन थियो, करिब 12 घण्टाको मोटरसाइकल यात्रा, त्यही पनि लड्दै पढ्दै अनि हिलो बाटो, बाटोहरू त्यति राम्रो थिएन र कतिपय ठाउँमा चाहिँ बाइकहरू ढकल्नुपर्ने, बोक्नुपर्ने स्थिति थियो। त्यो बाटो काटेर हामी पुग्यौं। अब पुग्दाखेरि बस्तीहरू सबै उजाड देखिन्थे, मान्छेहरूका गलाहरू चाहिँ बन्द थिए, मान्छेहरूको चाहिँ चाहे त्यहाँको शिक्षक होस् स्थानीय शिक्षकले पनि कसैले आफ्ना परिवारका सदस्य गुमाएका थिए, कसैले आफ्ना बालबालिका गुमाएका थिए। अब परिवारका सदस्यहरूले पनि आफन्त छर छिमेकका मान्छेहरू गुमाएको स्थिति थियो। जनप्रतिनिधिले त त्यहाँको उपाध्यक्ष चमेली गुरुङले त आफ्नो भाइसहित 24-25 जना गुमाएको स्थिति थियो। त्यसै गरी पालिकाको अध्यक्षले पनि आफ्ना इष्टमित्रहरू गुमाएका स्थिति थिए। संचारकर्मी, त्यहाँका संचारकर्मीहरूले जो चाहिँ नियमित संचार माध्यमबाट सूचना दिनुहुन्थ्यो उहाँहरूले पनि गुमाउनु भएको थियो। सुरक्षा निकायले गुमाएका थिए र त्यस्तो बेलामा पनि फेरि उहाँहरू अरूको उद्धार राहत पुनस्थापनामा के गर्न सकिन्छ भनेर लागिराख्नु भएको थियो। तथापि धेरै व्यवस्थित हुन सकेका थिएन सेल्टरहरू, अहिले हामी जुन खालको कुराहरू सेल्टरहरूका कुराहरू गरिरहेका थियौँ त्यस्तो केही व्यवस्थित हुन सकेका थिएन। मान्छेहरू आएर उत्तर गयाको माथि रहेको शिवालय स्कूल र नीलकण्ठ स्कूलमा मान्छेहरू बसिराख्नु भएको थियो र त्यति धेरै व्यवस्थित थिएन र हामी सँगसँगै जाँदै गर्दाखेरि अब त्यहाँको स्थानीय, म त पहिला त स्थानीय सरकारलाई धन्यवाद दिन चाहन्छु, त्यस्तो विपदमा आफू प्रभावित हुँदाहुँदै पनि उहाँहरू आफै क्रियाशील भएर लाग्नु भएको थियो र सँगसँगै अरू नागरिक संघ संस्थाहरू पनि गएको थिए र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानको सदस्य संस्था जागृति बाल तथा युवा सरकार नेपालले चाहिँ पनि त्यहाँ गएर भोलिपल्टबाटै गएर अब यो यहाँ मनोविमर्शको कुराहरू, कोअर्डिनेसनको कुराहरूमा चाहिँ त्यो सहयोगकारी भूमिका निर्वाह गर्नको लागि राख्नु भएको थियो।
1: हजुर, अब त्यहाँ धेरै पक्षहरू छन् तर अलिकति विशेष रूपमा तपाईँ बालबालिकाको क्षेत्रमा लागेको हिसाबले त्यहाँ हेर्दाखेरि, अनुगमन गर्दाखेरि यस्तो बेलामा चाहिँ बालबालिका सुत्केरी महिलाहरूको पोषणको अवस्था कस्तो हुँदो रहेछ, के कुराहरू राहतमा पुग्दो रहेछ?
2: अब अहिले अब आज घटनाको 25 दिन, करिब 25 दिन आज भयो जस्तो लाग्छ र यो 25 दिनको हेर्दाखेरि सुरुको दिनबाट अहिलेसम्म आइपुग्दाखेरि धेरै चेन्ज भएको छ। पहिलो कुरो त अब मान्छेहरू पहिलो दोस्रो दिन तेस्रो दिन त बालबालिकाको पोषणको कुरा भन्दा मान्छेहरू चाहिँ आफ्नो मान्छे भेटिन्छ कि भनेर खोज्ने कुरा, खानेकुराको चिन्ता कसैलाई पनि थिएन कि कसरी मान्छे खोज्ने, आफ्नो मान्छे फेला पर्छ कि, त्यो हराएको मान्छे, बेपत्ता भएको मान्छे गर्छ कि भन्ने एकातिर थियो भने अर्कोतिर चाहिँ जो चाहिँ बचेर आउनुभएको छ उहाँहरूको कुरा पनि सँगसँगै थियो। विशेष गरी बालबालिकाको कुरा, बालबालिकाको लागि चाहिँ कसरी रोक्ने, उनीहरूले बाबुआमा खोजिरहन्छन्, बाबुआमा भएका त सँगै हुने भयो, नभएकाले चाहिँ बाबुआमा खोजिरहेछन् मेरा बाबुआमा खोइ भन्ने र त्यो राखेको चाहिँ अब सेल्टरहरूबाट पनि बाहिर निस्कने, आफै हिँड्न खोज्ने, रुन्ने, कराउने, चिच्याउने, हाम्रो बाबामा खै भन्ने खालको बालबालिकालाई थियो। अब सुत्केरी गर्भवती महिलाको त अब तपाईँहरूले यहाँभन्दा अगाडि पनि एउटा स्टोरी तपाईँहरूले बजाउनु भयो जस्तो लाग्छ मलाई, त्यो रसुवाकै हो। अब सुत्केरी गर्भवतीको लागि त अब छुट्टै त्यस्तो व्यवस्थित केही कथ्यहरू व्यवस्थित थिएन, अब बिस्तारै उहाँहरूलाई त्यो गर्न थाल्यो र अब सुरुका दिनमा त फेरि त्यो उत्तर गया गाउँपालिका त कस्तो भयो भने ओझेलमा पर्यो, किनभने हेलिकप्टर माथि माथि उद्धारका निम्ति भनेर गयो तर त्यहाँको वरिपरिको उद्धारका निम्ति चाहिँ नि खासै संघीय सरकारबाट संयोजनकारी भूमिका निर्वाह हुन सकेन किनभने सबैको टार्गेट के भयो भने टनेलतिर मास्तिरतिर त्यो खोलाकोबाट छेउछेउ जंगलतिर भएका मान्छेहरूसँग केन्द्रित भयो त त्यहीँको अलिकति चाहिँ ओझेल्न पर्यो अब सड़क सम्पर्क चाहिँ विच्छेद थियो अनि बत्ती थिएन अनि बत्ती नभएपछि नेटवर्क राम्रोहरू नभएपछि अब यो यो सामाजिक सञ्जालहरू पनि एकदम पर्याप्त रूपमा चलाएको थिएन त्यस्तो बेलामा अब गाउँघरमा जे पाइन्थ्यो चाउचाउ बिस्कुट फ्रुटी यस्तो चाहिँ लाने बाँड्ने हुन त अब त्यो पोषणको दृष्टिकोणले त्यो खाने विषय होइन खानेकुरा होइन तिनीहरू तर पनि आपतकालीन अवस्थामा चाहिँ त्यो प्रयोग भएको थियो जसले र बिस्तारै बिस्तारै त्यसलाई नेपाल सरकारका तीनटै तहका सरकारहरू हामी नागरिक संघ संस्था संचारकर्मीहरूले बिस्तारै अब यो बेलामा चाहिँ अब यो हिजो अस्तिको कुरो चाहिँ आपतकालीन थियो तर अब यो आपतकालीन विषयबाट अब हामी बिस्तारै गुद्रदै अगाडि बढ़ाएको छौं अब चाहिँ पोषणयुक्त खानेकुरामै जोड़ दिउँ हामीले संघ संस्थाहरूले दिने खानेकुराहरू पनि अब पोषणयुक्ततिरमै जोड़ दिउँ भन्ने खालको पहिरोले हुन थालिसकेको थियो बिस्तारै अहिले पोषणका कुराहरूलाई पोषणका कुराहरू हाइजेनिक किटका कुराहरू अब महिनावारी प्याडका कुराहरू अब यसो हेर्दाखेरि चाहिँ मान्छेले त महिनावारी प्याड छुटिरहेको थियो अब पानीहरू शुद्ध थिएन खानेपानीको कुरा पोषणसँग पनि यो विषय पनि जोडिन्छ पानीहरू चाहिँ काम कसरी त्यो शुद्धता गर्ने कुराहरू र त्यो खालको कुरा थियो अब त्यो बेलामा मान्छेलाई प्रेसर हुन्छ अब गर्भवती त्यहाँ दुईजना महिला भेटेको थिएँ मैले त्यति बेला अनि त्यो उहाँहरूलाई प्रेसर जाँच्नको लागि चाहिँ त्यो के भन्छ हामीसँग प्रेसर नाप्ने पनि भेटिएको थिएन त्यहाँ पहिलो दोस्रो दिन त त्यस्तो थियो तर पछि बिस्तारै त्यहाँ स्वास्थ्य कर्मीहरू आउनुभयो अरू पनि जान थाल्नुभयो र अहिले त्यसलाई चाहिँ बिस्तारै त्यो मान्छेहरू चाहिँ बिस्तारै नर्मल लाइफतिर आउन खोज्नु भएको छ तर त्यो नर्मल लाइफ भनेको चाहिँ अब फेरि एकदमै धेरै अगाडि बढेको नर्मल लाइफ होइन त्यो पहिलो दोस्रो दिनको तुलनामा चाहिँ केही इम्प्रुभ भएको मात्रै हो तथापि हामीले चाहिँ पोषणयुक्त खानेकुरामा सुत्केरी गर्भवती महिला अब दीर्घ बिरामीहरू जो हुनुहुन्छ ज्येष्ठ नागरिकहरू हुनुहुन्छ उहाँले सुत्ने बेलामा चाहिँ खानाभन्दा खाली पेटमा के खाली पेटमा औषधि खाइसकेपछि के खानेकुराहरू खाने राति अब सेल्टर छ तर अब राति दुई बजे केही खानेकुराहरू खाएर हुन्छ अब औषधि नै बगाएको छ धेरैजनाको मैले के औषधि खाछु भन्ने पनि थाहा थिएन अब त्यो जस्तै आइरन चक्की खाइराख्नु पर्ने गर्भवती सुत्केरीहरूका कुराहरूमा चाहिँ त्यो आइरन चक्की त्यति बेला सुरुमा भेटिन्थेन तर यो बिस्तारै अब सबैको साथ सहयोग सहकारले चाहिँ त्यो केही हुँदै गएको छ तथापि अझै पनि हामीले चाहिँ नि सामाजिक सञ्जालतिर हेऱ्यौँ भने चाहिँ अझै पनि रात गाउँतिर उठिरहेछ अब त्यहाँ त अब रातभन्दा पनि अब दिगो कसरी गर्ने कुराहरू जोडिएछ यतातिर अझै पनि चाउचाउ बिस्कुट उठाउने अनि गाडीमा राख्ने अब हाम्रो उद्योग वाणिज्य संघ हाम्रो सामाजिक संघ संस्था हाम्रा युथ क्लब र स्कूलमा बालबालिकाहरूले पनि रसुवाको बाढीको बेलामा हामीले सहयोग गर्नुपर्छ भनेर अन्त अन्त जिल्लाबाट पनि अझै पनि अनि उठाउँदाखेरि पनि व्यापारीहरूले पैसा दिनभन्दा त आफ्नो पसलमा भएको एक कार्टुन दुई कार्टुन चाउचाउ दिन बिस्कुट दिन फ्रुट दिन सजिलो भयो भनेर त्यसरी उठाइरहेका छन् हामी सिजप जेसिवाइसिएन हामी अरू पिस हिमालयन अरू हामी संस्थाहरू मिलेर काम पनि गरिरहेका छौँ कारितास जर्मनीले त्यहाँ रसियामा काम पनि गरिरहेछौ हामीले चाहिँ त्यस्तो सामाजिक सञ्जालमा देखौँ भने चाहिँ तत्काल चाहिँ यो सामान यो पोषणयुक्त सामान मात्रै पठाउनुहोस् भनेर भनिरहेको छ यो बाल मैत्रीको दृष्टिकोणबाट पोषण मैत्रीको दृष्टिकोणबाट पनि र स्वास्थ्य यी सबै दृष्टिकोणबाट पनि यो कुरामा ध्यान दिनु भन्ने हिसाबले हामी त्यसलाई पहिरोमी चाहिँ गरिरहेका छौँ
1: त्यत्रो ठूलो बाढी आउँदाखेरि त्यहाँको अब कृषि योग्य जमिन त बगिहाल्यो पारीबाट जुन तरकारी दूधहरू आउँथ्यो बजारमा होइन त्यसको नि बाटोघाटोले गर्दाखेरि समस्या किसानहरू नै आफै पीड़ित भएर अर्को समस्या अब यसलाई चाहिँ सन्तुलित अवस्थामा पोषणकै हिसाबले कृषिको हिसाबले त्यसलाई व्यवस्थित बनाएर लानको लागि चाहिँ अब के गर्नु पर्ला
2: अब यस्तो छ अब तपाईँको खोलाको छेउछाउमा भएका खोलासँग जोडिएका नदीसँग जोडिएका त खेतीयोग्य जमिनहरू त सबै नष्ट भए होइन अब त्यो पसलहरू पनि अब पहिला पसलहरू ल्याउने बेच्ने भनौँ न हाम्रो दुध डेरीहरू त्यस्तो कुराहरू चाहिँ अब तल भेलको त केही पनि बाँकी छैन त्यो अब त्यो त एकादेशकोमा चाहिँ पहिला थियो भन्ने हो पहिलाको फोटो भिडियो हेरेर चित्त बुझाउने हो अहिले तर अब यस्तो बेलामा चाहिँ दुईटा कुरालाई अलिकति बढी ध्यान दिनु पर्यो एउटा कुरा चाहिँ नि हाम्रो चाहिँ जुन क्षेत्रमा छ माथि गाउँतिरको त्यसलाई चाहिँ नि अहिले चाहिँ मैले पाएको जानकारी अनुसार चाहिँ रसुवाको कुरा गर्दाखेरि कालिका स्थान अनि धारापानीमा चाहिँ जो त्यहाँ चाहिँ त्यहाँ दुध डेरीहरूमा चाहिँ त्यो दुधहरू संकलन गर्ने र पठाउने कामहरू भइरहेछ त्यो भेगमा अर्को चाहिँ अब कृषि योग्य जमिन पनि भएको हिसाबले अहिले गाउँघरमा जे छ आटो पिठो ढिँडो कोदो हुन त अब हामी त्यो भन्दा चाहिँ फेरि पसलकै खानेकुरा रमाउन बानी भइसकेका छ हाम्रो होइन. अब त्यसको लागि चाहिँ अनि यसो बच्चाहरूलाई बोलाउन पनि अब यसो गुलियो चिज अलिकति अलिकति मिठो स्वादिलो हुन्छ. अब त्यसमा चाहिँ मिसावटका कुराहरू हामी त्यति ध्यान दिन सकिरहेको छैनौँ. सरकारले पनि यस्तो बेलामा झन् प्रभावकारी अनुगमन गर्नुपर्ने हो. त्यस्तो कुराहरू गर्न सकिरहेको छैनौँ र राहतका रूपमा बाँडिएको पनि अब यहाँहरूले पनि सुन्नुभयो होला. अब इन्टेन्सन खराब होइन होला तर अब लामो समयसम्म अब बाटो त्यस्तो छ. 12 घण्टा लाँदाखेरि बाटोमा पानीले भिज्यो होला, पानीले चुह्यो होला, चामलमा चाहिँ त्यो डल्ला परेको चामलहरूको कुराहरू पनि आइरहेछ होइन. त्यसले गर्दाखेरि यस्तो बेलामा चाहिँ कृषि अब एकातिर चाहिँ नि भएको उत्पादनलाई चाहिँ अब तलतिरको नभएको माथि जे छ त्यसलाई व्यवस्थित गर्नु पर्यो. राज्यले चाहिँ नि यो जीविका उपार्जनलाई पनि सँगसँगै लानु पर्यो एउटा. अर्को चाहिँ जो
1: बाहिरबाट आउला माथिको काम नलाग्ला,
2: बाहिरबाट आउला त्यहाँको काम नलाग्ला, त्यो कुरा ध्यान दिनु पर्यो एउटा. अर्को चाहिँ जो बाँच्नु भएको छ र जसको जसले अहिले खेतीपाती योग्य गर्न सक्ने अवस्थामा हुनुहुन्छ भने चाहिँ उहाँहरू प्रभावितलाई चाहिँ नि केही जीविकोपार्जनका कार्यक्रमहरू दिनु पर्यो. त्यहाँ चाहिँ पशुपालनका कुराहरू, कृषिको कार्यक्रमहरू पनि जोड्नु पर्यो. त्यो स्थानीय तहले पनि जोड्नु पर्यो, प्रदेश सरकार संघीय सरकारले पनि जोड्नु पर्यो र तीनटाको कार्यक्रममा डुप्लिकेसन हुनु भएन होइन. अनि तीनटाहरूको पनि साझा बुझाइ हुनु पर्यो. त्यो भयो भने त्यसले एउटा हेल्प गर्छ. अर्को चाहिँ दुध दही घिउ महीको कुराहरूमा चाहिँ हामीसँग त्यहाँ जे जुन खालको चाहिँ नि माथि दुध डेरीहरू छन् त्यसलाई अब त्यसको मार्केट चाहिँ के थियो भने पहिला त्यहाँ धेरै भएर गाडी मारेर काठमाडौँ आउँथ्यो. अब अहिले चाहिँ त्यो त्यही खपत गरौँ भइरहेछ भन्ने छ मेरो बुझाइमा. त्यसलाई चाहिँ अझै त्यहाँ कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने हो. यो दुईटा कुरा गर्यो भने लोकल चाहिँ हाम्रा खानेकुराहरू, स्थानीय चाहिँ खानेकुराहरू, जो पोषणयुक्त खानेकुराहरूलाई नै अलिक बढी प्रवर्धन गर्न जरुरी छ. यदि हामीले त्यो प्रवर्धन गरेनौँ भने चाहिँ हाम्रा चाहिँ नि ती हाम्रा खाद्य वस्तुहरू जो बाहिरबाट गएका छन् यसको गुणस्तरीयता यो त नाफाको दृष्टिकोणले बनाइएको हो. त्यसले गर्दा त्यसतर्फ पनि ध्यान दिनुपर्ने. अर्को सँगसँगै के छ भने चाहिँ अब मोनिटरिङ गर्न जाने, हेर्न जाने, सहयोग गर्न जाने सबै खालका मान्छेहरू जान्छन् हेर्नु. उहाँहरूको पनि ले पनि खानेकुराहरू
3: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
4: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
5: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
4: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
5: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
4: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843062616 र 9832337354।
5: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।

0: ବୁଢ଼ୀ ଏରା ତ ଲାଉ
1: ଆହା କତି ରାମ୍ରୋ ମଙ୍ଗଳସୂତ୍ର କାହା ବାଟ ଲାଗୋ
0: କାହା ବାଟ ହୁନୁ ନି ମୈଲି ଦିଦି ବହିନୀ ସୁନସାରୀ ଘର ଗହନା ଉଦ୍ୟୋଗ ବାଟ ଲାଗୋ ନି
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
0: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
2: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
3: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
4: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
2: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
4: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
3: किन नि बाबा
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
3: हस् बाबा
5: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
6: सम्पर्क मोबाइल 97140131429
7: घरैसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरैसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849-18-57-37
8: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 9841-68-67-64 9841-68-67-64
9: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: हैन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले
3: ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्य लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
5: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
6: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
7: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
6: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
7: वास्तुशास्त्र सम्बन्धी परामर्श,
6: घर घडेरीको माटो परीक्षण,
7: विदेश यात्राको समस्याको समाधान,
6: वैवाहिक समस्याको निराकरण,
7: व्यापार व्यवसायमा भएका बाधा,
6: निसन्तान सम्बन्धीका समस्याहरू,
7: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
6: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
7: पितृ उद्धार,
6: ग्रह अनुसार रत्न र कवच धारण,
7: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
6: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845572223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
8: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैं आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी भने दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, काल सर्पयोगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा पनि जानकारी भने हामीले तपाईँलाई गराउने गरेका छौं। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.5 मेगाहर्ज इच्छा कामना कुरिन्टा चितवनबाट, रेडियो साहिनो 89.8 मेगाहर्ज चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 मेगाहर्ज दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 मेगाहर्ज छेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मनगाउँ नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्चाबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँहरूले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा पनि जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। भूत वर्तमान भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। फोन गर्दा साल महिना गते अनि समयको विषयमा जानकारी भने तपाईँले हामीलाई गराउनु पर्ने हुन्छ। साल महिना गते र समयका आधारमा हामीले तपाईँहरूसँग भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा चर्चा र परिचर्चा भने हामीले तपाईँहरूसँग गर्ने गरेका छौं। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भन्ने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट। राजमिति 2083 साल असोज महिनाको आज 5 गते तदनुसार ईस्वी सन् 2026 सेप्टेम्बर 21 तारीक, सक सम्वत्सर 1948 नेपाल सम्वत् 1146 रौद्र नामक सम्वत्सर, दक्षिणायन शरद ऋतु, आज सोमबार रहेको छ, भाद्र शुक्ल पक्ष तिथि रहेको छ, आज दशमी तिथि रहेको छ, नक्षत्रमा रहेको छ उत्तर साढार नक्षत्र, योगमा रहेको छ शोभन योग रहेको छ, कर्णमा रहेको छ वणिजकरण रहेको छ, बिहानको 7:10 रहेको थियो भने अहिले यतिखेर ग्रहकरण रहेको छ, चन्द्रमा धनु राशिमा, श्री सूर्यनारायण चाहिँ कन्या राशिमा, आनन्दादि योगमा आज मृत्यु योग रहेको छ, आज बिहान सूर्योदय 5:52 भयो भने सन्ध सूर्यास्त 6 बजे हुनेछ, आजको दिनमा घड़ी 12:08 रहनेछ, आज दिन विशेष रहेको छ, आज विश्व शान्ति दिवस भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। पालो रहेको छ आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ त भन्ने विषयमा विशेष जानकारी। आजको कालबेला यानि कि आजको अशुभ समय भनिरहेको छ बिहानको 7:22:59 बिहानको 8:54 14 सेकेन्डसम्म कालबेला रहनेछ। आजको लाभ बेलाको समय रहेको छ दिउँसोको 2:59 14 सेकेन्डदेखि दिउँसोको 4:30
29 सेकेन्डसम्म लाभ बेला रहेको छ। आजको लागि विशेष गरी शुभ बेला रहेको छ बिहानको 8:54, 15 सेकेन्डदेखि बिहानको 10:25, 29 सेकेन्डसम्म शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथि मिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँहरूलाई विशेष रूपमा ग्रह गोचरको विषयमा पनि जानकारी भने गराउँदैछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष जानकारी भने गराउँदैछु। आज सूर्य कन्या राशिमा, चन्द्रमा धनु राशिमा, मंगल कर्कट राशिमा, बुध कन्या राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र तुला राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि धनु राशि आउँछ। उत्तर छाडाको प्रथम चरण नाम आउँछ भेबाट भेषराज भेषकुमार नाम आउँछ, अन्तरणी नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथि मिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी मैले तपाईँलाई गराए र अब भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि उनीहरूका लागि आजको दिन आँटेका काम बिहानै गर्दा फाइदा हुनेछ। सामाजिक जिम्मेवारी तथा नेतृत्व हात लागि हुनेछ। आध्यात्मिक भाव जागृत हुनाले परोपकारमा मन जानेछ। दिउँसोदेखि पुरूषार्थी काम गर्दै लाभ उठाउन सकिन्छ। काम पूरा नभए पनि दिगो योजना बन्द जानेछन्। दिगो उपलब्धिको स्रोत पहिचान गर्न सकिन्छ। प्रयत्न गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिन्छ। परोपकारी काममा पनि प्रवृत्त हुने खालको योग भइ राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन प्रत्यक्ष नतिजा कमजोर देखिनाले काम देखाउनु पर्ने हुन सक्छ। शरीरमा कमजोरी तथा आलस्य भएको अनुभूति हुनेछ। मध्याहदेखि स्थितिमा सुधार आउनाले नयाँ काम गर्ने अवसर जुट्नेछ। विशेष भेटघाटले उत्साह जगाउनेछ। प्रयत्न गर्दा सामाजिक जिम्मेवारी प्राप्त हुनुको साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हात लागि हुने समय रहेको छ। दिगो फाइदा हुने काम पनि प्रारम्भ गर्न सकिने योग राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन चिताएको काम बिहानै गर्दा फाइदा हुनेछ। रमाइलो यात्रा हुनेछ। आतिथ्यपूर्ण सम्मान पाइने समय रहेको छ। व्यापार व्यवसायमा फाइदा उठाउन सकिन्छ। तर मध्याहदेखि हिसाबमा केही लाभांश हात लागि हुन सक्ने योग भने देखिएको छ। वाद विवादले अलिकति मित्रताको बन्धन कमजोर बनाउन सक्ने योग रहेको छ। कामको चाप बढ्दै जानेछन् भने सानातिनो समस्याले अल्झाउन सक्छ। समस्या दर्शाउँदा शुभ चिन्तकले साथ दिने खालको योग भने राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन सम्भावना देखे पनि प्रतिस्पर्धा बढ्नाले काम सम्पन्न गर्न समय लाग्नेछ। राम्रो नतिजा हात पार्न केही काम देखाउनु पर्ला। मध्याहपछि मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। आयस्रोत बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइन्छ। व्यापारमा राम्रो फड्को मार्न सकिन्छ। काम बन्नाले जिम्मेवारी समेत बढ्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। केही रकम सञ्चय गर्न पनि सकिने खालको योग भइ राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन कामका लागि बिहानको समय अनुकूल रहनेछ भने परिस्थिति पनि रमाइलो रहनेछ। परिवार जनसँगको साथले नयाँ आशा जगाउनेछ। मनपर्ने भौतिक साधन जोड्ने समय रहेको छ। मध्याहपछि नयाँ कामतर्फ अग्रसर भइनेछ। मेहनतले राम्रो प्रतिफल दिलाउनेछन्। चुनौती चिर्दै काम बनाउन सकिन्छ। पहिले यसै गर्नेहरूले सहयोग गर्न थाल्नेछन्। थोरै लाभ भए पनि दिगो काम प्रारम्भ हुने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन बिहानको काम सन्तोषजनक नभए पनि बिस्तारै मनको डर हराउँदै जानेछन्। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। अध्ययनको लगावले बौद्ध क्षेत्र फराकिलो बन्दै जानेछन्। पढ़ाईमा गुरूजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्दै जानेछन् भने प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछन्। दिगो काम प्रारम्भ गर्ने समय रहेको छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबु को भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन विशेष गरी तुला राशि उनीहरूका लागि आजको दिन छोटो समयमा उपलब्धि हात पार्ने अवसर हुनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने मौका मिल्नेछ। प्रतिद्वन्दीहरूलाई पछि पार्न सकिन्छ। चिताको काम पनि पूरा हुन सक्छ। मध्याहदेखि साथीभाइहरूसँग सन्तुलित व्यवहार गर्नुपर्ला। विश्वमा काम गर्ने बानीले मेहनत खेर जान सक्छ। आँटेको काम बिग्रन सक्छ। पेसा व्यापार व्यवसायमा फाइदा कम देखे पनि प्रयास भने दोहोर्याएर अगाडि बढ्दा राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूको लागि आजको दिन महत्वपूर्ण काम बिहानै गर्नु राम्रो हुनेछ। आँट गर्दा दिगो काममा हात हाल्न सकिन्छ। बोलीको प्रभाव बढ्नाले विशेष अवसर प्राप्त हुनेछ। मध्याहदेखि नयाँ योजनातर्फ अग्रसर भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुने ग्रह गोचरले बताएको छ। रोकियो काम बन्द जानेछन्। नयाँ काम शुरू गर्ने समय रहेको छ। साथीभाइको सहयोग उपहार हात लागि हुनेछ। राम्रो कर्मफलले मन पनि प्रसन्न रहने खालको योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनु राशि हुनेहरूका लागि आजको दिन विशेष गरी प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुको साथै दैनिकीमा परिवर्तन आउनेछ। हिम्मतले काम बढाउन सकिन्छ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्न सकिन्छ। मध्याहदेखि नयाँ काम प्रारम्भ हुनेछ। बोलीको प्रभाव बढ्नाले आर्थिक क्रियाकलापमा सबै फाइदा हुनेछ। अध्ययन प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। आजको उपलब्धिले थप उत्साह समेत जगाउने खालको योग भनी राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन अरूको करकापमा काम गर्नुपर्ने आँटेको आजको श्रमबाट पछिल्लो फाइदा हुनेछ। कर्ज मार्फत खर्च जुटाउन सकिन्छ। कामका लागि लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ। मध्याहदेखि सहयोगीहरूले साथ दिनेछन् भने नयाँ कामको प्रस्ताव आउनेछ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। मेहनतीका लागि दिन फलदायी रहने खालको योग भनी राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन मेहनत गर्दा आमदामीको स्रोत फेला पर्दै जाँदैछन्। पहिले गरिएको कामबाट प्रशस्त लाभ हुनेछ। आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हात लागि हुने समय रहेको छ। मध्याहदेखि खर्चिलो काम प्रारम्भ हुनेछ। यसका लागि धेरै रकम जुटाउन आवश्यक। पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ। अरूको उक्सावटमा लाग्दा अधिक खर्च हुनेछ। अवस्थाको लागि केही दौड़धूप समेत गर्नुपर्ने खालको योग भनी राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि हुनेहरूका लागि आजको दिन समाजमा तार्किक काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिन्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिन्छ। कीर्तिमा नि काम गर्ने समय रहेको छ। साथीभाइको सहयोग जुट्नाले मनका फाइदा हुनेछ। मध्याहदेखि रोकियोको लाभांश मिल्दै जानेछन्। मेहनत गर्दा आमदामीका नयाँ स्रोत फेला पर्दै जानेछन्। तर आवश्यक समस्याले खर्च गराउँदा सरसपाटमा पनि धन बाहिरिन सक्ने योग राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: गुरुबी सम्बन्धी पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौँ आजका तिथि मिति पञ्चाङ्ग मेषादि बाह्र राशि फलका विषयमा जानकारी भने गराइसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने गराउने बेला रहेको छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्नुहोला 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क भने गर्न सक्नुहुन्छ। कोही मित्र आउनु पनि भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: हजुर गुरु, राधे राधे।
0: हजुर राधे श्याम, कहाँबाट बोल्दै हुनुहुन्छ?
1: हजुर म यहाँ पोखराबाट हो।
0: पोखराबाट बोल्दै हुनुहुन्छ, हजुरको शुभ नाम?
1: हजुर मेरो नाम शोभा हो, मेरो नातिनीको हेरिदिनु न।
0: नातिनीको बारेमा हेर्नुहुन्छ?
1: हजुर गुरु।
0: हजुर नातिनीको जन्ममिति भन्नुहोस् त, कति हो?
1: 2067
0: साल
1: माघको 26 गते।
0: माघ महिनाको 26 गते
1: हजुर 26 गते बुधबार 11:10
0: 11:10 बिहानको हो?
1: हजुर हजुर बिहानको गुरु।
0: जन्म कुन जिल्लामा भएको हो?
1: यही कास्कीमा हो गुरु।
0: कास्की जिल्ला र सुन्नुहोस् है, ध्यान दिएर।
1: हजुर गुरु।
0: श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः। 2067 साल माघ शुक्ल पक्षको बुधबार मेष राशिमा जन्म, अश्विनी नक्षत्रको दोस्रो चरण, नाम आउँछ चेबाट, नाम आउँछ चेतना।
1: हजुर
0: चेतना मेष राशि पर्छ।
1: हजुर
0: आदि नाडी देवगण परेको छ नानीको, घातकमा परेको छ तिथि प्रतिपदा षष्ठी एकादशी तिथि घातक छ, आइतबार घातक, नम्बरमा एक नम्बर, राशिमा मेष भन्ने राशि घातक छ। कुण्डली असाध्यै राम्रो कुण्डली छ नानीको, अलिकति पेट दुख्ने, पेटमा समस्याहरू गराउन सक्छ, सावधान रहनुहोला। सरकारी क्षेत्र सरकारी जागिर राम्रो, देश विदेश यात्रा राम्रो नानीको, बृहस्पति राम्रो छ, पढाइमा पनि राम्रो देखाउँछ, राम्रै हुन्छ पनि, धेरै नराम्रो देखिँदैन। अहिले शुक्र सिद्धा स्वामी योग चलेको भएर बुद्धि भने त्यति राम्रो देखिएन, पढाइमा रुचि नहुने, मन नलाग्ने, भनेको नमान्ने, जिद्दी हुने, घमण्डी हुने, आफ्नै पारामा चल्न खोज्ने, यस्तो खालका कुराहरू देखिएको छ। यो चाहिँ नराम्रो भयो, यसका लागि चाहिँ अब तपाईँले नानीलाई सम्झाउने, बुझाउने, अराउने, टेराउने काम गर्नु पर्यो, अनि त्यसपछि दशाको शान्तिहरू गराउनु, त्यति गर्दा पनि भएन भने पछि के उपाय गरौँला है।
1: हजुर गुरु, अनि त्यसलाई के अरे गर शान्ति गर्न के गर्नुपर्छ गुरु?
0: रुद्री गर्ने, चण्डी पाठ गर्ने, होम गर्ने, सत्यनारायणको पूजा लाउने, अनि नवग्रहको पूजा गर्ने, जाप गर्ने मेन कुरा, शुक्रको तपाईँको चाहिँ जाप गर्ने, सिद्धाको जाप गर्ने गर्नुपर्छ, ग्रह शान्ति पूरा रूपमा ग्रह शान्ति गर्नुपर्छ, राम्रो हुन्छ, समस्याहरू आउँदैन, बाधा रोकावटहरू आउँदैन। अहिले ग्रह एकदम बिग्रिएको छ, यो बेलामा साथीको सङ्गत पनि बिग्रिन्छ, राम्रो हुँदैन, यसमा ख्याल गर्नु, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ है।
1: हजुर पढाइ बिगार्दिन कि बिगार्दिनन् गुरु?
0: पढाइमा अब यही तालले यही रफ्तारमा जाने हो भने त पढाइ बिग्रिन्छ नि।
1: ए हजुर गुरु, यो सबै गर्छौँ गुरु, अनि अब हामी यसरी हजुर चाहिँ चाहिँ चितवन आउँछौँ है।
0: हुन्छ
1: हामी यो यो महिनाभित्रमा जसरी पनि हजुर चाहिँ आउने काम छ हामी आउँछौँ
0: हजुर
1: है गुरु।
0: हुन्छ
1: हस् गुरु, हस् गुरु, हस् गुरु, राधे राधे।
0: उहाँले फोन गर्नुभएको थियो हामीलाई कास्की जिल्लाबाट, पोखराबाट फोन गर्नुभएको उहाँले नातिनीको विषयमा हेराउनको लागि। मैले जानकारी पनि गराइसकेँ, तपाईँ पनि यस्तै जानकारी लिन चाहनुहुन्छ भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क भने गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँको बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। हेलो
2: हेलो सर, म बिगेन्द्र सर।
0: हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ, कहाँबाट भन्नुभयो?
2: बिरगन्जबाट
0: बोल्दै हुनुहुन्छ। हजुरको शुभ नाम?
2: मेरो नाम देवी प्रसाद चौधरी हो।
0: देवी प्रसाद चौधरी बिरगन्जबाट बोल्दै हुनुहुन्छ। कार्यक्रम कतिको सुन्नुहुन्छ बिरगन्जतिर?
2: कार्यक्रम सर लाग्दै बल्ल आज लागेको छ सर, लाग्दै लाग्दै कार्यक्रममा त
0: हजुर बल्ल आज लागेको छ। आज कसको विषयमा हेर्न चाहनुहुन्छ त? आज कसको विषयमा हेर्न चाहनुहुन्छ त भनेको?
2: नातिको विषयमा सर।
0: नातिको?
2: हजुर
0: हजुर हजुर। नातिको जन्ममिति भन्नुहोस् त कति हो?
2: 2067 साल।
0: 2067 साल
2: चैत्र 10 गते।
0: चैत महिना 10 गते समय भन्नु?
2: चैत्र 10 गते बिहिबार समय बिहानको 8 बजे सर।
0: बिहानको
2: 8 बजे
0: हजुर?
2: बेलुकाको 8 बजे सर।
0: हजुर के बार पर्छ जनबार?
2: बिहिबार पर्छ सर, बिहिबार।
0: ल कसको नातिको भन्नुभयो होइन?
2: नातिको।
0: ल सुन्नुहोस् है ध्यान दिएर।
2: हजुर हजुर हजुर।
0: 2067 साल चैत्र कृष्ण पक्षको बिहिबार है?
2: हजुर।
0: अनि त्यसपछि षष्ठी तिथिमा जन्म वृश्चिक राशि, वृश्चिक राशि नाम आउँछ नुरदेव, नुर प्रसाद यस्ता नाम आउँछ।
2: अनि
0: देवगण परेको छ बाबुको, परेको छ तिथिहरू प्रतिपदा षष्ठी एकादशी घातक, शुक्रबार घातक, नम्बरमा 8 नम्बर, राशिमा तुला राशि घातक, राशिमा तुला राशि घातक छ। पूर्णिमाको व्रत बस्नुपर्ने देखिन्छ। हजुर पूर्णिमाको व्रत बस्न लगाउनुहोस् बाबुलाई राम्रो हुन्छ। यस्तै गरेर बाबुको राम्रो छ कुण्डली, त्यस्तो नराम्रो कुण्डली छैन। अहिलेलाई सिद्धा र अर्को ग्रह चल्या छ बुध भन्ने ग्रह चल्या छ, ग्रह ठिकै छ राम्रै छ। बाबुको त्यति धेरै नराम्रो ग्रह चाहिँ चलेको छैन। एउटा चाँदीको सिक्री भए पनि अथवा चाँदीको ब्रासलेटहरू केही कुराहरू बाबुले लगाइदिनुपर्छ पूर्णिमाको दिन। त्यसपछि पूर्णिमाको दिन सुरुमा लगाउने, त्यसपछि सधैँभरि लगाइराख्ने चाँदीको सिक्रीहरू केही बनाएर लगाइदिनुहोस् बाबुलाई, पछि राम्रो हुन्छ। यसले सपोर्ट गर्दै जान्छ अहिलेदेखि नै। समस्याहरू आउँदैन, मन स्थिर राख्छ, डिप्रेसनमा जाने समस्याहरू कम हुन्छ है, राम्रो हुन्छ, ग्रह राम्रो, भाग्य राम्रो, बलवान हुन्छ, समस्याहरू आउँदैन है। हुन्छ
2: हजुर। अनि सर कुन विषय पढ्दा चाहिँ ठिक हुन्छ सर?
0: विषय लिएर पढ्दाखेरि बाबुले जस्तै इन्जिनियर पनि बन्न मिल्छ, साइन्स विषय लिएर पढ्नु न, साइन्स विषय लिएर पढ्न मिल्छ, होटल म्यानेजमेन्ट पढ्न मिल्छ, जस्तै टिचिङ सम्बन्धी टिचर बन्ने हो भने त्यही हिसाबको पढाइ पनि पढ्न मिल्छ, टेक्निकल लाइनहरू पढ्न मिल्छ। त्यस्तो पढाइमा राम्रो छ, त्यस्तो नराम्रो छैन त, ठिक छ त,
2: पढाइमा राम्रो छ सर। त्यसपछि चाहिँ उसले चाहिँ भविष्यमा चाहिँ के गर्ला जस्तो छ सर? त्यो पढ्न सफल हुन्छ हुँदैन सर कुनै काममा?
0: सफल हुने ग्रह छ, राम्रो छ, सरकारी क्षेत्र सरकारी जागिर खाने ग्रह पनि छ, विदेश भन्दा सरकारी नै राम्रो हुन्छ। सरकारीतिरै अलिकति एप्लाईहरू गर्न सिकाउनुहोस्, अहिलेदेखिको सरकारी जागिर खानुपर्छ भनेर हौसलाहरू पनि दिने गर्नुहोस् है।
2: हजुर हजुर।
0: त्यस्तै गर्दा राम्रो होला भन्छु मैले चाहिँ।
2: बाबु आमासितको सम्बन्ध चाहिँ कस्तो हुन्छ सर?
0: माता पितासँगको सम्बन्धहरू बाबुको राम्रो हुन्छ, त्यस्तो नराम्रो छैन, ठिक छ। हुन्छ।
2: अनि कलरमा चाहिँ कुन विषय, कुन कलर राम्रो ठिक होला सर?
0: कलरमा बाबुको लागि चाहिँ रातो कलर, गुलाबी कलर, पिङ्क कलर यस्तै यस्तै राम्रो हुन्छ।
2: ए
0: राम्रो छ, ग्रहहरू राम्रो छ, कन्ट्रोल गराउनुहोस्, पढाइमा अलिकति ध्यान दिन लगाउनुहोस् है। अहिलेदेखि कन्ट्रोल गराउँदै जानुहोस्। चाँदीको सिक्री बनाएर लगाइदिनुहोस् एउटा, दुई तला सय दुई तलासम्मको समस्या आउँदैन है त।
2: नारायण
0: राधेश्याम उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी आफ्नो नातिको छोराको विषयमा हेर्नको लागि फोन गर्नुभएको। उहाँले चाहिँ तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा, तपाईँहरू पनि ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन तपाईँहरूले पनि गर्न सक्नुहुन्छ। 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क तपाईँले पनि गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। फोन गर्दा साल महिना गते अनि समय चाहिँ तपाईले हामीलाई जानकारी पनि गराउनुपर्ने हुन्छ। साल महिना गते र समयको आधारमा म भूत वर्तमान र भविष्यको विषयमा विशेष जानकारी पनि गराउँदैछु। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। काठमाडौँको बोल्दै हुनुहुन्छ, हजुर नमस्ते।
3: हजुर
0: नमस्कार, हजुर राधे सुनलबाट भन्नुहोस् त। सरस्वती के भन्नुभयो?
3: सरस्वती
0: शर्मा बोल्दै हुनुहुन्छ नवलपरासी सुनलबाट।
3: हजुर,
0: कसको विषयमा हेर्न चाहनुहुन्छ?
3: श्रीमानको
0: जन्मविधि भन्नुहोस् त कति हो?
3: 2035 साल। साउनको 4 गते।
0: साउन महिनाको 4 गते जन्मेको समय भन्नु?
3: समय त ठ्याक्कै थाहा भएन, साँझ ठुला साना भन्नुहुन्थ्यो आमाले।
0: समय त चाहिन्छ हामीलाई, समय नभए मिल्दैन।
3: अब त्यो पहिला पहिला समय घरि नै ठुला साझा भन्नुहुन्थ्यो के त साँझमा।
0: त्यही त, साँझमा कतिखेर भन्ने त, 7 बजे भन्ने कि 8 बजे भन्ने कि 8:30 बजे भन्ने कि भन्ने हुन्छ नि त।
3: ठ्याक्कै
0: थाहा छैन भने त्यसको लागि तपाईँले मेसेन्जर मेसेज गर्नु, समय निकाल्ने कोसिस गरौँला है।
3: हुन्छ।
0: उहाँले फोन गर्नुभएको थियो हामीलाई, नवलपरासी सुनौलबाट फोन गर्नुभएको थियो उहाँले, सरस्वतीजीले, र उहाँले चाहिँ आफ्नो श्रीमानको विषयमा हेर्न खोज्नु भएको थियो, मिलेन हेर्नलाई। जन्ममिति चाहिँ चाहिन्छ है, साल महिना गते र समय चाहिँ तपाईँले हामीलाई जानकारी गराउनु पर्ने हुन्छ। घरै बसी बसी हेर्न पाइन्छ, त्यसमा कुनै सङ्कोच नगर्नुहोस्, त्यसमा कुनै शङ्का नगर्नुहोस्। घरै बसी बसी ग्रह दशा र भाग्य तपाईँले हेराउन पाइराख्नु भएको छ। निशुल्क रूपमा कार्यक्रम ज्योतिष वास्तुको समयमा तपाईँले हेराउन पाउनु भएको छ। कुनै जिज्ञासाहरू छन् आफ्नो आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा जानकारीहरू तपाईँलाई आवश्यक परेका छन् भने सम्पर्क तपाईँले गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। काठमाडौँको बोल्दै हुनुहुन्छ, हजुर नमस्ते।
4: नमस्कार गुरु।
0: हजुर राधेश्याम, काठमाडौँको बोल्दै हुनुहुन्छ?
4: म सुनलदेखि,
0: सुनलबाट बोल्दै हुनुहुन्छ। शुभ नाम?
4: स्मृति कुमार।
0: स्मृति कुमार सुनलबाट बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ?
4: मेरो छोरीको,
0: छोरीको बारेमा। जन्मिति भन्नुहोस् त, छोरीको कति हो?
4: 2074 साल।
0: 2074
4: कार्तिक महिनाको 29। अनि 12:11 जाँदा,
0: 12:11 जाँदा
4: बुधबार,
0: बुधबारको दिन 12:11 जाँदा हो?
4: हजुर।
0: दिउँसोको कि रातिको?
4: दिउँसोको।
0: दिउँसोको 12:11 जाँदा बुधबारको दिन?
4: हजुर।
0: छोरीको भन्नुभयो होइन?
4: हजुर।
0: श्री गणेश आय नमः, श्रीमती रामानुज आय नमः। 2074 साल मङ्सिर कृष्ण पक्षको बुधबार,
4: कार्तिक,
0: हजुर कार्तिक भए पनि मङ्सिर कृष्ण पक्ष परो।
4: हजुर।
0: द्वादशी तिथिमा जन्म, कन्या राशि, हस्ताको चौथो चरण नाम आउँछ ठबाट, ठमकुमारी यस्ता नाम आउँछ, आदिनारी देवगण परेको छ है।
4: हजुर।
0: घातक परेका छन्, तिथिहरू परेको छ, पञ्चमी दशमी पूर्णिमा घातक, शनिबार घातक, नम्बरमा 12 नम्बर राशिमा मकर भन्ने राशि घातक छ, कालो सर्प एक परेको छ छोरीलाई, अनि महालक्ष्मी योगमा जन्म, असाध्यै राम्रो पक्ष छ, कालो सर्प एक परेको छ, राति सपनामा झस्किने, पढाइमा रुचिहरू कम हुने, पढाइमा मनहरू कम जाने, छिटो रिसाउने, अलि चकचक धेरै गर्ने, चुलबुली अलि धेरै हुने, थिर मन नहुने हुन्छ। अब कालो सर्पको शान्ति, कालो सर्पको रत्न कवच पाउँछ हामीसँग, त्यो मगाएर लगाइदिने नानीलाई, अनि आइतबारको दिन नुन नखाने, यदि काम गर्न सकिन् भने एकदम स्पेसल राम्रो भइहाल्छ, चिन्ता गर्नु पर्दैन। अहिले ग्रह चलिराखेको छ नानीको, पिङ्गला भन्ने ग्रह, मङ्गला पिङ्गला यस्तै खालका मङ्गल छ, स्वास्थ्यमा समस्याहरू आउने ग्रह छन्, पानी अलिक धेरै पिलाउनु पर्छ, नभए पेटमा समस्या, एपेन्डाइसहरू हुने अथवा पत्थरी हुने, पेटको अपरेसनहरू गर्नुपर्ने कुराहरू पनि देखिन्छ यहाँबाट हेर्दाखेरि चाहिँ नि। समस्या जिज्ञासा, तपाईँलाई सोध्न मन लागेको कुरा केही छ?
4: समस्या जिज्ञासा, नानीले पढ्नै नहुन्ने कि, पढाइमा एकदम कमजोर छ।
0: त्यो त काल सर्पले गर्दा मैले अघि भने त, कालो सर्पको रत्न कवच पाउँछ हामीसँग. दिउँसो 10 बजेपछि फोन गर्नु, अर्डर गर्नु, ठेगाना नाम ठेगानाहरू दिनुहोस्, हामी बनाएर पठाइदिन्छौँ, त्यहीँ आइपुग्छ. यो लगाइदिइहाल्नु बेलैमा, अहिले लगाइदिइहाल्नु भयो भने पछि भविष्यलाई राम्रो गर्छ, सपोर्ट गर्छ. अब अहिले सानो क्लासमा नै पढाइमा कमजोर हुँदै गयो भने ठुलो क्लासमा गएर पढाइ राम्रो हुँदैन. त्यही भएर जग राम्रो हुनुपर्छ, बलियो हुनुपर्छ भन्ने कुराहरू है.
4: लगाएपछि पढाइ राम्रो हुन्छ?
0: लगाएपछि पढाइ राम्रो त भइहाल्छ नि.
4: त्यही त अहिले एकदम कमजोरै छ, पढ्नै मान्दैन कि.
0: होइन होइन, पढाइ राम्रो हुन्छ, होइन राम्रो भइहाल्छ.
4: अरू के छ?
0: अरू त सबै ठिकै छ, राम्रै छ. आइतबारको दिन नुन नखाने, सूर्यको पूजाहरू गर्ने, स्वास्थ्य राम्रो, हेल्थ राम्रो भइहाल्छ. आत्मबल, आत्मबल पछि राम्रो हुन्छ, पितासँग ग्रह राम्रो हुन्छ है, सम्बन्धहरू राम्रो मजबुत हुँदै जान्छ भन्ने कुराहरू हो. ठिकै छ, समग्र मुग्रह काडो सर्वेक परेको नराम्रो पक्ष हो. अनि सूर्य निजो हुनु पनि त्यति राम्रो होइन. यो ग्रह सूर्य भनेको राजा हो, पिता हो. अब पिता नि कमजोर भइदियो भने समस्या हुन्छ भन्ने हो, होइन? त्यही भएर अरू केही गर्नु परेन, रत्न कब चाहिँ एउटा लगाइदिँदा राम्रो हुन्छ, समस्या आउँदैन भन्ने कुराहरू है. हजुर हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोला. उहाँले फोन गर्नुभएको थियो, सुनौलबाट फोन गर्नुभएको थियो. उहाँले चाहिँ तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ 9841575223 र 9806575223 नम्बरमा सम्पर्क तपाईँले गर्न सक्नुहुन्छ. कुनै पनि जिज्ञासा रहेका छन् भने फोन गर्नुहोस्. भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा चर्चा र परिचर्चा भने हामी तपाईँहरूसँग गर्नेछौ. फोन गर्दा साल महिना गते र समय चाहिँ तपाईँले हामीलाई जानकारी पनि गराउनुपर्ने हुन्छ. साल महिना गते र समयको आधारमा भूत वर्तमान र भविष्यको विषयमा विशेष जानकारी पनि म तपाईँलाई गराउँदैछु. मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नका लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ. कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं. काँडोको बोल्दै हुनुहुन्छ. हजुर नमस्ते.
5: हजुर नमस्ते.
0: नमस्ते, काँडोको बोल्दै हुनुहुन्छ?
5: दाङ जिल्लाबाट, दाङ मुर्कुटीबाट.
0: दाङ मुर्कुटीबाट?
5: हजुर हजुर.
0: कसको विषयमा हेर्न चाहनुहुन्छ?
5: छोरीको बारेमा.
0: छोरीको जन्ममिति भन्नुहोस् त, कति हो?
5: जन्ममिति तपाईँको 2025 हजुर.
0: खै भन्नु न, जन्ममिति कति हो?
5: जन्ममिति
0: तपाईँको
5: हजुर, जन्ममिति 2075 साल,
0: हजुर,
5: 7 महिना 15 गते
0: 2075 साल 7 को महिना भनेको कार्तिकको 15 गते के बार पर्छ?
5: बार त्यति थाहा भएन, 8 बजे हो, 15 गते के बार पर्छ?
0: अब त्यो सबै तपाईँलाई थाहा छैन, सोध्नुहोस् न, अलिक परिवारलाई सोध्नुहोस् न.
5: बार भने
0: बिहानको 8 बजे कि बेलुकाको 8 बजे?
5: हजुर बिहान, बिहानको 8 बजे.
0: ल, नराङ्गको नाम त थाहा होला नि त्यसो भए.
5: हजुर,
0: नराङ्गको नाम थाहा छ कि छैन?
5: भन्नु
0: न त.
5: तपाईँको जानुका रासको नाम जानुका परियार,
0: हजुर,
5: महिनाको नाम दानी परियार, ऋतुको नाम सरस्वती परियार.
0: अब यो सबै नाम चाहिँदैन, नराणको नाम हो, नराणको नाम पनि फरक पर्यो
5: हो
0: नि. एउटा दुईटा नाम, एउटा नराणको नाम, एउटा बोलाउने नाम भए भइहाल्यो नि. ऋतुको नाम, महिनाको नाम, फरक फरक नाम राखेर अब सम्झाइ राख्नु पनि पर्यो, त्यसको सम्मान गर्न सक्नु पनि पर्यो, राखेर मात्रै पनि भएन, होइन?
5: त्यही त पण्डितले राखेको हो नि त.
0: जानुका भन्ने नाम आउँदैन, चिना बनाउनु भएको छैन? चिनाउँदा जानुका नाम आउँदैन. कि तपाईँले जन्ममिति फरक पर्यो, कि गते भन्नु, के तपाईँले चाहिँ बार भन्नु पर्यो मलाई, भन्न सक्नु. तपाईँको श्रीमती हुनुहुन्न त्यहाँ? ल, अब तपाईँले बार त भन्नु पर्यो नि त हामीलाई, के हो के हो जन्म.
5: यो यसो 2075 साल 7 महिना 15 गते बिहानको 8 बजे पक्कै हो त्यो अब हेरौँ नि अरू नाममा के नाम आउँछ त्यही भएर हेरिदिनुहोस् न
0: त्यसरी हेर्न मिल्दैन नि त तपाईँले नराको नाम सही भन्नु पर्यो कि बार चाहिँ मेरो यो बार हो भनेर भन्नु पर्यो दुइटामा एउटा त भन्नै पर्यो नि तपाईँ कन्फ्युज हुनुहुन्छ नि त त्यही भएर मैले तपाईँलाई यो कुरा भनेको बुझ्नुभयो कि तपाईँले बार भन्नुहोस् यो बार हो भनेर कि नराको नाम सही भन्नु पर्यो नराको नाम त जानु आउँदैन गलत हो त्यो नाम गलत हुन्छ होइन त्यो समस्या हुन्छ तपाईँ पछि तपाईँले चिना बनाउनु भयो भने जानुको नाम आउँदैन है हो रहेछ गुरुले भने भन्नुहुन्छ क्या चिना बनाउन ढिलो भयो चिना बनाइदिइहाल्नुहोस् है
5: हुन्छ
0: चिना बनाउनलाई केही सल्लाह गर्नु पर्दैन ज्योतिषीलाई भन्ने मेरो छोरीको जन्ममिति यो हो गते यो हो महिना यो हो जन्म समय यति बजेर यति मिनटमा जन्मेको हो यो जिल्लामा जन्मेको हो भन्नुभयो भने ज्योतिषीले चिना बनाइदिइहाल्नुहुन्छ त्यतै नजिक ज्योतिषी हुनुहुन्छ भने राम्रो पढेर लेखेको ज्योतिषी हुनुहुन्छ भने त्यहाँ बनाउनुहोस् अथवा त्यहाँ हुनुहुन्न भने तपाईँले दिउँसो सम्पर्क गर्नु बनाएर म पठाइदिउँला है
5: हजुर हजुर अनि यो फेरो जानको लागि मिल्छ अहिले
0: हजुर तपाईँको समय सकिसक्यो पालो सकियो नि त
5: ल ल
0: अर्को चाहिँ फेरि फोन गर्नु न है हुन्छ उहाँले फोन गर्नुभएको थियो आफ्नो छोरीको विषयमा हेर्नको लागि फोन गर्नुभएको थियो तर मिलेन कुरो तपाईँ ज्योतिषी हुनुहुन्छ भने राम्रो पढेर लेखेको ज्योतिषी हुनुहुन्छ भने त्यहाँ बनाउनुहोस् अथवा त्यहाँ हुनुहुन्न भने तपाईँले दिउँसो सम्पर्क गर्नु बनाएर म पठाइदिउँला है।

23 नम्बरमा सम्पर्कबाट गर्नुहोस्। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। फोन गर्दा साल महिना गते र समयको विषयमा जानकारी, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने फोन गर्नुहोस्। निर्धक्क भएर फोन गर्दा भइहाल्छ है। 98451-75-223 र 98056-75-223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। मसँग प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि भेट्न सक्नुहुन्छ। भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि पनि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इशारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: घरायती प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849185737
6: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आए जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलातो नगरोस्
7: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हो नि त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
8: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ मोबाइल 9855509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249934
9: रेडियो बिहानी 97.6 MHz
10: रेडियो कार्यक्रम जीवनको वचन

0: जयमसी तथा ख्रिष्टीय अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौं।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता प्रभु यीशु ख्रिस्टको पवित्र र उच्च नाउँमा ख्रिस्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट कलसीको पत्र चार अध्यायको दुईदेखि छ पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन आउनुहोस् हामी यसरी पाठ गर्नेछौ र यसलाई मनन गर्नेछौ। सतर्क भएर धन्यवाद सहित स्थिर भई प्रार्थनामा लागिरहौ, हाम्रा निम्ति पनि प्रार्थना गर, ताकि ख्रिस्टको त्यो रहस्य प्रचार गर्नलाई परमेश्वरले हामीलाई वचनको निम्ति एउटा ढोका खोलिदेऊन्, जसको निम्ति म थुनामा परेको छु र मैले बोल्नुपर्ने वचन खुलस्त पार्न सकौ। समयको सदुपयोग गर्दै बाहिरकाहरूसँग बुद्धिमानी साथ व्यवहार गर, नुनले स्वादिलो पारे जस्तै तिमीहरूको बोली वचन सधैँ कृपालु होस्, ताकि प्रत्येकलाई कसरी जवाफ दिनुपर्ने हो सो तिमीहरू जान। आदरणीय श्रोता, यस खण्डमा हामीलाई लेखकले परिवार अथवा ख्रिस्टीय परिवार सम्बन्धी शिक्षा दिँदै गर्ने क्रममा मालिकलाई जुन अर्थी उपदेश दिएको छ, त्यसपछि यहाँनिर पत्नीलाई पनि, पतिलाई पनि, छोराछोरीहरूलाई पनि, आमा बाबुहरूलाई पनि र कमारालाई पनि, मालिकलाई पनि एउटा ख्रिस्टियन शिक्षा पालन गर्नुपर्छ भन्ने कुरालाई यहाँ उल्लेख गरिएको अवस्था थियो। र अहिले चाहिँ यो खण्डमा हामी देख्छौं कि सतर्क भएर धन्यवाद सहित स्थिर भई प्रार्थनामा लागिरहो भनेकन लेखकले यहाँनिर मण्डलीका विश्वासीहरूलाई, मण्डलीलाई यो कुरा भन्दैछन् कि सतर्क भएर, होसियार भएर, त्यति मात्र होइन धन्यवाद सहित हृदय, एउटा धन्यवादी हृदय जहिले पनि महत्वपूर्ण हुन्छ। एउटा व्यक्तिको हृदय धन्यवादी हृदय हुनु भनेको, त्यो भनेको एकदमै एउटा व्यक्तिको लागि आशिषको कुरा हो। र अर्को कुरा चाहिँ स्थिर चाहिन्छ। मानिसहरू स्थिर नहुँदाखेरि पनि समस्याहरू भएका छन्। चञ्चले भएर जीवन आशिषमै हुँदैन, चञ्चलले हुँदैन। त्यसकारण स्थिर भएर प्रार्थनामा लागिरहौ। यो कुरा पावलले अन्तिम घडीमा यो शिक्षाहरू सिकाउँदै गर्दा मण्डलीलाई भनौ शिक्षा सिकाउने क्रममा अन्तिममा पावलले आफ्नो भनाइहरूलाई एकदम सारांशमा भनिरहेको कुरा हामी यहाँ देख्छौं कि विशेष गरेर धन्यवाद सहित स्थिर भई प्रार्थनामा लागि रहने कुरा छन्। किन धन्यवादी हुने, किन होसियारी साथ धन्यवाद सहित स्थिर भई प्रार्थनामा गरिराख्ने? किनभने परमेश्वरले अवसर दिनुभयो, परमेश्वरले आफ्नो उद्धारको काम गर्नुभयो र त्यसमा एउटा व्यक्तिले आफूलाई धन्यवादी ठान्नुपर्छ। परमेश्वरले दिनुभएको अनन्त जीवनको लागि धन्यवादी हुनुपर्छ र स्थिर भएर प्रार्थना गरिराख्नुपर्छ। यो भनेको परमेश्वरसँगको सम्बन्धमा रहिरहनुपर्छ, परमेश्वरसँगको सम्बन्धमा रहनु भनेको मिलापमा रहनु, परमेश्वरसँग ठिक सम्बन्धमा रहनु। प्रार्थनाले एउटा व्यक्तिलाई परमेश्वरसँग सधैँ नै सम्पर्कमा राख्ने काम गर्दछ। प्रार्थना भनेको बातचित हो र उहाँले दिनुभएको आनन्द जीवन, उहाँले दिनुभएको यो महान सुसमाचार, रहस्यको सुसमाचार जुन चाहिँ ख्रीष्ट येशु हुनुहुन्छ, उहाँले दिनुभएको, उहाँले गर्नुभएको क्रुसको कार्यको लागि धन्यवाद दिनुपर्छ, उहाँको बलिदानको लागि धन्यवाद दिनुपर्छ, उहाँको मृत्युको लागि धन्यवाद दिनुपर्छ, किनभने उहाँद्वारा नै आनन्द जीवन मानिसहरूले पाउँदछन् र मृत्युपछिको आनन्द जीवन पनि येशु ख्रीष्टमा मात्र पाउन सकिन्छ। जसले मृत्युपछिको जीवन देख्न चाहन्छ, मृत्युपछि कहाँ जाने भनेर जो व्यक्तिहरू अन्योलमा छन्, उसको उत्तर चाहिँ येशु ख्रीष्टमा मात्रै छ। येशु ख्रीष्टमा कसरी उत्तर छ भन्दा उहाँ मरेर गाडिएर तेस्रो दिनमा उहाँ पुनरुत्थान हुनुभएको, जीवित हुनुभएको येशु ख्रीष्ट हुनुभएकोले अरू कुनै पनि ठाउँमा यो देख्न पाउँदैन। कुनै पनि व्यक्ति मरेर गाडिएर फेरि जीवित भएको अवस्था छैन, तर येशु ख्रीष्टमा पृथक फरक भनेको उहाँमा विश्वास गर्नेहरू चाहिँ जीवित हुनेछन् र साथै येशु ख्रीष्टलाई विश्वास गरेर जीवित भएकाहरू चाहिँ आशिषित हुनेछन् र हाम्रा निम्ति पनि प्रार्थना गर ताकि ख्रीष्टको त्यो रहस्य प्रचार गर्नलाई परमेश्वरले हामीलाई वचनको निम्ति एउटा ढोका खोलिदिउन् जसको निम्ति म थुनामा परेको छु र पौलले विश्वासीहरूलाई यो कुरा भन्दै गर्छन् कि मानिसहरूले येशूलाई विश्वास गरेपछि उनीहरूले फेरि परमेश्वरसँगको सम्बन्धमा बलियो हुँदै र प्रार्थनामा उनीहरू लागिरहनु पर्दछ। पौलले प्रार्थनाको माग गरिएको छ र पौल जस्तो परमेश्वरको अथवा ख्रीष्टको अनुसरण गरेर हिँड्ने व्यक्तिलाई पनि प्रार्थनाको आवश्यकता महसुस गरेका छन्। उनले प्रार्थना गर्नु माग कुन अर्थमा उनले प्रार्थना मागेका छन् भने त्यो रहस्य, ख्रीष्टको त्यो रहस्य प्रचार गर्नलाई, भन्नको मतलब विश्वासद्वारा अनुग्रहबाट एउटा व्यक्तिले उद्धार र मुक्ति पाउँछन् भन्ने पौलको सुसमाचार भनेको त्यही नै थियो, रहस्यको सुसमाचार भनेको त्यही नै थियो। येशु ख्रीष्टलाई विश्वास गरेपछि मानिस जातिले उद्धार र मुक्ति पाउँछन् र आनन्द जीवन पाउँछन् भन्ने नै थियो। त्यही अनुसार यहाँनिर उनीहरूले पौलले प्रचार गरेको सुसमाचार चाहिँ त्यही नै थियो र त्यही रहस्यको प्रचार गर्नलाई परमेश्वरले वचनको निम्ति ढोका खोलिदेऊन् भनेर प्रार्थनाको माग गरिएको देखिन्छ। किनभने पौलको भित्रदेखि नै चाहना के हो भन्दाखेरि विश्वासद्वारा अनुग्रहबाट मानिसले उद्धार पाउँछन्, त्यसको लागि खतना पनि गर्नु पर्दैन, अरू नियम कानून पनि पालन गर्नु पर्दैन, केवल विश्वासको कुरा यहाँ समावेश गरिएको छ। त्यसकारणले यो विश्वासको कारणले नै, यही सुसमाचारको कारणले नै पावल थुनामा परेका हुन्, कैदमा परेका हुन् र उनी अहिले कैदमा छन् र उनको प्रार्थना, उनको चाहना, उनको सोचहरू यहाँ के देखिन्छ भन्दा अब परमेश्वरले त्यो थुनामा परेको अवस्थामा पनि बोल्नु पर्ने वचन चाहिँ खुलस्त रूपमा बोल्न सकौं र यही सुसमाचार चाहिँ निरन्तर रूपमा सबै मानिसहरूले पालन गर्न सकुन्। यही सुसमाचार विश्वासद्वारा अनुग्रहबाट उद्धार पाउने कुरालाई नै मानिसहरूले भन्दै जाउन् र आफूले पनि यो कुरा भन्न सकौं भनेर पावलले प्रार्थनाको माग गरिएको छ। त्यसकारण आज हामी सबैको प्रार्थना भनेकै एउटा व्यक्तिले प्रार्थना गर्नु भनेकै जिम्मेवारी लिनु पनि हो र प्रार्थना गर्नु भनेकै जिम्मेवारीलाई लिनु पनि हो, किनभने परमेश्वरसँग बातचित गर्नु र परमेश्वरसँग बातचित गर्नु र परमेश्वरले भनेको मान्नु सँगसँगै जान्छ। समयको सदुपयोग गर्दै बाहिरकाहरूसँग बुद्धिमान साथ व्यवहार गर भनिकन यो वचन पनि एकदम महत्वपूर्ण वचन पावलले यहाँ बोलेको हामी देख्छौ र समयको सदुपयोग गर्नुपर्छ, समयलाई व्यवस्थापन गर्न जान्यो भने 24 घण्टालाई व्यवस्थापन गर्ने क्रममा हामी हरेकले बुद्धिमानी साथ यसलाई सदुपयोग गर्यो भने आशीर्वाद त्यहाँनिर आउँछ। त्यसकारण आदरणीय श्रोताहरू, यहाँनिर अर्को पनि भन्छ, नुनले स्वादिलो पारे जस्तै तिमीहरूको बोली वचन सधैँ कृपालु होस्। कृपालु, कृपा भन्ने कुरा आज बाइबल धर्मशास्त्रमा एकदमै धनी शब्द हो। कृपा भनेको परमेश्वर भनौ, कृपा भनेको मानिसहरूले पाउनुपर्ने दण्ड नपाउनु नै कृपा हो र अनुग्रह भनेको चाहिँ मानिसले पाउनु नपर्ने कुरा, नपाउने कुरा पाउनु हो। त्यसकारणले कृपालु होस् भनेको चाहिँ हाम्रो बोली वचनले, क्रिश्चियनको बोली वचनले बोल्दाखेरि मानिसहरू माथि आउनु लागेको दण्ड पनि नआउने तरिकाले बोल्नुपर्छ। मानिसहरूले दण्ड पाउने खालको कुराहरू छन् भने पनि बोल्दाखेरि उनीहरूले त्यो कृपाको महसुस गरून्, ओहो मैले यस्तो दण्ड पाउनु पर्थ्यो तर उहाँले यो कुरा बोल्दाखेरि दण्ड नपाउने भए, उहाँको बोलीमा एकदमै कृपालु बोलीले मेरो मैले पाउनुपर्ने दण्ड अथवा दुःख मैले भोग्नु परेन भन्ने खालको महसुस अरूहरूले पनि गर्न सकुन् र प्रत्येकलाई कसरी जवाफ दिनुपर्ने हो सो तिमीहरू जान। अनि मानिसहरूले प्रश्न गर्छन्, मानिसहरूले सोधी खोजी गर्छन्, त्यस्तो बेलामा पनि एउटा प्रभुको छोराछोरी भएको हैसियतले, एउटा क्रिस्चियन भएको हैसियतले, चर्चको एउटा विश्वासी भएर जिउने हैसियतले पनि ठिक एउटा के भन्ने, प्रत्येकलाई कसरी जवाब दिनुपर्ने हो सिमेरो जान। एउटा कृपालु बोली वचन चाहिँ कृपालु होस् र अर्को चाहिँ कसरी जवाब दिनुपर्ने हो त्यो कुरा पनि जानेको होस्। हेर्नुहोस् त, त्यसकारण यो चाहिँ समयको सदुपयोग गर्दै बाहिरकाहरूसँग बुद्धिमान साथ व्यवहार गर, नुनले स्वादिलो पारे जस्तै तिमीहरूको बोली वचन सधैँ कृपालु होस्। नुनले स्वादिलो पारे जस्तै, आज पावलले जुन सन्देश यहाँनिर लेख्दै हुनुहुन्छ, जुन वचन यहाँ लेख्दै लेखिराखेको हामी देख्छौ र यो लेखेको वचनलाई हामीले अध्ययन गर्दै गर्दाखेरि हामी सबैको लागि पनि यो शिक्षा लागू हुन्छ। हामी सबैले धन्यवादका साथ स्थिर भएर हामीले प्रार्थना गर्नुपर्छ र हामीले एक अर्काको लागि प्रार्थना गर्नुपर्छ। जसरी पावलले ख्रिस्टको त्यो रहस्य प्रचार गर्नलाई परमेश्वरले हामीलाई वचनको निम्ति एउटा ढोका खोलिदिउन् भनेर जुन प्रार्थनाको माग गरिएको थियो, आज पावल जस्ता अनगिन्ती मानिसहरूको निम्ति यही सुसमाचार प्रचार होस् भनेर सबैले प्रार्थना गर्नुपर्छ र यसको लागि आफू पनि त्यो प्रार्थनाको साथसाथ वचन प्रचार गर्ने हुनुपर्छ र साथै समयको सदुपयोग गर्नुपर्छ। बाहिरकाहरूसँग बुद्धिमान साथ व्यवहार गर्नुपर्छ, मण्डलीभित्र मण्डली बाहिर, चर्चका विश्वासीहरूसँग पनि र त्योभन्दा बाहिरका मानिसहरूसँग पनि बुद्धिमानी साथ व्यवहार गर्नुपर्छ र बोली वचन चाहिँ नुनले स्वादिलो पारे जस्तै बोली वचन चाहिँ सधैँ कृपालु हुनुपर्छ। हरेक क्रिश्चियनको बोली वचन चाहिँ स्वादिलो नुनले स्वादिलो पारे जस्तै र सधैँ कृपालु हुनुपर्छ र प्रत्येकलाई कसरी जवाफ दिनुपर्ने हो त्यो कुरा पनि जानिराख्नुपर्छ। आदरणीय श्रोताहरू, यदि आज यहाँहरूले यो वचन सुन्दै गर्नुहुँदाखेरि येशु ख्रिस्टलाई विश्वास गरिसक्नु भएको हुनुहुन्छ भने यही वचनहरूलाई हामी याद गरौं, सतर्क भएर धन्यवाद सहित स्थिर भएर हामी प्रार्थना गरौं र अरूहरूको लागि पनि हामी प्रार्थना गरौं र साथै हामीले समयलाई सदुपयोग गरौं र बाहिरकाहरूसँग बुद्धिमानी साथ व्यवहार गरौं, नुनले स्वादिलो पारे जस्तै तिनीहरूको बीचमा बोली वचन सधैँ कृपालु बनाऊ र प्रत्येकलाई कसरी जवाफ दिनुपर्ने हो सो कुराहरू पनि जान्नका लागि प्रार्थना गरौं र जतिजनाले यीशुलाई अहिलेसम्म विश्वास गर्नु भएको छैन, प्रभु र मुक्तिदाता भनेर ग्रहण गर्नुभएको छैन, यहाँहरूले पनि येशु ख्रिस्टलाई विश्वास गर्नुभयो भने र हजुरहरूले पनि प्रार्थना गर्न सक्नुहुन्छ, एक अर्काको लागि प्रार्थना गरेर उनीहरूलाई आशीर्वाद दिन सक्नुहुन्छ, समयको सदुपयोग गर्न सक्नुहुन्छ र मानिसहरूसँग ठिक व्यवहार गर्न सक्नुहुन्छ र स्वादिलो नुन जस्तै स्वादिलो आफ्नो बोली वचन पार्न सक्नुहुन्छ र कृपालु हुन सक्नुहुन्छ र अरूलाई कसरी जवाब दिनुपर्ने हो त्यो पनि जान्न सक्नुहुन्छ। त्यसकारणले आउनुहोस्, येशूलाई विश्वास गर्नुहोस् र उहाँको यी शिक्षाहरू, उहाँले दिनुभएको यो सबै भनौँ शिक्षाहरूलाई पालन गर्नुहोस् ताकि यहाँले आशीर्वाद पाउनुहुनेछ र ख्रिस्ट येशूलाई विश्वास गर्नुहुनेहरूले यो सबै कुराहरूलाई यहाँले पालन गर्नुभयो भने पक्कै पनि आशीर्वाद पाउनेछ। यति भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने यहाँहरूको बीचमा फेरि आउनेछु र अर्को प्रवचनको सेवा लिएर आउनेछु र त्यतिसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्।

हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टिम एकैसाथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
2: छैन सर, के सोचिरहनु भएको छ?
1: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108778 र 9808878778।
4: रेडियो बिहानी 97.6 MHz।
5: अब रंग थेसु मुला रेडियो कार्यक्रम स्पार्क माई फिल नला विश्वासी समक बसुगो
6: राङला नुवाङला घेरारा बारेदी सुझाव कदै जयमसी तथा नमस्कार लासु फ्याफुल्ला कार्यक्रम स्पार्क माई फेद तथा जीवनला क्षण गर्ला श्रृङ्खला अङ्क 49 श्री राङनी स्वागत मुला नियोग तामाङ तिनिङा राङ भेन ताम लाभ्रे से मुलाकी राङसे राङला नुवाङला घेराला हिस्सा दोबरी अनुमति पिन्स्युबा मिगदेला बारेरी बुद्धि मान्छे छनौट लभा कति महत्वपूर्ण मुला नुवाङला घेरा विवासी तिगा गोसी मुला थे मिगदे हिन्बा जोसे राङदा विश्वासनीय साबित लाभमुला जोसे राङला लागरी राङला कोठारी प्रार्थना लला स्यान्दो हलाइदा आहिन्बा चोते मिगदे देन जेखेन राङ राङला नुप्प रहस्य साझा लसुगो यसुसे राङला पार्थिव सेवकाई भरिचु बुद्धि प्रयोग लसुजी लुका 8 अध्यायरी याकर्की घटना मुला जहाँ मिगदेला गेन भीर भेला तब मुबा यसुजे थेनिगदेदा ब्लू थन्ब देन दुला बारेरे याकर्की कथा पङ्सुजी दृष्टान्त जिन्ना लवलिच्छा रोसे थेनिगदेदा न्यसुजी थेनिगदे जोसे गादा न्यान्जीवा मुला न्यानगो परमेश्वरला वचन ध्यान पिनबरी देन भिन्नता मुला लानन निगदेदा यीशु ख्रिस्टला बारेरे थाहा मुला थेनिगदेदा रो हाला मुस्युला थेन्दे बाइबलले रोला बारेरे तिगा बि मुला दिवा बारेरे ज्ञान मुला यद्यपि थेनिगदे रोला सेवा लाबरी रङला संसारी घमण्ड खाबरी तयार आरे त्यो कारण लामा यसुजे थेनिगदे देन घनिष्ठ गोप्य ताम गदे साझा आला सेला छनोट लसु मुला लुका 8 अधेला 9 हिन्जे 10 जमे हिन्जे चेला गदेसे यसुदा चु उखान्न अर्थात तिगा बिसी न्योजी यसुजे थेनिगदेदा चुराङ बिसी सुङ्जे नाइ एनिगदेदा मिसे था आयाङबा परमेश्वरला युलसला ताम गोखम्बा ज्ञान बुद्धि पिनबा मुला तर स्यान्दो गदेदा चा उखान ग्याम पाङबा मुला थेदबासेलमा थेनिगदेसे च्याबन च्याबला अम्राङ न्यानबन न्यानबा मुला तर आगो याङसे हाल्दा राङला व्यक्तिगत जानकारी रूपताबारी विवा बारी एन लानन होसियार तादोला परमेश्वर जे राङदा पिन्सुबा बडवडला बारेरी मौन सुगो राङसे विश्वास लबरे हाम्बा गरिदा जेखेन चुला बारेरी सुङसुगो निगदेसे चु बुद्धि प्रयोग लसुजी नह दुई अध्यायला 11 इन्च 12 न यरुसलेम रि दोजी थेन्दे थेरी गाई सोम दिन दोना ब्रन्जी राङदेन तिगाई निगदेसे किन्सी मुन्से थुन्जी तासै यरुसलेमला लागरे नला सेम्री नला परमेश्वरला प्रेरणा गाई हलाइदा आबिने न क्रेबा पशु बाहेक स्यान्दो पशु गादेन आरे मुवा रंगला सेवा करी हाला देन दिगला बीवा ताम्री लालन होशियार सुगो हितोपदेश तेरा अधेला बीस बुद्धिमान दिन ब्रह बुद्धिमान नोन दोमुला तसै मूर्ख गदेला संगत लबसे नोक्सानी भोगदिमुला जब रंग रंगला गलत निगदे देन क्षम संगत लबरी अनुमति पिन्सु मुला थेनिगदेसी रंगला लुइरी गेन हानि लमुला थेरांग तसी थेनिगदे ग्याम थारेङ सुगो तिगाई निगदे मनमुला कि थेनिगदे देन जति लानन मान रोगादे तामुला थेनिगदेला लुइ ओत्ते नोन जब तामुला तसै जब मिगदेला ताम हामुला गुणस्तर मात्र भन्दा लानन महत्वपूर्ण तामुला हितोपदेश 27 अधेला 17 फाइसे फाइदा तेजी राङमन या करगिसे अर्को मिसे तेमुला राङला चाङना मिगदे देन घनिष्ठ सम्बन्ध सोभरी सेमलसु मुला जोतेन राङ राङमन परमेश्वर द माया लाभदेन सेवा लाभ ओत्तेवन तिङला इच्छा मुला जोते जोसे रंगदा आत्मिक रूपी बड़क तबरी रो लावरी हमला थेन्दे रंग थे कदेदा आत्मिक रूपी बड़क तबरी रो लावरी हमस्यूला हितोपदेश 10 अध्याय 11 धर्म आत्मा ला सुं लुइला फुहार हिंबा तसै दुष्ट ला सुंगरी हिंसा तबा ला तमुला लानन रंग मिगदे फिरक्याप ग्याम च्यामा लानन जब रंगमुला हालाइदेन घनिष्ठ सम्बन्ध तोबा गच्छ थेनी गदेला वास्तविक चरित्र ध्यान से सिगो न्यायकर्ता सात अधेरी गिरोन से युद्धला लागेरी तयार 32,000 सिपाही कदिग्याम तीजी परमेश्वर चु सिपाही गदेला संख्या 300 री च्याङना लसुजी थेनी गदेला प्रतिद्वन्दी 135,000 निगदी मुबा परमेश्वरला लागेरी संख्या महत्वपूर्ण आरे परमेश्वर देन छ्याम डिक्सी चिबा 300 मिगदेसी 70,135,000 निगदेदा ब्रेना लस्युजी लुइरी सफल तबरी याङदा लानन रोगदे तोबतम आइनमा यङसी जखेन थे च्याङना निगदे देन डिक्सी चिमुला जोला तिङरी परमेश्वर सेवा लाभा साचो इच्छा मुला आमेन रङ्गिला जीवनरी परमेश्वरजी प्रशस्त आशिष पिन्छु गए
5: प्रभावशाली बाइबल शिक्षक सोवन भिक्टर यम लिखित सन्देश याङला भाषारी न्यन्सुजी कार्यक्रम स्पार्क माई फेथ कार्यक्रमलाई बारे रङ्गिला केही प्रतिक्रिया सल्लाह सुझाव मुसम घन्दा सम्पर्क लसिगो घन्दा फोन नम्बर मुला 98,86,53,339 हस्त त्यो समय रिङ बिदा ताजी रङ्गी छङमदानु जय मसीह नमस्कार।
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: लसहे मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहरादिङ पे रखोरमा नगफारममा असिम टमाटर की टनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिमी टिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङयुर्नाले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिन्जिम सेगो है रोमा
1: ओहो हैन के हो अझ हातमा सुनको औठी पनि
2: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
1: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
2: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी
1: ओहो हैन के हो अझ हातमा सुनको औठी पनि
2: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसल

0: सम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
2: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: बुढी हेर त लाऊ।
2: आहा कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको?
1: कहाँबाट हुनु नि? मैले दिदी बहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि।
2: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
1: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-3274-73, 9861-7549-88, 9861-7549-88।
3: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
3: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न। त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
3: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3, धादिङ बेसी, पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849-2431-11, 9849-2431-11।
4: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849-1857-37।
5: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
6: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, नारायणगढ। मोबाइल 9850-50-50-934, ट्याङ्ला चोक, किर्तिपुर, काठमाडौँ। 9850-12-40-934।
0: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849 18 57 37।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841867764 9841867764।
0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849 18 57 37।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841867764 9841867764।
2: बुढा, आज इन्टरभ्यू थियो के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
4: मैले गहना लिएर थिएँ,
5: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकि छैन, अनि कहाँबाट लिएर आने गहना?
4: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
5: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
6: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
4: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली, सम्पर्क मोबाइल नम्बर 9841867983।
6: बाजेदेखि नातिसम्म, विश्वासाम्रो मातिसम्म, सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
7: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: तिमलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछे।
2: ल भाइ हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98 49 18 57 37।
6: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841867764, 9841867764।
2: बुढा, आज इन्टरभ्यू थियो के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
4: मैले गहना लिएर थिएँ,
5: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन, अनि कहाँबाट लिएर आने गहना?
4: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेचमा रहेको आरके सुन चाँदी पसलबाट।
5: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छेयो।
6: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सुक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
4: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र रसैली, सम्पर्क मोबाइल नम्बर 9141639953।
6: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
7: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
8: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानु भयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334।
10: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98 49 18 57 37।
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: दशमलव छ मेगाहर्ज
1: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: No! No! No!
1: करेसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849185737।
2: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खत्तेरी
3: खर्च अनुसारको घर त बना जस्तै बना छ त
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
3: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
4: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गीजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
5: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
4: 9851-87882 गोल्ची बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
3: पावर वाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
6: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
6: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
3: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9832-33-54
6: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
7: दादा दादा म चाँडै स्कुल जान्न
8: म पनि स्कुल जान्न मम्मी
9: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
10: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
9: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
5: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
4: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट 6 घर तल
5: काठमाडौँ जाने बाटोपट्टि
4: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861-7045-54
5: 9861-7045-47
11: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने कहाँ गएर किन्ने होला
12: होइन सर के सोचिरहनु भएको छ
11: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
12: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
13: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नेलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
14: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: गर्दा जय बाबी मेरा मन का कुरा मैले यही गीतमा भन्दे फेस टु फेस एन्ड आई टु आई तर लाग्छ तर के भन्छ तिमीलाई
1: रेडियो बिहानी 97.6 मेगाहर्ज

तपाईयो सम्मान न तपाईयो मान न तपाईयो मान पड्काउने र सड्काउने बेकार रहेछ काम बेकार रहेछ काम रक्सीले टेन्सन दूर हुन्न विद्यानाश रक्सीले टेन्सन दूर हुन्न विद्यानाश

झुको सत्यानाश झुको सत्यानाश दारुका पानीले हुन्छ झुको सत्यानाश झुको सत्यानाश नखेलौ है जुवा तास जीवनको बनवास जीवनको बनवास रक्सीले टेन्सन दूर हुन्न विद्यानाश रक्सीले टेन्सन दूर हुन्न विद्यानाश

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: केन्द्रीय कमिटी बैठकका लागि एमालेको सचिवालयबाट 5 एजेण्डा तयार, महाधिवेशन प्रतिनिधि परिषदको बैठक बोलाउने प्रस्ताव पनि लगिँदै।
0: संघीय संसदका दुवै सदनको बैठक आज, प्रतिनिधि सभाबाट राष्ट्रिय सेवा दल विधेयक पारित गर्ने तयारी।
1: सरकारको राहत कोषमा 15 अर्ब रूपियाँ जम्मा, चाडपर्वमा यातायात सहज बनाउने विषयमा विभागले सरकारवालासँग छलफल गर्दै।
0: रूसको निर्वाचनमा राष्ट्रपति पुटिनको पार्टीलाई प्रारम्भिक अग्रता, अन्तर्राष्ट्रिय कानूनको ठाडो उल्लंघन गरिएको ईयूको ठहर।
1: र लालिगामा रियल मड्रिड एथलेटिको मड्रिडसँग पराजित, फ्रेन्च लिग वानमा पीएससी विजयी।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ, एकदम ठिक छ, कुरा मिला।
3: अनि
2: घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवनभरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नेकपा एमाले आज बस्ने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गरेको छ। आज बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले 5 एजेण्डा तय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो। उहाँका अनुसार अध्यक्ष केपी शर्मा ओलीको मन्तव्य, अध्यक्षले राजनैतिक प्रतिवेदन पेश गर्ने र छलफल गर्ने तथा विभिन्न कमिटिका मनोनित गर्ने लगायत रहेका छन्। यस्तै बैठकले एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्जागरण सम्बन्धी एकीकृत प्रतिवेदन पनि पारित गरेको छ। कार्यदल प्रतिवेदनका आधारमा अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा राजनैतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। केन्द्रीय कमिटी केही बेरमा ललितपुरको भैंसेपाटी स्थित रामबाग पार्टी प्यालेसमा शुरू हुँदैछ। अहिले नेताहरू बैठक स्थलमा पुग्ने क्रम जारी छ। फागुनमा भएको निर्वाचनपछि पहिलो पटक बस्न लागेको केन्द्रीय कमिटी बैठकमा सबै सदस्यलाई धारणा राख्न समय उपलब्ध गराउने तयारी गरिएको छ। बैठकबाट राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद बैठक बोलाउने तयारी छ। प्रतिनिधि सभा निर्वाचनमा पार्टीले बेहोरेको धक्कापछि निर्वाचन समीक्षा कार्यदल मार्फत अध्यक्ष केपी शर्मा ओली सुरक्षित भए पनि नेतृत्व पुनर्गठन र पुस्तान्तरणको आवाज पूर्ण रूपमा मत्थर भइसकेको छैन।
1: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत बाँकी रहेका वडाहरूमा आज पनि अधिवेशन जारी छ। शनिबार र आइतबारका विविध कारणवश हुन नसकेका केही जिल्ला बाहेकका वडामा आज पनि अधिवेशन भइरहेको हो। गत भदौ 10 गते रसुवाको भटीको सीमा गएको बाढ़ीबाट प्रभावित रसुवा नुवाकोट र धादिङ जिल्लामा वडा अधिवेशन भएको छैन। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार हिजोसम्ममा 73 जिल्लाका 6132 वडामा अधिवेशन सम्पन्न भएको छ। समितिका सदस्य सचिव राजु कटुवालले यही असोज 16 देखि 19 गतेसम्म हुन लागेको 15 महाधिवेशन अन्तर्गत वडा कार्य समिति चयन र क्षेत्रीय प्रतिनिधिको निर्वाचन उत्साहपूर्ण ढंगले भइरहेको बताउनुभयो। कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, झापा, मोरङ क्षेत्र नम्बर 6 बाहेक सुनसरी लगायत जिल्लामा अधिवेशन सम्पन्न भएको छ। मधेस, बागमती, कर्णकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लाका वडामा अधिवेशन सम्पन्न भएको उहाँले बताउनुभयो।
0: संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुख डोल प्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यौरा पढ़ेर सुनाउनुहुनेछ। यस्तै महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। बैठकमा प्रधानमन्त्री तथा रक्षा मन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय सेवा दल विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। दिउँसो 1 बजे बस्ने राष्ट्रिय सभाको बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाब दिनुहुनेछ। यस्तै बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्री चौधरीले नै संक्रामक पशु रोग निवारण नियन्त्रण विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नुहुनेछ।
1: रसुवाको भट्टीकोशी नदीमा आएको बाढ़ी प्रभावितको लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ। नेपाल सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवीय प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल करिब 15 अर्ब रूपियाँ जम्मा भइसकेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार हाल कोषमा 14 अर्ब 88 करोड़ 90 लाख 38 हजार 871 मौजदात छ। सरकारले कोषमा जम्मा भएको सहयोग रकम यसअघि 1 अर्ब बढ़ी प्रभावित क्षेत्रका लागि निकासा गरेको छ। कार्यालयका अनुसार कोषमा विभिन्न 9 वटा वाणिज्य बैंकमा 11 अर्ब 14 करोड़ 20 लाख 50 हजार 947 र हिमालय बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा 2 करोड़ 44 लाख 74 हजार 121 अमेरिकी डलर जम्मा भएको छ।
0: यातायात व्यवस्था विभागले सरोकारवाला निकायको संयुक्त बैठक बोलाएको छ। नजिकै गरेको विजया दशमी, तिहार तथा छठ लगायतका प्रमुख चाडपर्वहरूलाई लक्षित गर्दै सार्वजनिक यातायात व्यवस्थापनका लागि बैठक बोलाइएको हो। आज दिउँसो 1 बजे बस्ने बैठकमा चाडपर्वको समयमा काठमाडौँ उपत्यकाबाट बाहिरिने र उपत्यकाभित्र नै यात्रुहरूका साथै देशभरका अन्य मुख्य गन्तव्यको यात्रालाई सहज, सुरक्षित र व्यवस्थित बनाउन सहजीकरणका विषयमा छलफल हुनेछ। चाडपर्वको समयमा यात्रुहरूको चाप अत्यधिक हुने भएकाले अग्रिम टिकट बुकिङ, भाड़ादर नियन्त्रण, सवारी साधनको अवस्था, सड़क मरमत तथा सुरक्षा व्यवस्थापन लगायतका विषयमा बैठकमा विस्तृत छलफल गरी आवश्यक निर्णय लिइने बताइएको छ।
1: डाटा सेन्टरमा समस्या देखिएपछि नेपाल स्टक एक्सचेन्ज नेप्सेले आजको नियमित धितोपत्र कारोबार स्थगित गरेको छ। नेप्सेको कारोबार प्रणालीसँग सम्बन्धित 72 कारोबार सदस्य कम्पनीहरूको सर्भर राखिएको डाटा सेन्टरमा प्राविधिक समस्या देखिएपछि कारोबार स्थगित गरिएको हो। नेप्सेले आज जारी गरेको सूचनामा डाटा हब प्रणालीमा हिजो बिहानदेखि प्राविधिक समस्या आएको र समाधानको लागि पहल भइरहेको भए पनि हालसम्म समस्या समाधान हुन नसकेको जनाएको छ। डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या यथास्थितिमा कारोबार सञ्चालन गर्दा निप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने अवस्था देखिएको सूचनामा उल्लेख छ। यसैबीच स्टक ब्रोकर एसोसिएशन अफ नेपालले समेत आजको नियमित कारोबार सत्र स्थगित गरिदिन निप्से समक्ष निवेदन दिएको थियो। सोही अनुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेडले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली 2075 को नियम 2101 बमोजिम आजको नियमित कारोबार स्थगित गर्ने निर्णय गरेको हो। निप्सेले प्राविधिक समस्या समाधान नभइसकेको अवस्थामा कारोबार सञ्चालन गर्दा प्रणालीमा थप क्षति पुग्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै कारोबार स्थगन गरिएको स्पष्ट पारेको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक बसन्तपुर दरबार क्षेत्रमा इन्द्र जात्राको तयारी अन्तिम चरणमा पुगेको छ। रथ निर्माण, सरसफाई तथा आवश्यक तयारीका काम भइरहेका छन्। दरबार क्षेत्रका काष्ठ मण्डप, कुमारी घर, शिव पार्वती मन्दिर लगायत सम्पदामा रंग रोगन गर्ने तथा रातो ध्वजा फेर्ने काम भइरहेको छ। इन्द्र जात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम रत्न साक्यका अनुसार जात्राको लागि आवश्यक अधिकांश तयारी पूरा भइसकेको छ। जात्राका क्रममा हनुमान ढोकामा इन्द्र ध्वजा सहितको लिंगो उठाउने गरिन्छ। लिंगो फडाउने धार्मिक विधिलाई इन्द्रध्वजोत्थान भनिन्छ। लिंगोको फेदमा भैरवको पूजा गर्ने परम्परा छ। शत्रुमाथि विजय प्राप्त गरेपछिको उत्सवका रूपमा इन्द्र जात्रा मनाउने गरिएको धार्मिक एवं सांस्कृतिक मान्यता छ। इन्द्र जात्राको अवसरमा हनुमान ढोका स्थित गद्दी बैठकबाट राष्ट्रपतिले जीवित देवीका रूपमा पूजिने श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा अवलोकन गर्ने परम्परा रहिआएको छ। यस वर्ष इन्द्र जात्रा ए असोज 9 गते परेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। रूसको संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको पार्टी युनाइटेड रसियाले शुरूआती वर्चस्व कायम गरेको छ। केन्द्रीय निर्वाचन आयोगले आज बिहान प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ। कड़ा नियन्त्रणका बीच सम्पन्न निर्वाचनमा राष्ट्रपति पुटिनका नीतिको विरोध गर्ने कुनै प्रभावकारी विपक्षी शक्ति उपस्थित थिएन। यसले क्रेमलिनको राजनैतिक पकड़लाई थप मजबूत बनाउने देखिएको एपीले जनाएको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार करिब 58% मतदान केन्द्रको मतगणना सकिएसम्म समानुपातिक प्रणाली अन्तर्गतका 225 सीटका लागि युनाइटेड रसियाले करिब 58% मत प्राप्त गरेको छ। संसदका बाँकी 225 प्रत्यक्ष निर्वाचन क्षेत्रबाट चुनिन्छन्, जसमा अधिकांश सीट युनाइटेड रसियाले जित्ने प्रारम्भिक परिणामले देखाएको छ। यस निर्वाचनमा रूस युक्रेन युद्ध शुरू भएपछि मस्कोले कब्जा गरेको तर पूर्ण नियन्त्रण कायम गर्न नसकेका चार युक्रेनी क्षेत्रका बासिन्दाका साथै सन् 2014 रूसले कब्जा गरेको क्रिमियाली प्राय द्वीपका बासिन्दालाई पनि मतदानमा सहभागी गराइएको थियो। युक्रेनको राजधानी किबले यसको घोर भत्सना गर्दै निर्वाचनलाई गैर कानूनी भनेको छ। युरोपेली संघ ईयूले पनि त्यसलाई अन्तर्राष्ट्रिय कानूनको ठाडो उल्लंघन भनेको छ। युनाइटेड रसियाको चुनावी सफलताले क्रेमलिनलाई सत्तामाथिको बलियो पकड कायम राख्न थप सहज बनाउने

0: लागि गराइएको थियो। युक्रेनको राजधानी किबले यसको घोर भत्सना गर्दै निर्वाचनलाई गैर कानूनी भनेको छ। युरोपेली संघ ईयूले पनि त्यसलाई अन्तर्राष्ट्रिय कानूनको ठाडो उल्लंघन भनेको छ। युनाइटेड रशियाको चुनावी सफलताले क्रेमलिनलाई सत्तामाथिको बलियो पकड कायम राख्न थप सहज बनाउने लागि गराइएको थियो। युक्रेनको राजधानी किबले यसको घोर भत्सना गर्दै निर्वाचनलाई गैर कानूनी भनेको छ। युरोपेली संघ ईयूले पनि त्यसलाई अन्तर्राष्ट्रिय कानूनको ठाडो उल्लंघन भनेको छ। युनाइटेड रशियाको चुनावी सफलताले क्रेमलिनलाई सत्तामाथिको बलियो पकड कायम राख्न थप सहज बनाउने देखिएको छ।
1: उता पेरिस सेन्ट जर्मेन पीएसजीले फ्रेन्च लिग वानमा मार्सेलीलाई 2-1 पराजित गर्दै सिजनको दोस्रो जित दर्ता गरेको छ। 66 मिनटमा पीएसजीका लागि वैकल्पिक खेलाड़ी फेरान टोरेसले हेड मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। 72 मिनटमा अन्जन गोमेसले गोल गर्दै मार्सेलीलाई खेलमा फर्काए, तर 74 मिनटमा मार्किन नोसले गोल गर्दै पीएसजीको जीत सुनिश्चित गरे। लगातार 5 सिजन लीग एकको उपाधि जितेको पीएससी दोस्रो जीतपछि तालिकाको 6 स्थानमा उक्लिएको छ। यसैबीच इंग्लिश प्रिमियर लीग फुटबलमा म्यान्चेस्टर युनाइटेड फुलमसँग बराबरीमा रोकिएको छ। म्याथ्युज कुन्हाले खेल सकिन 1 मिनट बाँकी रहँदा गोल गरेपछि युनाइटेड फुलमसँग 1-1 बराबरीमा रोकिएको हो। 63 मिनटमा लिसान्द्रो मार्टिनेजको आत्मघाती गोलपछि फुलहम जीततर्फ अघि बढ़ेको थियो, तर 89 मिनटमा कुन्हाले करिब 20 यार्ड टाढाबाट गरेको प्रहार फुलहमका सेन्टर ब्याक डेभिड अफ्रेन ग्रुबरलाई लागेर गोल भयो। यो बराबरीपछि युनाइटेड 5 खेलबाट 5 अंक सहित 12 स्थानमा छ। फुलहम भने 2 अंक सहित 19 स्थानमा रहेको छ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: केन्द्रीय कमिटी बैठकको लागि एमालेको सचिवालयबाट 5 एजेण्डा तयार। महाधिवेशन प्रतिनिधि परिषदको बैठक बोलाउने प्रस्ताव पनि लगिँदै
0: संघीय संसदका दुवै सदनको बैठक आज। प्रतिनिधि सभाबाट राष्ट्रिय सेवा दल विधेयक पारित गर्ने तयारी।
1: सरकारको राहत कोषमा 15 अर्ब रूपियाँ जम्मा। चाडपर्वमा यातायात सहज बनाउने विषयमा विभागले सरकारवालासँग छलफल गर्दै
0: रूसको निर्वाचनमा राष्ट्रपति पुटिनको पार्टीलाई प्रारम्भिक अग्रता। अन्तर्राष्ट्रिय कानूनको ठाडो उल्लंघन गरिएको ईयूको ठहर।
1: र ला लिगामा रियल मड्रिड एथलेटिको मड्रिडसँग पराजित। फ्रेन्च लिग वानमा पीएसजी विजयी।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849-18-57-37।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
4: खर्च अनुसारको घर त बना जस्तै बना छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेस्टिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 0105204070, 9851-87882, गल्छी बजारको लागि 0104031 र 9200 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
4: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
5: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चमकिलो आरबी चश्मा पसल आरुघाट गाउँपालिका नौ आरुघाट बजार बंगैचा गोर्खा।
4: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
5: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
4: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843462616 र 9810323354।
5: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
6: दादा दादा म त आज स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
10: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
11: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
10: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिन एमाले चोकबाट
11: काठमाडौँ जाने बाटोपट्टि।
10: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
11: 9861975547।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841867764 9841867764।
1: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849185737।
2: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र आलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त भइरा नै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्दी सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एण्ड आल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी आल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र आल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
2: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 को कुरा सुन्दिन म।
3: ल टिप्नुहोस् प्रोपाइटर धीरबहादुर श्रेष्ठको लागि 9843007437 र 010590093 सम्पर्क गर्नुहोला नि।
0: हजुर विगत 10 वर्षदेखि तपाईहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एण्ड आलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर बीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843007437।
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 MHz।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
3: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849185737।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 0105204070, 9851878282, गल्छी बजारको लागि 0104031116 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
6: बाबा बाबा, म टाढो स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
5: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
9: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
5: अर्डर अनुसार विभिन्न स्कुल, कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ, एमाले चोकबाट 6 घर तल
9: काठमाडौँ जाने बाटोपट्टि।
5: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861707545।
9: 9861707545।
10: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
11: पहिला मलाई विश्वास लाग्छ होइन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोच्थ्यो पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
12: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ मोबाइल 98550509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334
13: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
2: होइन सर, के सोचिरहनु भएको छ?
1: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: समर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: समर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108778 र 9808878778।
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: 계좌정 아파이 우다정 아파이 회란이 보이보네 핫비리
1: 거점 살고 거점 보내졌을 보내쳐다
0: 보내라 보이도 떠는 걸고 제자라 파리다이코 거마졌어 아까서 디자인과 마블 किचन तथा टॉयलेट बाथरूम फिटिंग का सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टंकेश्वर गुप्ताको सञ्चालन भएको ओम टंकेश्वर इन्टरप्राइजेसमा जानुस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
0: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गीजर सोलर किचन तथा टॉयलेट बाथरूम फिटिंग गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चंकेश्वर इन्टरप्राइजेस
2: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 01052470
0: 98511782 गल्छी बजारको लागि 01041316 र 920 बजारको लागि 9851209090 ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टंकेश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
1: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
3: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
1: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843062686 र 9810323754
3: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नु होला
4: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
5: छैन सर के सोचिरहनु भएको छ
4: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
5: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका बेच बजार धादिङ सम्पर्क नम्बर 9851108778 र 9908888778
7: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर।
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518537।
3: बुढा, आज इन्टरभ्यू थियो के भयो त?
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
3: होइन, के भन्छ, कसरी नि?
4: कसरी हुनु नि, आज रिभर रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
5: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
6: बाबा बाबा, म त आज स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
10: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल, कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन, एमाले चोकबाट 6 घर तल,
11: काठमाडौँ जाने बाटोपट्टि।
10: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454,
11: 9861975447।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।
13: ओ साइली माइली, आउनु है हामीसँग एकछिन बात मारौँ।

0: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खतिरा आउने, सेतो पानी बग्ने, हाड जोर्नी भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-394।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा
5: होइन? तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
5: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिबल सिन्हा।
7: सम्पर्क मोबाइल 97-41-031-34-29।
8: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
9: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
10: खर्च अनुसारको घर त बनाए जस्तै बनाएको छ त।
9: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
10: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
9: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
8: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
9: 98-511-87-882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।

0: केटाजौ आफै उताजौ आफै हैरानै भए भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98511-87882 गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 98512-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
4: मैले गहना लिएर थिएँ
5: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिसैन अनि कहाँबाट लिएर आने गहना
4: नीलकण्ठ नगरपालिका तीन बिस बजार धादिङ बेसीमा रहेको आरके सुन चाँदी पसलबाट
5: अनि अघि नै भन्नु पर्दैन त कम बाढी छैयो
6: हजुर हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ
4: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका तीन बीच बजार धादिङ बेसी प्रोपाइटर राजेन्द्र र शैली सम्पर्क मोबाइल नम्बर 98411-63-89-53
6: बाजेदेखि नातिसम्म विश्वास राम्रो माथिसम्म सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुन चाँदी पसल
7: बाबा म त आज स्कुल जान्न
8: म पनि स्कुल जान्न मम्मी
9: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
10: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
9: किन नहुनु नि हामीले धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
3: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका तीन पुछार बजार थारिङ एमाले चोकबाट छ घर तल
3: काठमाडौँ जाने बाटोपट्टि
2: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98617045 54
3: 98617045 47
11: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेला त नगर
12: पहिला मलाई विश्वास लागेन यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ
13: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक नारायणगढ मोबाइल 98550-50934 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512-40934
14: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: क्षेत्रको पुननिर्माणका लागि अविलम्ब कार्ययोजना तयार पार्न संसदीय समितिको निर्देशन, सरकारले नयाँ प्राधिकरण नबनाउने, बाढ़ी प्रभावित नागरिकका लागि नयाँ शहर विकासको योजना रहेको पूर्वाधार मन्त्रीको दावी, एमाले बैठकमा अध्यक्ष ओलीद्वारा मोबाइल प्रयोगमा निषेध, फोटो भिडियो खिच्न र अडियो रेकर्ड गर्न नपाइने, बाहिरबाट हमला भइरहेको बेलामा पार्टीभित्रै पनि केही व्यक्तिहरू समस्या सिर्जना गर्न लागि परेको भन्दै असन्तुष्टि व्यक्त। काठमाडौँको त्रिपुरेश्वर चौकस्थित बस स्टप अगाडि चालक आफैले बसमा आगजनी गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष, चालकको अवस्था चिन्ताजनक, गत वर्ष 24 भदौको आन्दोलनका क्रममा आगजनीबाट धेरै भौतिक क्षति बेहोरेको भाट बटेनी सुपर मार्केटको टंगाल शाखा आजदेखि पुनः सञ्चालनमा। आधी दुजुआनका कारण जापानमा संयौं उडान रद्द, आधीसँगै भारी वर्षा र तीव्र हावा आउने चेतावनी, चीनले अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै 14 प्रजातिका वनस्पति उत्पादन, र विशौं एसियाली खेलकुद अन्तर्गत पुरूष कबड्डीमा नेपाल थाइल्याण्डसँग पराजित, स्वर्ण दावेदार एरिका गुरूङ पदक विहीन।

0: एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कम्प्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं बाढ़ी प्रभावित क्षेत्रको पुननिर्माणका लागि अविलम्ब कार्ययोजना तयार पार्न संसदीय समितिको निर्देशन सम्बन्धी खबरबाट संसदीय समितिले बाढ़ी र पैह्रो प्रभावित क्षेत्रको पुननिर्माणका लागि संघ प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गर्न र अविलम्ब कार्ययोजना तयार पार्न मन्त्रालयलाई निर्देशन दिएको छ सिंहदरबारमा आज बसेको पूर्वाधार विकास समिति बैठकले उक्त निर्देशन दिएको हो बैठकका निर्णय सुनाउँदै पूर्वाधार विकास समितिका सभापति आशिष गजवेलले विपदबाट क्षतिग्रस्त पूर्वाधारको विवरण संकलन गरी पुनस्थापनाको कामलाई तीव्रता दिने निर्णय गरेको बताउनु भएको छ सभापति गजवेलले पछिल्ला दिनमा बेलीब्रिज निर्माण र केही सड़क पूर्वाधारमा देखिएको द्रुत कार्य सम्पादनको प्रशंसा गर्दै सोही शैलीलाई निरन्तरता दिनुपर्नेमा जोड़ दिनुभएको छ यता सरकारले रसुवा भोटेको शिवबाड़ीको पुननिर्माणलाई लक्षित गरी नयाँ प्राधिकरण नबनाउने भएको छ प्रतिनिधि सभा पूर्वाधार विकास समिति बैठकमा बोल्दै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले यस्तो जानकारी गराउनु भएको हो उहाँका अनुसार राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई शक्तिशाली बनाइनेछ तर नयाँ प्राधिकरण भने गठन गर्ने योजना सरकारको छैन यसका लागि विधेयक निर्माणको काम भइरहेको उहाँले जानकारी दिनुभयो यस्तै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बाढ़ी प्रभावित नागरिकका लागि नयाँ शहर विकासको योजना रहेको पनि दावी गर्नुभएको छ विद्यालय सहितका सुविधा समेटेर नयाँ शहर निर्माण गरिने र त्यसका लागि आवश्यक जग्गा खरिद गरेर जाने योजनामा सरकार रहेको उहाँले जानकारी दिनुभयो गृह मन्त्रालयका सचिव केदारनाथ शर्माले रसुवा बाढ़ीपछि सम्पर्कविहीन भएका व्यक्तिहरू अब जीवित भेटिने सम्भावना कम रहेको बताउनु भएको छ कानून न्याय तथा मानवाधिकार समिति बैठकमा उहाँले जीवित उद्धार गर्ने सम्भावना कम भएको बताउनु भएको हो विशेष गरी जलविद्युत आयोजनाका स्रोतमा उद्धारको कार्यलाई जारी राखेको उहाँले जानकारी दिनुभयो यता नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतका निकायहरूको कार्यशैलीलाई थप परिणाममुखी र स्थानीय आवश्यकतामा आधारित बनाउन संसदीय समितिले सरकारलाई निर्देशन आज सिंहदरबारमा बसेको कृषि तथा प्राकृतिक स्रोत समिति बैठकमा सभापति अशोक कुमार चौधरीले यस्तो निर्देशन दिनुभएको हो उहाँले अनुसन्धान नतिजाको प्रभावकारी उपयोग र प्रविधि हस्तान्तरणका लागि नीतिगत पहल गरिने बताउनु भएको छ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाहिरबाट हमला भइरहेको अवस्थामा पार्टीभित्रै पनि केही व्यक्तिहरू समस्या सिर्जना गर्न लागि परेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ आज पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा उहाँले विरोधीलाई खेल्ने ठाउँ दिनका लागि पार्टीभित्रबाट कोही पनि लाग्न नहुने बताउनुभयो पार्टीभित्रको बहस पार्टी समितिभित्रै छलफल गर्नुपर्ने उहाँको भनाइ छ यस्तै अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा भोलिबाट मोबाइल लैजान नपाउने बताउनु भएको छ बैठकमा उहाँले भोलिदेखि मोबाइल लैजान नपाउने व्यवस्था गरिने बताउनु भएको हो भोलिदेखि हामी मोबाइल बाहिर राख्ने व्यवस्था गर्छौ आज मोबाइल स्विच अफमै हुनु राम्रो हुनेछ ओलीले भन्नुभयो बैठकभित्र मोबाइल हेर्ने चलाउने मोबाइलमा कुरा गर्ने अनुमति हुँदैन ओलीले भिडियो खिच्ने र अडियो रेकर्ड नगर्न लाइभ नगर्न निर्देशन पनि दिनुभएको छ उहाँले आसन छाड्दा अध्यक्षको अनुमति लिनुपर्ने र बोल्दा अध्यक्षको ध्यान आकर्षण गराएर अनुमति प्राप्त भएपछि मात्रै बोल्न पाउने निर्देशन पनि दिनुभयो हामीसँग खबर अझै बाँकी छन् नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्ह लाग्यो जिन्दगी नहो सधैँ किन एक नाश हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त

0: कृषि विकास बैंक लिमिटेडको केवाईसी विवरण अध्यावधिक गर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना। आदरणीय ग्राहक महानुभावहरू, बैंकिङ कारोबारलाई सुरक्षित, व्यवस्थित तथा प्रभावकारी बनाउनको लागि आफ्नो केवाईसी अर्थात ग्राहक पहिचान विवरण अध्यावधिक गर्नुहुन अनुरोध छ। साथै तपाईँको नाम, ठेगाना, मोबाइल नम्बर, पेसा, व्यवसाय, पारिवारिक विवरण वा अन्य व्यक्तिगत विवरण परिवर्तन भएको छ भने आफ्नो पाएक पर्ने स्थानको जुनसुकै बैंक शाखामा गई समयमै जानकारी गराई केवाईसी विवरण अध्यावधिक गर्नुहुन समेत अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, केन्द्रीय कार्यालय, रामसहा पथ, काठमाडौँ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। काठमाडौँको त्रिपुरेश्वर चोक स्थित बस स्टप अगाडि चालक आफैले बसमा आगजनी गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। बसमा आगो लाग्दा चालक बसभित्रै भएको तथा नभागेकाले उनैले आगो लगाएको प्रहरीको प्रारम्भिक बुझाइ छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले पनि चालकले नै आगजनी गरेको हुन सक्ने आशंका गर्दै यसबारे अनुसन्धान भइरहेको बताउनु भएको छ। बस नम्बर 25X4274 नम्बरको बसमा आज आग लागि भएको हो। बसका चालक काभ्रे भएका 25 वर्षीय दावा लामा रहेको प्रहरीले जनाएको छ। उहाँ घाइते हुनुभएको छ। उहाँलाई उपचारका लागि किर्तिपुर अस्पताल पठाइएको छ। उहाँको अवस्था चिन्ताजनक भनिएको छ। जेएनजी आन्दोलनका घाइतेहरू उपचार माग गर्दै झापामा अनशनमा बसेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रकाश पाठकका अनुसार उनीहरूले उपचार, क्षतिपूर्ति र दीर्घकालीन व्यवस्थाको माग राख्दै विगत 6 दिनदेखि झापामा अनशन बसिरहेका हुन्। प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै उहाँले यसतर्फ सरकारको ध्यान आकर्षण गराउनु भएको छ। उहाँका अनुसार पेटमा गोली लागेका तथा आन्दोलनमा गम्भीर घाइते भएका जेएनजी युवाहरू परिचय पत्रको व्यवस्था र निशुल्क शिक्षा लगायतका माग राखेर आमरण अनशनमा बस्नु भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले कोशी प्रदेशका पूर्व कार्यवाहक सभापति गोमा तामाङलाई 72 घण्टै स्पष्टीकरण माग गरेको छ। कोशी प्रदेश संगठन विभागले पूर्व कार्यवाहक सभापति तामाङलाई स्पष्टीकरण सोधेको थियो। पार्टीको विधान, नीति, आचार संहिता तथा संगठनात्मक मर्यादा उल्लंघन गरेको आरोप लगाउँदै स्पष्टीकरण सोधिएको कोशी प्रदेश संगठन विभाग प्रमुख तथा राष्ट्रपाका सहमहामन्त्री इन्जिनियर सुरेन्द्र कार्कीले जानकारी दिनुभयो। सामाजिक सञ्जालमा प्रकाशित सामग्री तथा प्रदेश र स्थानीय संरचनाबाट प्राप्त लिखित मौखिक सूचना, प्रतिवेदन र प्रमाणका आधारमा उनीमाथि विभिन्न प्रश्न उठेको पत्रमा उल्लेख गरिएको छ। गत वर्ष 24 भदौको आन्दोलनका क्रममा आगजनीबाट गम्भीर भौतिक क्षति बेहोरेको भाटभटेनी सुपर मार्केट र टंगाल शाखा आजबाट पुनः सञ्चालनमा आएको छ। मरमत तथा पुननिर्माण सम्पन्न भएसँगै आज बिहान 10 बजेदेखि ग्राहकका लागि औपचारिक रूपमा यो स्टोर खुला गरिएको हो। स्टोरको शुभारम्भ भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरूङ आफैले गर्नुभएको हो। संचालक गुरूङका अनुसार आन्दोलनका क्रममा देशभरका 12 स्टोरमा क्षति पुगेको छ, जसमध्ये टंगाल सहित 10 स्टोर मरमत संचालनमा आइसकेका छन् भने दमक र हेटौँडा शाखाको पुननिर्माण अन्तिम चरणमा रहेकाले छिट्टै खुल्ने तयारीमा छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
0: सपना तपाईको साथ हाम्रो। नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: को एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशी को कनेक्शन। यो आवाज हो नेपाली रेडियो नेटवर्क को, जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। शक्तिशाली समुद्री आधी दुजुआन जापानको राजधानी टोकियोतर्फ नजिकै गएपछि आज कम्तीमा 275 हवाई उडान रद्द भएका छन्। जापान मौसम विज्ञान निकायले आधीसँगै भारी वर्षा र तीव्र हावा आउने चेतावनी दिँदै केही क्षेत्रमा अभिलेख नै तोडिने गरी वर्षा हुन सक्ने चेतावनी जारी गरेको छ। आधीको हावाको प्रति घण्टा 144 किलोमिटरसम्म पुग्नेछ। आधीका कारण टोकियो गेम शोको अन्तिम दिनको कार्यक्रम र चिबामा आयोजना हुने सांगीतिक महोत्सव तथा बेसबल खेल समेत रद्द गरिएको छ। यता चीनले आफ्नो अन्तरिक्ष केन्द्र थियानगोनमा हालसम्म 14 प्रजातिका 20 भन्दा बढ़ी प्रकारका वनस्पति उत्पादन गरेको छ। चीनी अधिकारीका अनुसार अन्तरिक्षमा विभिन्न बाली उत्पादन सम्बन्धी प्रयोगले भविष्यमा अन्तरिक्ष केन्द्रमै ठूलो मात्रामा खाद्य बाली उत्पादन गर्ने आधार तयार भएको छ। चीनको अन्तरिक्ष यात्री केन्द्रका अनुसार अन्तरिक्ष केन्द्रमा सलादका पात, गाजर, सूर्यमुखी, आलू र गहुँ लगायत विभिन्न बाली हुर्काइँदै आएको छ। हालै उत्तरी चीनको थियानजियानमा आयोजित अन्तरिक्ष चिकित्सा तथा इन्जिनियरिङ सम्बन्धी सम्मेलनमा सेनझौ 21 अभियानका अन्तरिक्ष यात्री झाङ आङजूले अन्तरिक्ष केन्द्रमा हुर्किरहेका वनस्पतिका तस्विर र भिडियो सार्वजनिक गरेका थिए। अब खेल खबर। नेपालको पुरूष कबड्डी टोलीले 20 एसियाली खेलकुदमा थाइल्याण्डसँगको हारसँगै आफ्नो यात्रा शुरू गरेको छ। तोकाई सिटिजन जिनमा आज भएको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग 59-48 अंकले पराजित भएको हो। पहिलो हाफमा नेपालले थाइल्याण्डलाई कड़ा चुनौती दिएको थियो। पहिलो हाफ सकिँदा नेपाल 24-28 मात्र पछाडि थियो। दोस्रो हाफमा थाइल्याण्डले 31 र नेपालले 24 अंक बनाएको छ। यता एसियाको सर्वोच्च खेल मेलामा नेपाललाई पहिलो पटक स्वर्ण पदक जिताउने खेलाड़ीको रूपमा लिएकी एरिका गुरूङ 20 एसियाली खेलकुदमा पदक विहीन भएको छ। पछिल्लो समय उनले थुप्रै प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा खाली हात फर्केको अवस्था थिएन। त्यसैले उनलाई यसपटक एसियाली खेलकुदमा नेपाललाई पहिलो पटक स्वर्ण पदक दिलाउने खेलाड़ीको रूपमा लिएको थियो। तर नागोया स्थित तोयासीमा भएको कराते खेलको 68 केजी माथिको सेमी फाइनलमा काजकस्तानकी सोफियासँग 2-1 पराजित भएपछि एरिकाको स्वर्ण पदकको सम्भावना समाप्त भएको हो। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। बाढ़ी प्रभावित क्षेत्रको पुननिर्माणका लागि अविलम्ब कार्ययोजना तयार पार्न संसदीय समितिको निर्देशन। सरकारले नयाँ प्राधिकरण नबनाउने, बाढ़ी प्रभावित नागरिकका लागि नयाँ शहर विकासको योजना रहेको पूर्वाधार मन्त्रीको दावी। एमाले बैठकमा अध्यक्ष ओलीद्वारा मोबाइल प्रयोगमा निषेध, फोटो भिडियो खिच्न र अडियो रेकर्ड गर्न नपाइने, बाहिरबाट हमला भइरहेको बेलामा पार्टीभित्रै पनि केही व्यक्तिहरू समस्या सिर्जना गर्न लागि परेको भन्दै असन्तुष्टि व्यक्त। काठमाण्डुको त्रिपुरेश्वर चोक स्थित बस स्टप अगाडि चालक आफैले बसमा आगजनी गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष। चालकको अवस्था चिन्ताजनक। गत वर्ष 24 भदौको आन्दोलनका क्रममा आगजनीबाट धेरै भौतिक क्षति बेहोरेको भाटभटेनी सुपर मार्केटको टंगाल शाखा आजदेखि पुनः सञ्चालनमा। आधी दुजुआनका कारण जापानमा संयौं उडान रद्द। आधीसँगै भारी वर्षा र तीव्र हावा आउने चेतावनी। चीनले अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै 14 प्रजातिका वनस्पति उत्पादन। र 20 एसियाली खेलकुद अन्तर्गत पुरूष कबड्डीमा नेपाल थाइल्याण्डसँग पराजित, स्वर्ण दावेदार एरिका गुरूङ पदकविहीन। अवस्त अहिलेको लागि नेपाली खबर यहीँ सकिन्छ। अपराह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुन्छु। बिदा दिनुहोस्। नमस्कार।

0: एकमात्र डीटीएच के बाद डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: प्रतिवेदन र सो सम्बन्धी विधेयकका दफाहरू तथा अनुसांगिक अन्य दफाहरूमा मात्र छलफल गर्न सकिने बेहोरा पनि मान्य सदस्यहरूलाई जानकारी गराउँदछु। उक्त छलफलमा बोल्न चाहनुहुने मान्य सदस्यहरूले आफ्नो नाम सभामुखको डायसँगै बसेका कर्मचारीहरूलाई 3 मिनटभित्र लिखित रूपमा वा प्रविधिको माध्यमबाट उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु। छलफलमा भाग लिने प्रत्येक मान्य सदस्यलाई 3 मिनटको समय निर्धारण गरेको छु।

0: सर्वप्रथम मान्य सदस्य विक्रम थापा, त्यसपछि मान्य सदस्य गंगा लक्ष्मी अवाल।
1: त्रियासी को बारे में केही कुरा पछि गुनाउँछु र यसप्रति मेरो पूर्ण समर्थन जनाउँदै केही सुझाव राख्न चाहन्छु। दफा नम्बर छ मा यो निर्देशक समितिको व्यवस्था गरिएको छ। यसमा रक्षा मन्त्री अध्यक्ष र शिक्षा मन्त्री, रक्षा सचिव, शिक्षा सचिव, बलादेखि तर प्रधान सेनापति सदस्य भनिएको छ। तर यहाँ मेरो एउटा सुझाव के भने, नागरिक प्रशासनको उच्च र नागरिक प्रशासन गृह प्रशासन महत्वपूर्ण अहम भूमिका हुन्छ र मुलुकमा जब विषम परिस्थिति सिर्जना हुन्छ केन्द्रदेखि जिल्लासम्म गृह प्रशासनको समन्वयात्मक भूमिका हुन्छ। त्यसकारण मेरो निवेदन के भने, मेरो सुझावमा थियो यसमा गृह प्रशासनलाई पनि सदस्य राख्नुपर्ने सान्दर्भिक हुन्छ भन्ने कुरा मैले निवेदन गर्न चाहन्छु सम्माननीय सभापति महोदय। र यसमा 1948 भारतमा चाहिँ नेशनल क्याडेट कोरको चाहिँ स्थापना भएको देखियो र त्यसमा चाहिँ गृह प्रशासन देखिएन। हामीले कसैको हुबहु नै चाहिँ अनुसरण गर्नुपर्छ भने छैन यो मलाई लाग्छ। त्यसकारण मेरो निवेदन, हामीले गृह प्रशासन नेपालको मौलिक चाहिँ त जुन अर्थ छ, जियो पोलिटिक्स छ, यहाँको चाहिँ जुन व्यवस्था त्यो अनुसारले चाहिँ गृह प्रशासनलाई पनि सदस्य राख्नुपर्छ भन्ने सुझाव दिन चाहन्छु। र अर्को महत्वपूर्ण चाहिँ यसमा दफा आठमा विशेष परिस्थितिमा युद्ध, आन्तरिक द्वन्द्व, महाविपद लगायत जोखिम परिस्थितिमा राष्ट्रलाई जब राष्ट्रको स्वाधीनता, क्षेत्रीय अखण्डता र राष्ट्रको स्वाधीनतामाथि, सार्वभौम सत्तामाथि असर पर्छ त्यतिखेर सबै ऐन खाजी हुनेछन्, केवल यो ऐन मात्र लागू हुनेछ राष्ट्रिय सेवा दलको भन्ने असन्देह महत्वपूर्ण छ। यो राष्ट्रपति, राष्ट्रिय स्वाधीनता, क्षेत्रीय अखण्डताप्रति ज्यादै सान्दर्भिक छ। यो राष्ट्रिय सेवा दलको मूल मर्म, मूल उद्देश्य, मूल लक्ष्य पनि यही हो। त्यसको लागि म सम्माननीय प्रधानमन्त्रीजी र माननीय कानून मन्त्रीज्यूलाई हार्दिक धन्यवाद दिन्छु र यो सम्मानित सदनमा र चाहिँ म चाहिँ यो सम्मानित हृदयदेखि हार्दिक स्यालुट शपथ गर्न चाहन्छु सम्माननीय सभापति महोदय। र यहाँ केही कुराहरू हाम्रो देशको चाहिँ अहिले परिस्थितिमा केही विषम परिस्थितिका अवस्था पनि छन्, चाहे विपद व्यवस्थापन कुरा भोटेको छ, यो कुरा छ, यो कुरा पनि हाम्रो यहाँ गम्भीर विषय छ। यसले पनि यो विषयमा गम्भीर रूपमा उठाएको कुरा म निवेदन गर्न चाहन्छु। र चाहिँ यसमा डिभिजन चाहिँ जिरो, अब यहाँ चाहिँ जुनियर डिभिजन र सिनियर डिभिजन भन्ने व्यवस्था गरेको रहेछ 13 वर्षदेखि 21 वर्ष।
2: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरूघाट गाउँपालिका 9, आरूघाट बजार, बंगैचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
3: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843062616 र 9810323354।
3: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
4: बाबा बाबा, म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
8: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
9: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
8: अर्डर अनुसार विभिन्न स्कुल, कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका तीन पुच्छार बजार थारिन एमाले चोकबाट छ घर तल
9: काठमाडौँ जाने बाटोपट्टि
8: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
9: 9861705454
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849185737।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेस्टिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस,
6: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 0105204070,
5: 9851887882, गोल्छे बजारको लागि 0104031316 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
7: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841867764, 9841867764।
2: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
3: कहाँ हुनु नि सर, हाम्रै धादिङ डिसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
4: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
3: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
4: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
5: प्रोपाइटर मर्नेन वाइब, सम्पर्क मोबाइल नम्बर 9855978383 र 9802340723।
4: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
2: छैन सर, के सोचिरहनु भएको छ?
4: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङ बेसी बीच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप, कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808878778।
6: शरीर फुलेर झ्याकुचा जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले, अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। हेर्नुहोस्, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
7: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न।
6: म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले, अनि दबाई लिएर आएँ। जमानी

0: ओहो, होइन के हो, अझ हातमा सुनको औठी पनि?
1: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
0: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले। रोमन मोबाइल पसल धादिङ बेसीमा।
1: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
0: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू

0: सैनिकको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
1: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
0: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915119।
2: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
4: बाबा बाबा, म टाढो स्कुल जान्न।
2: म पनि स्कुल जान्न मम्मी।
5: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
6: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
5: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
3: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
6: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
3: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थारिङ, एमाले चोकबाट छ घर तल,
6: काठमाडौँ जाने बाटोपट्टि।
3: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
6: 9861-7045-47।
7: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ बिस्तृत पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849185737
6: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खत्तेरी
7: खर्च अनुसारको घर त बना जस्तै बना छ त
6: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
7: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको हो नि
8: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
9: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
8: 9851-87882 गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
10: बाबा बाबा म त आज स्कुल जान्न
11: म पनि स्कुल जान्न मम्मी
12: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
13: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाल्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
12: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि
8: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
9: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
8: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट छ घर तल
9: काठमाडौँ जाने बाटोपट्टि
8: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861-7045-54
9: 9861-7045-47
14: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: फरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट। सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ, हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
2: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ, 9855249034।
5: रेडियो बिहानी 97.6 MHz।
3: त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम प्राकृतिक प्रकोप। कार्यक्रम सुनेर आश्वासित हुनुहोस्।

0: प्रिय श्रोता, आज यस कार्यक्रममा तपाईँ सबैलाई हार्दिक स्वागत छ। यी दिनहरूमा हामी कुरा गर्नेछौ जब तपाईँको पूरै संसार परिवर्तन हुन्छ। त्यो विध्वंसले वृद्धिको लागि मौका दिन सक्छ। हाम्रो दैनिक जीवनमा धेरै कठिन परिस्थितिहरू आउँदछन् र परमेश्वरले हामीलाई ती परिस्थितिहरू हाम्रो व्यक्तिगत वृद्धिको लागि मौकाहरू हुन् भन्ने महसुस गरेको चाहनुहुन्छ। आउनुहोस्, यसै सिलसिलामा हामी कार्यक्रम सुन्नेछौं।
1: संकटमा शान्त हुनु, संकट पछिको वृद्धि, निराशामाथि विजय हुनु, बाल बालिकाहरूलाई सुरक्षित महसुस गर्न सहायता गर्नु, संकटको परिचय, विपत्तिबाट निको हुने चारवटा अवस्थाहरू, चरणहरू। विगतमा घटेका केही घटनाहरूले हामीलाई यो देखाउँछन् कि केही मिनट भित्रै जीवन उलट पुलट हुन सक्छ। घरहरू भन्दा पनि ठूला ठूला समुद्रमा उठ्ने छालहरूले किनाराका गाउँहरूलाई तिनीहरूका घरहरू, बाली नालीहरू र व्यापारहरू समेत त्यहाँ काम गर्ने

0: र जिउने मानिसहरूलाई स्वात्तै पारेर लगिदिएको छ। जमिन भित्रैबाट हल्लिएर आएको भूकम्पले घरहरू हल्लिएर भत्कँदै मानिसहरूमाथि ढलेका छन्। दुःखलाग्दो कुरा, हाम्रो संसारमा जहाँ धेरै गरीबहरू छ त्यहाँ नै यो किसिमको अकल्पनीय विध्वंसले प्राय स्थान लिएको पाइन्छ। त्रसित संसारले प्रतिक्रिया दिने वाचा गर्छन् र वास्तवमा तिनीहरूले गर्छन् पनि, तर विश्वव्यापी आर्थिक संकटको कारणले तिनीहरूले गरेको प्रतिज्ञाहरू पूरा हुन पाउँदैनन्, किनभने यस संकटको कारण उनीहरू आफै पनि त्यही संकटबाट भएर गइरहनु परेको हुन्छ। जुन आर्थिक संकट हो, यस विपत्तिबाट कसरी बच्ने भनेर बुझ्नु हाम्रो समझभन्दा पनि परको कुरा हो। तपाईँको घर र तपाईँको परिवारका धेरै सदस्यहरू तपाईँले गुमाउनु भएको होला। हुन सक्छ तपाईँ पनि घर ढल्दा त्यसभित्र परेर थिचिएको अवस्थाबाट तपाईँलाई कसैले तानेर निकाली तपाईँ बाँच्नु भएको होला। यसरी बाँचेको व्यक्तिको रूपमा भएर तपाईँको मानसिक स्थिति कमजोर भई स्तब्ध हुनुभएको पनि हुन सक्छ। संकष्टको बेला अन्यलमा पर्नु र आफ्नो संसार अब केही कसरी पुननिर्माण गर्ने भनी उपाय नसम्झनु स्वाभाविकै हो। यो काम पुनः शुद्ध गर्न सम्भव भए तापनि तपाईँ विस्मत हुन सक्नुहुन्छ। अब यो कार्यक्रमको श्रृंखला संकट र संकट व्यवस्थापनको बारेमा केही आधारभूत सूचना बाँडचुट गर्नको लागि तयार गरिएको छ। हामीलाई आशा छ यसले तपाईँलाई तपाईँ संकटबाट भएर जाँदै गर्दा सहायता गर्नेछ। यस दुःखदायी घटना अघि तपाईँले दैनिक रूपमा आइपर्ने संकटहरूको बारेमा थाहा पाइसक्नु भएको हुन सक्छ। आज हामीले तपाईँलाई दिने सामग्रीले पनि तपाईँलाई अझ बढी सहायता पुग्नेछ। आउनुहोस् अब हामी केही शब्दहरूको परिभाषा हेर्दै शुरू गरौं। विपत्ति अर्थात संकट भनेको के हो? अमेरिकाको न्यूयोर्क स्थित मेन्टल हेल्थ वेबसाइटको कार्यालयमा केही अति उत्तम सामग्रीहरू उपलब्ध छन्। यो सामग्री सामान्य आधारभूत किसिमको छ र यसले हामीलाई बुझ्नको लागि सहायता पुर्याउनेछ। विपत्तिलाई आपतकालीन स्थिति भनेर परिभाषित गर्न सकिन्छ। विशेष गरेर अचानक भई परि आउने यो आपतकालीन अवस्था हो जसले जीवनको ठूलो क्षति वा बिगार गर्दछ, अथवा यसले गर्दा कठिनाई, जल प्रलय, हवाई जहाजको दुर्घटना अथवा व्यवसायमा असफलता हुने जस्ता कुराहरू समेत हुने गर्छन्। धेरै जसो समय विपत्ति र संकटले शरीरहरूमा पनि असर पार्दछ र राम्ररी काम गर्न सकिँदैन। केही मानिसहरू अरू मानिसहरू भन्दा अझ धेरै संकटको जोखिममा परेका हुन्छन्। वास्तवमा अशक्त औषधिको समस्या परेका अथवा औषधि उपचार गरिरहेका मानिसहरूले धेरै संघर्षमय जीवन बिताउनु पर्ने हुन्छ। सामाजिक सहयोगको सञ्जालमा नभएका मानिसहरू, श्रीमान गुमाएका विधवाहरू वा सम्बन्ध विच्छेद भएकाहरू र भाषाको समस्या भएकाहरू अझ उच्च जोखिममा परेका हुन्छन्। यसमा उमेरको क्षेत्र पनि पर्न सक्छ। संकटको बेलामा बालकहरू, वृद्ध मानिसहरूलाई धेरै कठिनाई हुन्छ। आफ्ना आमा बुवाहरू गुमाएका बाल बालिकाहरूको अवस्थालाई कल्पना गर्नुहोस् त। सायद सम्पूर्ण परिवारका सदस्यहरू गुमाएकाहरूलाई पनि तपाईँ कल्पना गर्न सक्नुहुन्छ। एउटा व्यक्तिले संकटलाई कसरी लिन्छ भन्ने कुरा उसले विगतमा आघातलाई अनुभव गरेको थियो कि थिएन भन्ने कुरामा भर पर्दछ। यदि तपाईँको जीवनमा संकट र आघात पूर्ण घटनाको इतिहास भएर तपाईँले त्यसको सिमाना ठिक प्रकारले गर्नु भएको भए वा तपाईँलाई ठिक किसिमले त्यो बेला सामाजिक सहायता नभएको भए तपाईँले अहिले भोगिरहनु भएको संकटले अझ बढी तपाईँलाई उच्च जोखिममा पुर्याउँदछ। मानिसहरूले अनुभव गर्न सकेका र तिनीहरूले मानसिक, संविज्ञात्मक र शारीरिक स्वास्थ्यमा फर्कने क्षमताका लागि चंगाएका धेरै तहहरू छन्। मानिसहरू संकटमा परेको बेला देखा पर्ने लक्षणहरूलाई अब हामी हेरौं। शारीरिक लक्षणहरूले हामीलाई अन्यलमा पार्न सक्छन् र तिनीहरूले हामीलाई स्पष्ट रूपमा सोच्न असक्षम बनाइदिन्छन्। शारीरिक लक्षणहरूमा थकावट, आघात, घृणा, टाउको दुख्ने, चिटचिट पसिना आउने, मांसपेशीहरू दुख्ने, आलस्य हुने तथा दाह्रा किट्ने आदि जस्ता समस्याहरू देखा पर्दछन्। संज्ञानात्मक वा सोचाइका लक्षणहरूमा स्मरण शक्तिमा ह्रास आउने, ध्यान दिन नसक्ने समस्याहरू, निर्णय गर्न कठिनाई तथा हिसाब किताब गर्न कठिन हुने जस्ता समस्याहरू विद्यमान हुन्छन्। संविज्ञात्मक लक्षणहरूमा चिन्ता, भयभीत हुने अनुभवहरू, शोक र पीड़ितसँगको परिचय, व्यक्तित्व लोप र आफैलाई वा अरूहरूको हानि नोक्सानी गर्ने अनुभूति जस्ता कुराहरू पर्दछन्। मानिसहरू सुत्न वा निदाउन सक्दैन अथवा त्यसको विपरीत पूर्ण रूपमा सुत्न सक्छन्। तिनीहरू केवल सुत्न मात्र चाहन्छन् किनकि यो मानसिक तनावबाट मुक्त हुने कुरा हो। तिनीहरू सुत्न वा निदाउन मात्र सक्छन्, कोही कोही चाहिँ आँखाबाट लगातार आँसु मात्र झारिरहने हुन्छन्। हामीहरू मध्ये कतिपयको कटु स्वभाव हुन सक्छ र कतिपयको चाहिँ अरूलाई व्यङ्ग्य गर्ने बानी हुन सक्छ, जसले गर्दा अझै बढी संकट थुप्रिन सक्ने सम्भावना रहन्छ। अति सावधानी पनि एउटा समस्या हुन सक्छ। त्यो चाहिँ ती स्थानहरूमा जोखिम देखिनु हो जहाँ हुन कसैलाई पनि मन पर्दैन। कहिलेकाहीँ मानिसहरूको लागि त्यस्तो दृश्यहरू वा अवस्थाहरू छोड्नु महत्वपूर्ण हुन्छ, तर तिनीहरू त्यसो गर्न चाहँदैनन्। त्यस्तो अवस्थालाई तपाईँले कसरी नियन्त्रण गर्नुहुन्छ जबकि त्यहाँ कुनै आधिकारिक नियन्त्रक हुँदैनन्? म तपाईँहरूसँग विपत्तिका मनोवैज्ञानिक अवस्थाको बारेमा बाँड्न चाहन्छु। धेरै जसो साहित्यहरूमा चारवटा अवस्थाहरू हुन्छन् भनेर उल्लेख गरिएको छ। तपाईँले यसलाई रेडक्रसद्वारा तयार पारिएको सामग्रीमा पाउनुहुन्छ। यो होस् रेडक्रसले यी चारवटा अवस्थाहरूलाई परिभाषित र व्याख्या गर्ने काम धेरै राम्रोसँग गरेको हुन सक्छ। विश्वव्यापी रूपमा रेडक्रसको वेबसाइटले मानिसहरूका विभिन्न भाषामा मात्रै यी चारवटा अवस्थाहरूलाई प्रस्तुत गरेको छैन, तर तिनीहरूलाई देशको संस्कृति स्वाउँदो रूपमा पनि प्रस्तुत गरिदिएको छ। पहिलो अवस्था ओजस्विक हिरो हो। यो अवस्था प्रभावपछि तुरुन्तै आउँदछ र त्यो समय हो जब तपाईँले यथार्थवादी र ओजस्विक देख्नुहुन्छ। त्यति बेला मानिसहरू चाहिने भन्दा बढी परोपकारी बन्न चाहन्छन्। तपाईँले मानिसहरूले अतुलनीय कामहरू गरेको निकै राम्रा र रोचक गवाईहरू सुन्नु भएको होला। दोस्रो अवस्था हनीमुन अवस्था हो। यो प्रतीकको रूपमा एक हप्ता वा दुई हप्तादेखि संकटकालीन अवस्थापछि छ महिनासम्म जहाँ सुकै दौड़िरहेका हुन्छन्। यो बाँडचुन गर्ने, सहायता गर्ने, उच्च रूपमा समाजसँग गाँसिने समय हो र यो समयमा हरेक व्यक्ति यसरी व्यस्त हुन्छ। वास्तवमा यो संकट कति भयावह छ त्यसमा भर पर्दछ। अर्को अथवा तेस्रो अवस्था भनेको मोह या भ्रम दूर गर्ने अवस्था हो। यो अवस्था संकटकाल बितेको दुई महिनादेखि करिब एक वा दुई वर्षसम्म हुन्छ। निराशको अनुभव, रिस, अप्रसन्नता र तितोपन वा निको पारिने र सहायता पाउने कुराबाट वञ्चित भएपछि यो हुन्छ। भारतीय सागरमा आएको सुनामी र हालसालै आएको भूकम्पले छेदविच्छेद बनाएका ठाउँहरूको हकमा जहाँ ती महाविपत्ति समाप्त भए ती ठाउँहरूमा यो अवस्था ठिक किसिमले शान्त भएर जान सक्छ। त्यस्ता अवस्थाहरूमा हामीले दुई महिनासम्म कुर्नु पर्दैन किनभने त्यहाँ छोडिने पो हो कि भन्ने कुरो अपेक्षा र डर हुन्छ र वास्तवमा मानिसहरूले अपेक्षा गरेका धेरै व्यवस्थाहरूले पुनर्निर्माण गर्न नसकिने गरी भत्किएका र लामो समयसम्म हुने गरी बनाउन नसकिने किसिमका संरचनाहरूलाई मात्र बनाइरहेका हुन्छन्। माया वा भ्रम दूर गर्ने कुरा चाहिँ त्यो हो जहाँ मानिसहरू रिसाउँछन्, निराश हुन्छन् र लत्तो छाड्छन्। अन्त्यमा चौथो अवस्था निको पारिने अवस्था हो। यो विपत्तिबाट निको पार्न धेरै वर्ष नियमित लाग्न सक्छ। शारीरिक तथा संवेगात्मक पुनर्लगानीले स्थान लिन्छ। अब उत्तम घटनाको चंगाईको दृश्य प्रभावकारिताको एउटा नयाँ तह हुन्छ। हामी प्राय घट्दै गएको देख्न सक्छौ। यसको अर्थ हामीले मानिसहरूलाई कार्य गरेको तल्लो तहमा इंकित गरेको पाउँछौ। समुदाय र देश समेत कहिले काहीँ दशकौंसम्म निको भएको अवस्थामा हुँदैनन्। सफलता वा असफलताको ठूलो परिणाम देशको अर्थतन्त्रमा भर पर्दछ र प्रभावकारी र इमान्दार सरकार ठिक ठाउँमा छ कि छैन भन्ने कुरामा पनि भर पर्दछ। सम्भवत तपाईँले धेरै ठाउँहरूको बारेमा सोच्नु भएको हुन सक्छ जोहरूले एकदम ठूलो संघर्ष गरिरहनु परेको छ र तिनीहरूलाई प्रहार गरेको संकटले गर्दा उनीहरूको संस्कृति, सन्दर्भ र संवेगात्मक जीवन दुवैमा राम्ररी अगाडि बढ्न सकेका छैनन्। आजको सेसनको निम्ति केही अन्तिम विचारहरू। जे भए तापनि तपाईँ त्यस विपत्तिबाट टाढा हुनुहुन्छ भने तापनि तपाईँले अझै पनि प्रार्थना गरेर, स्वयं सेवकको काम गरेर वा रूपियाँ पैसा तथा स्रोत साधनहरू सहयोग गरेर सहायता गर्न सक्नुहुन्छ। मैले भनेका प्राय यी चारवटा अवस्थाहरूलाई स्मरण गर्नुहोस् र त्यहाँबाट पाउनुभएका सूचनाहरूलाई छान्नुहोस्। दुःखमा परेका, बाँचेका कतिपय मानिसहरू भयभीत भएका छन् र तिनीहरूको मोह वा भ्रम दूर भएका छन् अनि त्यसैबाट कार्य गर्दछन्। तिनीहरूलाई अलिकति भए पनि दया गर्नुहोस्। संकटपछि तत्कालीन प्रक्रियाको बीचमा मानिसहरूका अनुभवहरू अद्वितीय हुन लागिरहेका छन्। अनि तपाईले आफैलाई र विभिन्न किसिमले विपदमा परेर संकट भोगिरहेका तपाईहरूको वरिपरि भएका मानिसहरूलाई समेत अलिकति भए पनि दया गर्नुहोस्। यसको कारणले गर्दा यदि कसैलाई सुत्न र निदाउन समस्या भइरहेको छ भने र तपाईँ र ती मानिसहरू जोहरू त्यो समस्याबाट टाढा हुनुहुन्छ भने तपाईँ सोचिरहनु भएको छ भने त्यहाँ कुनै पनि छाल वा तरंग आउनेवाला छैन, त्यसमा डराउनु पर्ने केही छैन। तिनीहरूलाई तपाईँले दया गर्नु महत्वपूर्ण हुन्छ किनभने तिनीहरूले ती सबै कुराहरूमा संवेगात्मक वास्तविक तहहरूको अनुभव गरिरहेका हुन्छन्। त्यसैले तिनीहरूलाई अलिकति भए पनि दया गरिदिनुहोस्। अनि तेस्रो कुरो म तपाईँहरूलाई स्मरण गराउन चाहन्छु, त्यो हो व्यक्तिगत प्रतिक्रियाहरू र आशयहरूले विभिन्न समयमा निको पार्ने काम गर्दछन्। कसै कसैलाई एक रात खराब सपना अर्थात समस्याहरू आउन सक्छन् अनि कसै कसैलाई भने एक हप्ता वा महिनौ दिनसम्म यस्ता चुनौतीहरूसँग संघर्ष गर्नुपर्ने हुन सक्छ। दुई हप्ता भन्दा बढी हुने अनिन्द्रा, चिन्ता फिक्री तथा बेचैनी र आशाविहीनता सामान्यतया रहिरहन सक्छन्। तर त्यस्ता संकटपछि तुरुन्तै शुद्ध हुने चुनौतीहरू सामान्य संकटका प्रतिक्रियाका अंशहरू हुन्। त्यसैले जब तपाईँ यी कुराहरूलाई विचार गर्नुहुन्छ तब तपाईँले थोरै भए पनि दया गर्नुहोस्, थोरै भए पनि समय दिनुहोस्, एकले अर्कालाई सुनिदिनुहोस् र आशा गर्नुहोस्। प्रश्नहरू: विगतका संकटहरूबाट तपाईँले आफ्नो बारेमा के सिक्नुभयो? दुई, विपत्तिबाट निको हुने अवस्थाहरू के हुन्? तीन, निको हुने सम्बन्धमा होसियार हुन तपाईँले आफ्नो र अरूहरूको निम्ति के कस्तो प्रक्रिया अपनाउन सक्नुहुन्छ?
1: प्रिय श्रोता, केही बिन्दुमा धेरै जसो बाँचेकाहरूले भन्दछन्, यी कुराहरू मलाई होइन तर अरू मानिसहरूलाई भएको हो। भजन संग्रहको लेखकले 55 अध्यायमा भनेको छ, ढुकुरको जस्तो मेरो पखेटा भएको भए त म उडेर जाने थिएँ र विश्राम लिने थिएँ, उडेर म टाढा जाने थिएँ र मरूभूमिमा म बस्ने थिएँ, आधी र तूफानबाट म टाढा जाने थिएँ तर म परमेश्वरलाई पुकार्छु र उहाँले मेरो स्वर सुन्नुहुन्छ। परमेश्वरले हाम्रो र तिनीहरूको स्वर सुन्नुहुन्छ, चाहे निको हुने बेलामा त्यो हुरी आँधी बेरी वा हुरी बतास नै किन नहोस्। त्यो हुरी बतास आएको बेला प्रार्थना गरिरहेका ती बाँचेका मानिसहरूले परमेश्वरले तिनीहरूका पुकार सुन्नुहुन्छ भन्ने ज्ञानमा सान्त्वना पाउन् भनेर हामी तिनीहरूको लागि प्रार्थना गरौं। प्रिय श्रोता, टीडब्ल्यूआर नेपालले तपाईँलाई भुलेको छैन भन्ने तपाईँले थाहा पाउनु भएको होस् भन्ने चाहन्छ।
2: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।

0: 물이 내려다 라우.
1: 아하, 코티 람로 먹어 주더라. 까바도 라고.
0: 까바도 오노니. 멀리 디디바니 순사리 거거나 우드고 바다 라고니.
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
3: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
4: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
3: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
4: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
3: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849241111 9849241111।
5: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849-18-57-37।
6: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 9141-68-67-64 9141-68-67-64।
7: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
8: खर्च अनुसारको घर त बनाए जस्तै बनाएको छ त।
7: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
8: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
7: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
9: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470
7: 9851-87-882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
10: रेडियो बिहानी 97.6 MHz।
5: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लाइज एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849185737।
10: रेडियो बिहानी 97.6 MHz।
11: कति मिठो स्याउ सुन्तला नि कति मिठो अङ्गुर पनि खान न मतलब सबै फल

做卖蜜桃。Like, share, and subscribe.

भरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास

0: laptop, CC camera, printer, UPS, internet jadan, toner refill, mobile bikri tatha marmat garina ka sathi, computer sambandhi sampurna kaam garincha.
1: So samarpan computer and mobile shop, Nilakanth Nagarpalika Tena Bechbachar Dharin. Samparka number 9851188878 ra 9808888778.
2: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो. हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि. वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ. 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले. अनि दबाई लिएर आएँ. जमानी फर्केछ पहिला जस्तो थियो. मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि. त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो. त्यसलाई कसैले पनि हेला त नगरोस्.
3: पहिला मलाई विश्वास लागेन. यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई. बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो. अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो. पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो. अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ.
4: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, मोबाइल 9855509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249334.
5: रेडियो बिहानी 97.6 मेगाहर्ज.

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं कि तपाईहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। र आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाउँ। दयाजुको अध्ययन शुरू गर्नुभन्दा अगाडि मेरो हृदयमा चाहिँ एउटा प्रश्न छ जुन सायद आज धेरै मानिसहरूको हृदयमा पनि हुन सक्छ।
3: भाइ भन्नुहोस् न, कस्तो प्रश्न हो त्यो?
2: कहिले काहीँ मलाई लाग्छ दाइ, मैले धेरै गल्तीहरू चाहिँ मेरो जीवनमा गरेको छु अनि यी सबै कुराहरूको बावजुद पनि के परमेश्वरले चाहिँ मलाई साँच्चै नै स्वीकार गर्नुहुन्छ होला त? र मैले गरेका खराब कुराहरूको कारण म आफैलाई एउटा प्रश्न आउँछ कि साँच्चै नै म उहाँको नजिक जान चाहिँ योग्यको छु र?
3: भाइ तपाईँले अत्यन्तै महत्वपूर्ण र गम्भीर प्रश्न गर्नुभयो र आजको अध्ययनले यही प्रश्नको अत्यन्तै सुन्दर तरिकाले उत्तर दिनेछ।
2: साँच्चै नै भाई, त्यसो भए मेरो लागि आजको अध्ययन धेरै नै महत्वपूर्ण हुने रहेछ।
3: अवश्य पनि भाइ, अघिल्लो अध्ययनमा हामीले मानिसको पुरानो अवस्थाबारे सिकेका थियौं। पाप र अपराधको कारण मानिस परमेश्वरबाट अलग भएको थियो। हामीले आफ्नो जीवन जाँच्नुपर्छ र ख्रिस्टले दिनुभएको नयाँ जीवनमा अघि बढ्नुपर्छ भन्ने कुरा हामीले बुझेका थियौं।
2: साँच्चै हो नि दाइ, तर यदि हामी कमजोर अवस्थामा थियौं भने परमेश्वरले हामीलाई कसरी चाहिँ बचाउनु भयो त?
3: भाइ यहीबाट आजको सुन्दर सत्य चाहिँ शुरू हुन्छ। परमेश्वरले हामीलाई हाम्रो योग्यताको कारण बचाउनु भएको होइन, उहाँ कृपामा धनी हुनुहुन्छ। उहाँले आफ्नो महान प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो।
2: त्यसो भए परमेश्वरको प्रेम हाम्रो कर्ममा निर्भर छैन?
3: भाइ परमेश्वरले हामीलाई प्रेम गर्नुभयो,

0: हामी पापमा मरेका भए तापनि उहाँले ख्रीष्टसँगै हामीलाई जीवित पार्नुभयो। आज हामी भन्न सक्छौ परमेश्वरको अनुग्रहद्वारा हामीले उद्धार पाएका छौं। असल काम उद्धार पाउने मूल्य होइन, उद्धार पाएपछि देखिने जीवनको फल हो। परमेश्वरले हामीलाई ख्रीष्ट येशूमा नयाँ जीवनका लागि सृष्टि गर्नुभएको ताकि हामी असल काममा हिँडौं।
1: दाइ, तपाईँले जति पनि कुराहरू बताउँदै हुनुहुन्छ त्यसबाट मैले बुझ्दैछु कि म परमेश्वरको प्रेम पाउन योग्य भएर होइन, उहाँ प्रेमले भरिपूर्ण हुनुभएको कारणले चाहिँ उहाँको नजिक आउन सक्छु। साँच्चै हो त?
0: बिल्कुलै हो भाइ। परमेश्वर प्रेममा र अनुग्रहमा धनी हुनुहुन्छ अनि उहाँले हामी सबैलाई प्रेम गर्नुहुन्छ। त्यसैले आउनुहोस्, अब परमेश्वरको वचनमा ध्यानपूर्वक जाउँ र उहाँको महान प्रेम, अनुग्रह र उद्धारको सुन्दर सत्यलाई अझ गहिरो गरी बुझौं।
2: मित्र, प्रभु येशू ख्रीष्टको मधुर र उच्च नाममा तपाईँ सबैलाई मेरो जय मसीह छ। साथै यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। मित्र, आज हामी बाइबल अध्ययन एफिसी 2:4-10 देख्न गइरहेका छौं अनि हामीले अघिल्लो दिनमा चर्च मन्दिर हो भन्ने विषय अन्तर्गत देखिरहेका थियौं मन्दिर निर्माणको लागि सामानहरू, अनि हामी यही विषयलाई आज निरन्तर आगे जारी राख्दछौ। सबभन्दा पहिले म एफिसी 2:1-3 पढिदिन्छु जुन हामीले अघिल्लो दिनमा अध्ययन गरेका थियौं। त्यसपछि हामी आगे बढ्नेछौ। एफिसी 2:1-3 भनिएको छ, अनि तिमीहरूलाई अर्थात अपराधहरू र पापहरूमा मरेकाहरूलाई उहाँले जीवित पारिदिनुभयो। ती पापमै तिमीहरू बितेका समयमा यस संसारको रीति अनुसार आकाशको अधिकारको शासक तथा त्यो आत्मा अनुसार हिँड्दथ्यौ जसले अहिले ती आज्ञा नमान्ने सन्तानहरूमा काम गर्दछ। तिनीहरूकै बीचमा हामी सबैले शरीर र मनका लालसाहरूलाई पूरा गर्दै बितेको समयमा आफ्ना शरीरका कुइच्छाहरूमा जीवन बितायौं र स्वभावैले हामी पनि अरू जस्तै क्रोधका सन्तान थियौं। मित्र, यही नै हरेक मानिसको अवस्था थियो प्रभुलाई पाउनुभन्दा पहिले। आगे पद 2:4-6 भनिएको छ, तर परमेश्वर जो दया गर्नमा धनी हुनुहुन्छ आफ्नो महान प्रेमको कारणले जसद्वारा उहाँले हामीलाई प्रेम गर्नुभयो, हामी अपराधहरूमा मरेकै भए तापनि उहाँले हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभयो। अनुग्रहले तिमीहरूले मुक्ति पाएका छौ अनि हामीलाई सँगसँगै बौराएर उठाउनुभयो र ख्रीष्ट येशूमा स्वर्गीय स्थानहरूमा सँगसँगै बसाल्नुभयो। मित्र, यहाँ पद 4 उल्लेखित सानो संयोजक शब्द तर अति नै धेरै महत्वपूर्ण शब्द छ। तर परमेश्वर दया गर्नमा धनी हुनु भएकोले गर्दा उहाँको महान प्रेमको कारण उहाँले हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभयो। परमेश्वर दया कृपामा धनी हुनुहुन्छ। उहाँले ममा दया कृपा गर्नुभयो, उहाँले तपाईंमा पनि दया कृपा गर्नुभयो। यो पहिला 3 पदहरूबाट खास मौलिक परिवर्तनहरू हुन् जुन ती पदहरू असह्य आशारहितका थिए। मानिस पूर्ण असफल हो, उनी पूर्ण रूपमा आफैलाई उद्धार गर्ने काममा अयोग्य छन्। परमेश्वर मृत्युको यो दृश्यमा आफ्नो दया कृपासँग आउनुहुन्छ। उहाँसँग यो अति नै कम थोरै छैन, उहाँसँग चाहिएको भन्दा अझ धेरै छ, किनकि उहाँ अपरिमित असीम परमेश्वर हुनुहुन्छ जो अपरिमित दयामा कृपामा धनी हुनुहुन्छ। तपाईंलाई के को र कति कुराको आवश्यक छ त्यो उहाँसँग छ। उहाँसँग मानिसलाई चाहिने हरेक कुरा अधिक मात्रामा छ। केवल तपाईं र मैले गर्नुपर्ने काम यही हो, उहाँमा विश्वास गर्नु। एकजना दुर्गम पहाड़ी इलाकामा रहने अशिक्षित वृद्ध आमालाई एकपल्ट सागरको समुद्रको तटमा छुट्टीमा कसैले लगेथ्यो अनि तिनले जीवनमा पहिले अघि कहिले पनि सागर यानी समुद्रको देखेकी थिइनन्। तब जब तिनले त्यो महान समुद्र देखिन् तिनी रुन थालिन्। तिनको वरिपरि रहने मानिसहरू छक्कै परे। यो सोच्दै कि तिनलाई त्यति आरामदायक मनोरञ्जनको छुट्टीमा पिकनिकमा ल्याइँदा पनि रुन्छिन्। तिनलाई मिठो मिठो खाना दिइएको थियो। तिनीहरूले त्यस वृद्ध स्त्रीलाई सोधे, आमै तिमी किन रोइरहेकी? समुद्रतिर देखाउँदै तिनले उत्तर दिन, मैले जीवनमा कहिले पनि अघि यस्तो देखेको थिइन कि त्यहाँ त्यति धेरै त्यति पर्याप्त पानी हुन्छ। मित्र, परमेश्वरसँग दयाको कृपाको सागर छ, त्यो पर्याप्त भन्दा धेरै पर्याप्त छ। उहाँले हामीलाई अनुग्रहद्वारा उद्धार गर्नुहुन्छ। अनुग्रहद्वारा उद्धार पाउनुको मतलब के हो? हामी अधर्महरू र पापहरूमा मरेका थियौं र हामी आफैलाई उद्धार गर्ने काममा पूर्ण रूपमा अयोग्य थियौं। तब परमेश्वर दृश्यमा आउनुहुन्छ र अनुग्रहद्वारा उहाँ हामी कहाँ पुग्नुहुन्छ। किन उहाँले त्यो गर्नुहुन्छ? उहाँले हामीमा कारणको पाउनुहुन्न, उहाँले यसको कारण आफैमा पाउनुहुन्छ। जब परमेश्वर इसरायललाई छुटकारा दिन आउनुभयो, यो यस कारणले थिएन किनभने तिनीहरू असल र सुन्दर थिए र परमेश्वरलाई सेवा गरिरहेका थिए। तिनीहरू त्यस्ता असल थिएनन्। तिनीहरू हट्टी ढिट मानिसहरू थिए अनि तिनीहरू मूर्ति पूजकहरू थिए। तिनीहरूले उजाड स्थानमा सुनको बाछाको पूजा गरे। तर परमेश्वरले भन्नुहुन्छ, उहाँले तिनीहरूको दुःखको यातनाको कष्टको चित्कारको पुकाराको सुन्नुभयो। किन त्यसले उहाँको ध्यान आकर्षण गर्यो? किनभने उहाँले तिनीहरूलाई प्रेम गर्नुहुन्थ्यो। उहाँले तपाईं र मलाई प्रेम गर्नुहुन्छ, तर उहाँले हामीलाई प्रेमद्वारा उद्धार गर्नुहुन्न, उहाँले हामीलाई आफ्नो अनुग्रहद्वारा उद्धार गर्नुहुन्छ। मैले एउटा जवान केटालाई भेटेको थिएँ जो हिप्पी पृष्ठभूमिबाट का थिए। उसले येशूलाई प्रेम गर्थे, आदर गर्थे। उसको ह्याट टोपीमा ज्याकेटमा पेन्टमा सबैतिर लभ लभ लभ प्रेम प्रेम शब्द लेखिएको थियो। मैले उसलाई सोधे, किन तिमीले पूरा पोसाकहरूभरि यो शब्द लभ लभ लभ यानी प्रेम प्रेम लेखेको? उसले भन्यो, मान्छे परमेश्वर प्रेम हुनुहुन्छ। मैले भने, यस कुरामा म 100% तिमीसँग सहमतमा छु, त्यो बिल्कुल सत्य कुरा हो। त्यसपछि उसले यो कुरा थपे, परमेश्वरले प्रेमद्वारा उद्धार गर्नुहुन्छ। मैले उत्तर दिए, यस कुरामा चाहिँ म तिमीसँग सहमतमा छुइन। परमेश्वरले हामीलाई उहाँको प्रेमद्वारा उद्धार दिनुहुन्न। के तिमी मलाई एउटा पद दिन सक्छौ शास्त्रबाट जहाँ लेखिएको छ प्रेमद्वारा परमेश्वर उद्धार गर्नुहुन्छ? उसले आफ्नो केस कन्याउँदै केही समय सोचे। त्यसपछि उसले यो कुराको बारेमा एउटा पद पनि सोच्न सकेनन्। उसले भन्यो, यदि परमेश्वरले हामीलाई प्रेमद्वारा उद्धार गर्नुहुन्न भने तब उहाँले कसरी हामीलाई उद्धार गर्नुहुन्छ? मैले उत्तर दिए, तिमीले मलाई यो प्रश्न सोधेकोमा म धेरै खुशी छु, किनभने बाइबलले भन्छ 2:8-9 पदमा, एफिसी 2:8-9 पदमा, किनकि विश्वासद्वारा अनुग्रहले तिमीहरूले मुक्ति पाएका छौ, अनि यो तिमीहरू आफैबाटको होइन, यो परमेश्वरको दान हो, कामहरूबाट होइन, नत्र ता कसैले घमण्ड गर्नेछ। परमेश्वरले हामीलाई अनुग्रहद्वारा उद्धार गर्नुहुन्छ। त्यसपछि त्यो केटाले भिन्नताको जान्न चाह्यो। मैले यसरी उसलाई त्यो भिन्नताको वर्णन गरिदिए, परमेश्वरले तिमीलाई प्रेम गर्नुहुन्छ, यस कुराको नभुलौं। परमेश्वरले हामी सबैलाई प्रेम गर्नुहुन्छ, तर परमेश्वरले हामीलाई उहाँको प्रेमको आधारमा स्वर्गको पछाडिपट्टिको ढोका अन्ध्यारोबाट सुटुक्क छिरी जान खोलिदिनुहुन्न। उहाँले आफ्नो प्रेमको कारण हामीलाई भित्र ल्याउन स्वर्गको अघिल्लो सामनेको ढोकालाई निज गर्नुहुन्न। परमेश्वर ज्योति पनि हुनुहुन्छ। परमेश्वर यो ब्रह्माण्डको विश्वको नैतिक शासक पनि हुनुहुन्छ। उहाँ धर्मी परमेश्वर हुनुहुन्छ। उहाँ धार्मिकता हुनुहुन्छ। उहाँ पवित्र र उहाँ अति असल हुनुहुन्छ। त्यसकारण परमेश्वरले त्यो कुराहरू गर्न सक्नुहुन्न जुन गलत छन्, मतलब उहाँको आफ्नै स्तर अनुसारको गलत हो त्यो गर्न सक्नुहुन्न। यसरी परमेश्वरले हामीलाई प्रेमद्वारा उद्धार गर्न सक्नु भएन। युहन्ना 3:16 पदमा हेरौं, यहाँ भनिएको छ, परमेश्वरले संसारलाई यति धेरै प्रेम गर्नुभयो, उहाँले आफ्नै एकलौते पुत्रलाई दिनुभयो जसले उहाँमा विश्वास गर्छ नाश हुने छैन तर अनन्त जीवन पाउनेछ। कि यसले कि यो भन्छ, परमेश्वरले संसारलाई यति धेरै प्रेम गर्नुभयो, उहाँले संसारलाई उद्धार गर्नुभयो, के यहाँ यो भनिएको छ? यसले कति पनि त्यो भनेको छैन, तर यो लेखिएको छ, परमेश्वरले संसारलाई यति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकलौते पुत्रलाई दिनुभयो। देख्नुभयो, परमेश्वरले संसारलाई प्रेमद्वारा उद्धार गर्न सक्नु भएन र गर्नुहुन्न, किनभने उहाँ निरन्तर आफ्नो कथनलाई जारी राख्नुहुन्छ, जसले उहाँमा विश्वास गर्छ नाश हुने छैन। तपाई र म नष्ट हुन गइरहेका छौं, हामी निन्दित गुमेका पापी मानिस हौ, तर पनि परमेश्वरले हामीलाई अझै प्रेम गर्नुहुन्छ। तर परमेश्वरको प्रेमले हामीलाई स्वर्गमा लान सक्दैन। परमेश्वरले उद्धारको प्रदान गर्नु पर्दथ्यो र उहाँले हाम्रा पापहरूको निम्ति दण्डको तिर्नु पर्थ्यो। अहिले प्रेमको परमेश्वर आफ्ना हातहरू गुमेका निन्दित पापी संसारमा फैलाएर भन्न सक्नुहुन्छ, यदि तिमीहरूले मेरा पुत्रमा विश्वास गर्छौ भने, किनभने उनी तिमीहरूको निम्ति मरे, यदि तिमीहरू त्यस आधारमा आउनेछौ भने म तिमीहरूलाई उद्धार गर्न सक्छु। मित्र, परमेश्वरले हामीलाई उहाँको प्रेमद्वारा उद्धार गर्न सक्नुहुन्न। परमेश्वरले हामीलाई उहाँको अनुग्रहद्वारा उद्धार गर्नुहुन्छ। मित्र, यो यस तरिकामा अझ धेरै अद्भुत कुरा छ। जब म सानो बच्चा थिएँ, मैले कहिलेकाहीँ गलत काम गरेकोले गर्दा कहिलेकाहीँ मेरा आमा बुबाहरूको दया कृपा पाउन सक्दिन थिए, तर म परमेश्वरको दया कृपाबाट बाहिर हुन सक्दिन। म उहाँसँगको मेरो संगतिको गुमाउन सक्छु किनभने पापले संगतिको तोड्दछ, तर म उहाँको दया कृपाबाट कहिले पनि बाहिर हुन सक्दिन। म परमेश्वरको आत्मालाई दुखित पार्न सन्ताप दिन सक्छु, तर म सधैँ उहाँ कहाँ आउन सक्छु। पहिलो युहन्ना 1:9 भन्छ, हामीले आफ्ना पापहरूको स्वीकार गर्यौं भने हामीलाई हाम्रा पापहरू क्षमा गर्न र हामीलाई सबै अधर्मबाट शुद्ध पार्नको निम्ति उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ। पहिलो युहन्ना 1:7 भनिएको छ, तर जसरी उहाँ ज्योतिमा हुनुहुन्छ उसरी नै हामी ज्योतिमा हिँड्छौ भने एक अर्कासँग हाम्रो संगति हुन्छ, अनि उहाँका पुत्र येशु ख्रिष्टको रगतले हामीलाई सब पापबाट शुद्ध पार्छ। यदि म परमेश्वरको वचनको ज्योतिमा हिँड्छु र म आफैमा केही कमजोर कुरा केही पाप देख्छु भने परमेश्वर पुत्र ख्रिष्टको रगतले सबै पापबाट मलाई निरन्तर शुद्ध गर्दछ। किन? परमेश्वरले यो उहाँको अनुग्रहद्वारा गर्नुहुन्छ। उहाँ कृपा दया र अनुग्रहमा धनी हुनुहुन्छ। परमेश्वरले आफ्नो अंगालो गुमेका निन्दित संसारमा फैलाएर भन्नुहुन्छ, तिमी आउन सक्छौ यदि तिमी मेरो तरिकामा आउँछौ भने। मित्र, म तपाईँलाई स्मरण दिन चाहन्छु कि यो परमेश्वरको विश्व हो। यो उहाँ आफ्नै तरिकामा गरिरहनु भएको छ, चलाइरहनु भएको छ। तपाई सोच्न सक्नुहोला, तपाईसँग उत्तम बाटो छ, तरिका छ, तर तपाईसँग शासन गर्ने विश्व छैन। उहाँले यो विश्वमा नियमहरू बनाउनुहुन्छ र तपाई उहाँको तरिकामा आउनुपर्नेछ। उहाँले तपाईलाई प्रेम गर्नुहुन्छ। तपाईलाई प्रेम गर्ने कुराबाट तपाई उहाँलाई दूर राख्न सक्नुहुन्न, न तपाई सूर्यलाई ताप दिने कामबाट दूर राख्न सक्नुहुन्छ, तर तपाई सूर्यको तापबाट आफूलाई छिपाउन सक्नुहुन्छ। मित्र, तपाई आफैलाई निरन्तर पापमुनि छिपाएर लुकाएर परमेश्वरको प्रेमको अनुभव गर्ने कामबाट दूर राख्न सक्नुहुन्छ। यदि तपाई उहाँमा ख्रीष्टद्वारा आउनुहुनेछ भने उहाँले तपाईलाई उद्धार गर्नुहुनेछ र तपाईले उहाँको प्रेमको अनुभव गर्नुहुनेछ। परमेश्वर दयामा कृपामा धनी हुनुहुन्छ। परमेश्वरले हामीलाई आत्मिक चिहान घाटबाट माथि उठाउनु भएको छ। हाम्रो वर्तमान स्थिति यो हो भनिएको छ छ पदमा, अनि हामीलाई सँगसँगै बौराएर उठाउनुभयो र ख्रीष्ट येशूमा स्वर्गीय स्थानहरूमा सँगसँगै बसाल्नुभयो। हाम्रो भविष्य के हो? सात पदमा भनिएको छ, ख्रीष्ट येशूमा हामीतर्फ भएको उहाँको दयाद्वारा पछि आउने युगहरूमा उहाँको अनुग्रहको अपार धन देखाउनका निम्ति। मतलब कुनै दिन म प्रदर्शनी गरिन गइरहेको छु। स्वर्गीय दूतहरूले भन्नेछन्, हेर त्यो फुचे प्रचारक, ऊ गुमेको निन्दित पापी थियो, उसलाई उद्धार गर्न कति पनि योग्यका थिएन, तर ऊ यहाँ आज स्वर्गीयमा छ। उनी केवल परमेश्वरको दया र अनुग्रहद्वारा मात्र उद्धार गरिएका थिए र आज यहाँ ल्याइएको छ। त्यो पूरा अनन्तता भरि, अनन्त काल भरि परमेश्वरको स्तुतिको निम्ति हुन गइरहेको छ। म कुनै श्रेय प्रशंसा पाउन गइरहेको छुइन, तर म त्यहाँ हुन गइरहेको छु अनि त्यो मेरो निम्ति काफी कुरा हो, पर्याप्त कुरा हो। म त्यो स्वर्गीय दलहरूसँग परमेश्वरको स्तुति प्रशंसा गाउने कुरामा सम्मिलित हुनेछु, किनभने उहाँले मलाई उद्धार गर्नुभयो। जहाँसम्म मलाई थाहा भइन्जेल त्यो हामीसँग भएको सबभन्दा उत्तम अद्भुत आशा छ। यो अनुग्रहद्वारा हो, यो अचम्मको अनुग्रह, अमेजिङ ग्रेस हो, जुनले म र तपाई जस्तो तुच्छलाई उद्धार गर्नुभयो। भनिएको छ आठ र नौ पदमा, किनकि विश्वासद्वारा अनुग्रहले तिमीहरूले मुक्ति पाएका छौ, अनि यो तिमीहरू आफैबाटको होइन, यो परमेश्वरको दान हो, कामहरूबाट होइन, नत्र त कसैले घमण्ड गर्नेछ। यिनीहरू महान पदहरू हुन् जुनले विश्वासीहरूको भूत, वर्तमान र भविष्यको यो खण्डको पूर्णतामा पुर्याउँछ। हामी अपराधहरू र पापमा मरेका थियौं, परमेश्वरले हामीलाई अनुग्रहद्वारा उद्धार मुक्ति गर्नुभयो र ख्रीष्ट येशूमा स्वर्गीय स्थानहरूमा सँगसँगै बसाल्नुभयो र कुनै दिन हामी स्वर्गीयमा परमेश्वरको अनुग्रहको प्रदर्शन गर्न हुनेछौ। यिनै कुनै पनि हाम्रा आफ्नै कामहरू वा योग्यताहरूमा आश्रित छैनन्, किनकि भनिएको छ तिमीहरू अनुग्रहद्वारा उद्धार पाएका छौ। अनुग्रह, कृपा, दया पाउनु अयोग्यलाई प्रदान गरिने कृपा दया हो। अहिले मलाई यो नभन्नुहोस् कि म उद्धार पाउन आशा गर्दछु। यदि तपाईले ख्रीष्टमा आफ्नो विश्वास र भरोसा राख्नुहुन्छ भने तपाई ठोकेर भन्न सक्नुहुन्छ, मैले उद्धार पाएको छु। कसैले यो प्रश्न गर्ला, ओ म त्यस्तो कथन बनाउने साहस गर्दिन किनभने मलाई थाहा छैन कि मेरो भविष्य के हुनेछ। मित्र, तपाईको उद्धार परमेश्वरको अनुग्रहमा आश्रित छ, तपाईको विश्वास योग्यतामा होइन। तपाई यो तथ्यमा पूर्ण रूपमा निश्चय हुन सक्नुहुन्छ। फिलिपी एक अध्याय छ पदमा भनिएको छ त्यो तथ्यको, जसले तिमीहरूमा एउटा असल काम शुरू गर्नु भएको छ उहाँले येशु ख्रीष्टको दिनसम्ममा त्यो पूरा गर्नुहुनेछ। यदि तपाई परमेश्वरको सन्तान हुनुहुन्छ भने तपाई उहाँबाट टाढा भौतारी जान सक्नुहुन्छ, तर उहाँले सधैं तपाईलाई वापस आउनको निम्ति ढोका खुला राख्नुहुन्छ, किनभने यो उहाँको अनुग्रह र अनुग्रहद्वारा मात्र तपाईले उद्धार पाउनु भएको छ। तपाईसँग पूरा गरिएको उद्धार छ, फिनिस्ड साल्भेसन छ, किनकि ख्रीष्टले सम्पूर्ण उद्धारको काम कलवारी क्रुसमा पूरा गरिसक्नु भएको छ। अहिले पवित्र आत्माको परमेश्वर को वचन द्वारा कायलता र दोष सिद्धिमा उहाँको वचनमा विश्वास र भरोसा गर्नु भएकोले गर्दा त्यस आधारमा तपाई भन्न सक्नुहुन्छ मैले उद्धार पाएको छु। तपाई ठोकेर भन्न सक्नुहुन्छ मैले उद्धार पाएको छु, म आशा गर्दछु वा म उद्धारको कोशिश गर्नेछु। अह यो होइन, यो उद्धार विश्वासको माध्यमद्वारा परमेश्वरको अनुग्रहबाट हो, यो तपाई स्वयंबाट होइन, यो परमेश्वरको उपहार हो, वरदान हो, परमेश्वरको अनुग्रहलाई, ग्रेसलाई यसरी थियोलोजिकली यानि आध्यात्मिक विज्ञान अनुसार परिभाषा दिइएको छ अनमेरिटेड फेभर। ग्रेसको अर्थ हो यानि अनुग्रहको अर्थ हो अनमेरिटेड फेभर। यसको नेपालीमा अर्थ हुन्छ अनुचित कृपा, अनुचित दया। अर्को शब्दमा हामी दया उद्धार पाउन कति पनि योग्यका थिएनौ, तर पनि परमेश्वरको अपार कृपाको कारण हामीमा दया देखाउनु भयो, त्यो अनुग्रह हो। अहिले विश्वास उद्धारको साधनको रूपमा मूल आधार हो, यो मात्र एक वस्तु हो, पापी उद्धारको महान कार्य सम्पादनको निम्ति ल्याउँछ र ल्याउनु पर्छ, अनि यो विश्वास पनि परमेश्वरको वरदान हो। म जान्दछु कसैले यो मलाई भनेछ जबकि विश्वास परमेश्वरको वरदान भएकोले गर्दा परमेश्वरले मलाई यो विश्वासको वरदान दिनुभएको छैन, तब मलाई लाग्छ कि यदि म विश्वास गर्दिन भने मलाई दोष दिन आवश्यक छैन, निन्दित गर्न आवश्यक छैन। उत्तर यो हो, परमेश्वरले यो अति नै स्पष्ट बनाउनु भयो कि विश्वास सुनैबाट र सुनै परमेश्वरको वचनद्वारा आउँछ। यदि तपाई परमेश्वरलाई विश्वास गर्न चाहनुहुन्छ भने तपाईले परमेश्वरको वचनको सुन्नु पर्नेछ। परमेश्वरले सबैलाई विश्वास दिनुहुनेछ जसले सुसमाचारको सन्देशमा ध्यान दिन्छ। कसैले यो भन्दै विरोध गर्ला, हुन सक्छ मलाई विश्वासको वरदान दिइएको छैन, त्यो तपाईको समस्या होइन। तपाईको समस्या वास्तवमा यो हो कि तपाई आफ्ना पापहरूको त्याग्न चाहनुहुन्न, जुन बाइबलले निन्दा गर्दछ, विरोध गर्दछ। त्यसकारण यस्ता तार्किक कुराहरू भनेर बहाना बनाउनुहुन्छ। जब तपाई आफ्ना पापहरूबाट वाक्क हुनुहुन्छ, जब तपाई आफै स्वयंबाट फर्किन चाहनुहुन्छ वा संसारको कुराहरूबाट वा धर्मबाट वा बाइबलले निन्दा गर्ने हरेक कुराहरूबाट।
3: आदरणीय श्रोता, आजको कार्यक्रममा स्पेशल गीत सुन्न गइराखेका छौं,
2: तब तपाईलाई विश्वास दिनेछ, तपाई उहाँलाई विश्वास गर्न सक्नुहुन्छ। विश्वास उद्धारको साधन हो। स्पर्जनले भन्छन्, ख्रिष्टमा तिम्रो हर्षले तिमीलाई उद्धार दिँदैन, तर ख्रिष्टले मात्र। ख्रिष्टमा तिम्रो आशाले तिमीलाई उद्धार दिँदैन, तर ख्रिष्टले मात्र। ख्रिष्टमा तिम्रो विश्वासले मात्र तिमीलाई उद्धार गर्दैन, यद्यपि त्यो एक साधन माध्यम भए तापनि, तर ख्रिष्टको रगत र उहाँको योग्यताद्वारा मात्र। त्यहाँ शक्ति छ र त्यहाँ नै उद्धार छ। पावल विश्वासको बारेमा कुरा गरिरहेका छैन जब उसले भन्छ यो तिमीहरू आफैबाट होइन, उसले उद्धारको बारेमा कुरा गरिरहेका छन्। उद्धार त्यो वरदान हो जुनले घमण्डको रद्द गर्दछ। यो सबै परमेश्वरको हो, हाम्रो होइन, यो परमेश्वरको वरदान हो। दश पदमा भनिएको छ, किनकि हामी असल कामहरूका निम्ति ख्रीष्ट येशूमा सृजना गरिएका उहाँका हातका कारिगरी हौं, जुन कामहरूमा हामीले हिँड्नु पर्छ भनेर परमेश्वरले अघिबाटै तिनलाई तयार पार्नु भएको छ। हामी उहाँका हातका कारिगरी हौं। पावल यहाँ स्थानीय मण्डलीको बारेमा कुरा गरिरहेका छैनन्, तर पेन्टिकोस्टको दिनदेखि लिएर स्वर्गीय यात्रा रेप्चरसम्मको विश्वासीहरूको शरीरको बदनको बारेमा कुरा गरिरहेका छन् वा वास्तविक विश्वासीहरूको शरीरको यानि बदनको बारेमा बोलिरहेका छन्। अनि तिनीहरूमध्ये प्राय चाहिँ स्थानीय कलिसियाको सदस्यहरू हुन्। यो विश्वासीहरूको शरीर ख्रिष्टमा उहाँका नयाँ सृष्टि र उहाँका हातका कारिगरी हुन्। हामी के को लागि सृष्टि गरिएका छौं भन्दा असल कामहरूको निम्ति। जब हामी यो पत्रको अन्तिम भागमा आउँछौ हामीलाई भनिनेछ कि हामी परमेश्वरलाई खुशी पार्ने र ग्रहण योग्य चालमा हेर्नु पर्नेछ। जब हामी येशु ख्रिष्टमा स्वर्गीय स्थानहरूमा बसार लिएकोले गर्दा हामी यहाँ पृथ्वीमा त्यस तरिकाले हिँड्नुपर्छ जसले उहाँको नाउँमा महिमा ल्याउनेछ।
1: दाई, आजको अध्ययनपछि चाहिँ मेरो मनबाट एउटा ठूलो बोध चाहिँ हटेको छ। मैले सोचेको थिएँ म योग्य छु कि छैन, तर आज मैले बुझे कि मेरो उद्धार मेरो योग्यतामा निर्भर छैन।
0: हो भाइ, आज हामीले परमेश्वरको विधेय कस्तो छ भन्ने कुरा देखेका छौ। उहाँ कृपामा धनी हुनुहुन्छ र महान प्रेमले हामीलाई प्रेम गर्नुहुन्छ,
1: अनि हामी पापमा मरेका भए पनि उहाँले ख्रिस्टसँगै हामीलाई चाहिँ जीवित पार्नुभयो।
0: हो, यही नै सुसमाचारको सुन्दरता हो। आज हामी भन्न सक्छौ परमेश्वरको अनुग्रहद्वारा हामी उद्धार पाएका छौ।
1: तै मलाई सबैभन्दा धेरै छोएको कुरा यही हो कि उद्धार मैले आफ्नो असल काम गरेर कमाएको होइन, यो त परमेश्वरको वरदान हो।
0: बिल्कुलै भाइ, उद्धार अनुग्रहबाट विश्वासद्वारा पाइने हो, त्यसैले कसैले आफ्नो उद्धारको विषयमा घमण्ड गर्न सक्दैन। हाम्रो घमण्ड गर्ने ठाउँ हाम्रो आफ्नै काममा होइन, ख्रिस्ट येशूमा हुनुपर्छ।
1: तर भाइ, यदि असल कामले उद्धार दिँदैन भने हामीले असल काम चाहिँ किन गर्ने त त्यसो भए?
0: भाइ, धेरै नै महत्वपूर्ण प्रश्न गर्नुभयो। हामी असल काम गरेर उद्धार पाउने होइनौ, उद्धार पाएका कारण असल काममा हिँड्ने हो। परमेश्वरले हामीलाई ख्रिस्ट येशूमा असल कामका निम्ति सृष्टि गर्नुभएको हो, त्यसैले हाम्रो नयाँ जीवनले हाम्रो व्यवहारमा परिवर्तन ल्याउनुपर्छ।
1: साँच्चै नै दाई, अब यी सबै कुराहरू चाहिँ हामीले हाम्रो जीवनमा चाहिँ लागू गर्न सक्छौ, र परमेश्वरले हामीलाई प्रेम गर्नुभएको छ भने हामी पनि अरूलाई प्रेम गर्न चाहिँ सक्नुपर्छ। उहाँले हामीलाई अनुग्रह गर्नुभएको छ भने हामीले पनि अरूप्रति अनुग्रहको स्वभाव चाहिँ देखाउनुपर्छ, र उहाँले हामीलाई नयाँ जीवन दिनुभएको छ भने हामीले पुरानो जीवनमै फर्केर चाहिँ बस्नु हुँदैन अथवा त्यही चाहिँ बस्नु हुँदैन।
0: र आजको लागि हाम्रो अध्ययनको यात्रा यति नै। एउटा कुरा सम्झनुहोस्, परमेश्वर प्रेममा धनी हुनुहुन्छ, अनुग्रहमा धनी हुनुहुन्छ र उहाँले हामीलाई प्रेम गर्नुहुन्छ। आज हामी उहाँको अनुग्रहद्वारा उद्धार पाएका छौं, यो कुरालाई हृदयमा राख्नुहोस्।
1: हजुर, यही अनुग्रहमा भरोसा गर्दै नयाँ जीवनमा असल काम गर्दै अघि बढौं। परमेश्वरको अनुग्रह र शान्ति हामीहरू सबैको जीवनमा प्रशस्त मात्रामा रहिरहोस्। आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ, र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 को दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ, र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 97040279707024209797।
4: घर एसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 98 49 18 57 37।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर।
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518537।
3: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरो।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 9850509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ, 9850124।
6: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185753।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841867764, 9841867764।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

मनोविद अमृता गुरूङ। तपाईलाई पनि बाढ़ी तथा विपद बारे अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01 52 68 66 1 मा फोन

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै प्रधानमन्त्री राहत कोषमा 15 अर्ब रूपियाँ जम्मा। आज बसेको प्रतिनिधि सभाको बैठकद्वारा भोटेकोसे त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति गठन।
1: हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोसे त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति रहनेछ।
0: संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्दा भोटेकोसे विपद सहित जलवायु परिवर्तनका कारण नेपालले संकट भोगेको कुरालाई अन्तर्राष्ट्रियकरण गर्न कांग्रेस नेताहरूको प्रधानमन्त्रीलाई आग्रह। भोटेकोसी बाढ़ी प्रभावितलाई घर भाड़ा दिन थालेपछि होल्डिङ सेन्टरमा बस्नेहरू घटे। असोज 9 गतेदेखि 11 गतेसम्म ठूलो पानी पर्ने भएकाले सावधानी अप्नाउन आग्रह। सीआईएनद्वारा भोटेकोसी बाढ़ी प्रभावित क्षेत्रको पोषणको बारेमा बहुसरकारवालासँग छलफल। घिउ लगायतका स्थानीय खानाको बारेमा जानकारी पर्याप्त बाँड्नुपर्ने पोषण शाखा प्रमुखको भनाई।
2: प्रोटिन चाहिँ कार्बोहाइड्रेट त 4 किलो क्यालोरी दिन्छ। यदि हामीले 1 चम्मच घिउ गरिदियो भने त उसले एक थाल झन् अलिक ठूलो बाउलमा खाएको जति सानो बाउलमा खाँदा पनि इनर्जी चाहिँ बच्चाले पाउने भयो। यी चिज चाहिँ हाम्रा यो परामर्श दिने विभिन्न खालको हाम्रा प्रोटोकलहरूमा डब्ल्यूएचओ युनिसेफको अरू प्रोटोकलमा हामीले गरिरहेको प्रोटोकलमा छ।
0: र जापानको नायोगामा जारी 20 औं एसियाली खेलकुदमा नेपालका दानबहादुर दर्लामी पराजित।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: नेपालको संविधानले स्वास्थ्य उपचारलाई नागरिकको मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको छ। सर्वोच्च अदालतले पनि सरकारी अस्पतालबाट उपचार पाउनु नागरिकको हक भएको र त्यसको व्यवस्था गर्न सरकारको दायित्व हुने व्याख्या गरिसकेको छ। तर व्यवहारमा गरीब नागरिकले अझै पनि स्वास्थ्य सेवा र आफ्नो खल्तीबाट भने जति रकम खर्च गर्न नसक्दा उपचार नपाउने बाध्यता छ। अब खबर सन्तोष गन्धर्वबाट।
4: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न स्थानमा भारीदेखि अत्यधिक ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अप्नाउन आग्रह गरेको छ। प्राधिकरणले आज जारी गरेको सूचना अनुसार नेपाल मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिनका आधारमा यही असोज 9 गते शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षा पानी पर्ने सम्भावना रहेको जनाएको हो। कोशी मधेश बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि ठूलो पानी पर्ने अनुमान गरिएका कारण सावधानी अप्नाउन भनिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनसँग बताउनु भएको छ। मौसम विभागका अनुसार उत्तर अण्डमान सागर र आसपास क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बंगालको खाड़ीको मध्य भाग नजिक रहेको छ। उक्त प्रणाली थप सशक्त भई पश्चिम उत्तर पश्चिम दिशातर्फ सर्दै नेपालतर्फ प्रभाव पार्ने सम्भावना रहेको जनाइएको छ। यस अवधिमा देशका अधिकांश स्थानमा मेघगर्जन सहित मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढ़ी पहिरो तथा गेग्रान बहावका साथै शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम पर्न सक्ने पनि प्राधिकरणले जनाएको छ। अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न, जोखिमयुक्त सड़कमा सवारी साधन सञ्चालन गर्दा सवारी सावधानी अप्नाउन र सम्बन्धित निकायलाई उद्धार तथा राहत कार्यका लागि तयारी अवस्थामा रहन समेत निर्देशन दिएको छ। प्रतिनिधि सभाको बैठकले भोटेकोसी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ। आज बसेको बैठकमा सभामुख डोलप्रसाद अरियालले प्रतिनिधि सभा नियमावली 2083 को नियम 180 बमोजिम हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा कोशी भोटेकोसी त्रिशुली विपद सम्बन्धी 15 सदस्यीय संसदीय विशेष समिति गठनको प्रस्ताव गर्नुभएको थियो। उक्त प्रस्तावलाई प्रतिनिधि सभाले सहमति जनाएको छ। हिमालमा जलवायु परिवर्तनको असर तथा भोटेको त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, दिगो पुनर्निर्माण, भविष्यको जोखिम न्यूनीकरण, कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिश गर्न समिति गठन गरिएको सभामुख अरियालले बताउनुभयो।
1: समितिको नाम हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति रहनेछ। समितिको उद्देश्य हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, दिगो पुननिर्माण, भविष्यको जोखिम न्यूनीकरण, आवश्यक कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिश गर्नुहुनेछ। विषयगत अनुभव, समावेशिता तथा विपद प्रभावित क्षेत्रको प्रतिनिधित्व समेतका आधारमा निम्नानुसार 15 सदस्यीय रहेको समिति गठन हुनेछ।
4: समितिको कार्यावधि पहिलो बैठक बसेको मितिले 3 महिनाको हुने र तोकिएको समयमा काम नसकिएमा कारण र थप अवधि खुलाएर प्रतिनिधि सभा समक्ष अनुरोध गर्न सकिने र सभाको निर्णय अनुसार म्याद थप हुन सक्ने जनाइएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज प्रेतीले भोटेकोशी बाढ़ी प्रभावितको व्यवस्थापन शुरू भएको बताउनु भएको छ। कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा रसुवा स्थित भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रमा विस्थापित व्यवस्थापन, प्रभावित नागरिकको मानव अधिकार लगायतका विषयमा काम अघि बढ़िसकेको बताउनुभयो। उहाँले सरकारले प्रभावित परिवारलाई घर भाड़ाका लागि मासिक 15,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेपछि प्रभावित परिवार भाड़ाको घरमा स्थानान्तरण भएकाले होल्डिङ सेन्टरमा बस्नेको संख्या घट्दै गएको बताउनु भएको छ। 4 जनासम्मको परिवारलाई 15,000 र थप प्रत्येक सदस्यका लागि 2,000 रूपियाँका दरले घरभाडा उपलब्ध गराउने व्यवस्था गरिएको छ। त्यसका लागि स्थानीय तह र प्रभावित क्षेत्रमा रकम व्यवस्थापन गरिसकेको समेत उहाँले बताउनुभयो।
5: हामीले 1 करोड़ 50 लाख धादिङमा र 13 करोड़ चाहिँ प्रभावित गाउँपालिका नगरपालिकामा पठाइसकेको अवस्था छ। खर्च नै नभएको अवस्थामा फेरि हामी अर्को पैसा पठाउने नपठाउने भन्ने हो। त्यो पैसा पठाउनलाई हामीलाई केही पनि गाह्रो छैन, हामी कहिले पनि पठाउन सक्छौँ। तर खर्च आएन भनेपछि त्यहाँ मात्रै गएर पैसा थुप्रिन्छ, यो अन्य त्यो केस ठाउँको अन्य ठाउँमा पनि त्यो भयो त्योभन्दा पूर्व पनि त्यसलाई पनि मान्नेजीको लागि हामीले यति जानकारी गराए। त्यसमा आज हामी चेक गर्छौँ कति खर्च भएको छ, यदि थप चाहियो भनेपछि उहाँलाई सोध्छौँ र चाहियो भन्नुमा हामी पठाउँछौँ।
4: रसुवाको भोटेकोशी बाढ़ी प्रभावितको पोषण सुधार र जनस्वास्थ्य जोखिम कम गर्न तीनै तहका सरकार बीच राम्रो समन्वय हुनुपर्नेमा सरकारवाला निकायका प्रतिनिधिले जोड़ दिएका छन्। सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालले वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको सहकार्यमा आज टेकुस्थित परिवार कल्याण महाशाखाको सभाकक्षमा गरेको बहु सरकारवाला पोषण संवाद कार्यक्रममा उनीहरूले विनाशकारी बाढ़ीपछि दीर्घकालीन रूपमा पोषणको जोखिम हुने भन्दै सरकारी तथा गैर सरकारी निकाय बीच आवश्यक समन्वय गर्न पनि अनुरोध गरिएको छ। छलफल कार्यक्रममा परिवार कल्याण महाशाखा पोषण शाखा प्रमुख लीला विक्रम थापाले बाढ़ी प्रभावित 15 स्थानीय तहमा रहेका समुदायका नागरिक र होल्डिङ सेन्टरमा पुगेर बालबालिका, गर्भवती, सुत्केरी, किशोर किशोरीको पोषणको अवस्थाका बारेमा तथ्याङ्क लिने काम भइरहेको बताउनुभयो।
2: सीमित स्रोत र साधनभित्र पसेर हामीले अलि ठूलो काम गर्नुपर्ने यो स्थिति आएको बेला हो कि जस्तो मलाई लाग्छ। र मैले अझै पनि यो अब पोषणको संवाद भएको हुनाले त्यो केन्द्रबिन्दुमा कुराकानी गर्दाखेरि हामीले अहिले बालबालिका होइन र विभिन्न जोखिम समूहमा पर्ने जुन समूहका पब्लिकहरूलाई अहिले मैले चाहिँ बाहिरबाट आएका खानेकुरा चाहिँ तत्कालको लागि जुन खाद्य संकटलाई कम गर्नको लागि र त्यो जोखिमबाट अझै जोखिममा नजाउँ विभिन्न उमेर समूहका व्यक्तिहरू भन्नको लागि भने र अब हाम्रो यहाँ विद्यालय शिक्षा स्कूलका यो बालबालिकाहरूलाई पनि यो खाद्य खानेकुराहरूको बारेमा खानपानको बारेमा त्यो पनि एउटा हाम्रो नियमित कार्यक्रमहरू त्यहाँ हामीले जोडेका छौँ भने
4: बाल स्वास्थ्य सेवा तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले भोटेकोशी बाढ़ी प्रभावितमा झाडापखाला हैजाको जोखिम हुने भएका कारण हेलिकप्टर र ड्रोनबाट भए पनि खोप प्रभावित 15 स्थानीय तहमा पठाइएको समेत बताउनु भएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल करिब 15 अर्ब रकम जम्मा भएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। यसरी चीन सरकारले भोटेकोशी बाढ़ीबाट प्रभावित बालबालिकाको सहयोगार्थ नेपाललाई 1 करोड़ 10 लाख रूपियाँ सहयोग प्रदान गरेको छ। नेपाली कंग्रेसका नेताहरूले प्रधानमन्त्री बालेन शाहलाई भेटेर संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्दा भोटेकोशी विपत्तसहित जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटलाई अन्तर्राष्ट्रियकरण गर्न आग्रह गरेका छन्। उपसभापति विश्वप्रकाश शर्मा र संसदीय दलका नेता विश्वराज आङदेम्बेले आज सिंहदरबारमा प्रधानमन्त्री शाहसँग छलफल गर्नुभएको थियो। राष्ट्रसंघमा नेपालको प्रधानमन्त्री सहभागी हुँदा प्रधानमन्त्रीको साथमा सिंह देश रहेको सन्देश दिन आग्रह गरेको समेत उपसभापति शर्माले बताउनु भएको छ। रिद्धिसिद्धि यातायातको एउटा बसमा आज दिउँसो भएको आगलागी र उक्त घटनामा ट्राफिक प्रहरीको संलग्नता रहेको वा नरहेको बारेमा छानबिन गर्न नेपाल प्रहरीले समिति गठन गरेको छ। उपत्यका प्रहरी कार्यालय रानी पोखरीले एसएसपी रमेश बस्नेतको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो। समितिले आगलागी हुनुपूर्व गाड़ीका चालक दाव लामा र ट्राफिक प्रहरी बीच भएको संवाद त्यससँग सम्बन्धित सीसीटीभी फुटेजका आधारमा छानबिन गर्ने प्रहरीको भनाई छ। सोही घटनाका विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले पनि अलगै छानबिन समिति गठनको तयारी गरेको छ। यसैबीच यातायात व्यवस्था विभागले मौसमको अवस्था हेरेर मात्रै दशैंको अग्रिम टिकट बुकिङ खुला गरिने जनाएको छ। चाडपर्व लक्षित सार्वजनिक यातायात व्यवस्थापनका विषयमा आज काठमाडौँमा सरकारवाला निकायसँग भएको छलफलमा विभागले हाल जारी विपद र केही दिन प्रतिकूल मौसमको अवस्था हेरेर मात्रै दशैंको अग्रिम टिकट बुकिङ खुला गरिने समेत जनाएको हो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कार्य संयोजन समितिको बैठक भोलि बस्ने गरी बोलाउनु भएको छ। केन्द्रीय कार्य पेरिस डाँडामा बस्ने गरी बैठक बोलाइएको प्रवक्ता प्रकाश ज्वालाले बताउनु भएको छ। उहाँका अनुसार दिउँसो 1 बजेका लागि बैठक बोलाइएको छ। बैठकमा विकसित राजनीतिक घटनाक्रम महाधिवेशन कार्यतालिका लगायतका विषयमा छलफल हुनेछ। यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा पार्टीको नेतृत्व नछोड्ने आश्रय सहितको राजनैतिक प्रतिवेदन पार्टीको केन्द्रीय कमिटि बैठकमा पेश गर्नुभएको छ। पार्टी पुनर्गठनको बस र मुद्दालाई आफ्नो तर्कद्वारा पुष्टि गर्ने कोशिश गर्दै अध्यक्ष होलीले यसलाई लहरको विषय नबनाउन समेत चेतावनी दिनुभएको हो। साझा खबरमा अब खेल खबर। जापानको नायोगामा जारी विश्वौं एसियाली खेलकुदमा नेपालका दानबहादुर दलामी पराजित हुनुभएको छ। पुरूष 70 केजी तौल समूहको प्रिलिमिनरीज राउण्डमा इराकका अली कासिम हमदाङ अल सारसँग 5-0 को सहज नतिजामा दर्लामी पराजित हुनुभएको हो। एसियाली खेलकुद अन्तर्गत पुरूष कबड्डीमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ। समूह बी अन्तर्गत आज भएको खेलमा नेपाल थाइल्याण्डसँग 59-48 पराजित भएको हो। नेपालकी सुस्मिता तामाङ थाउलुको महिला छानक्वाईमा 13 स्थानमा रहनु भएको छ।
6: सन्तोष गन्धर्व रसुवा भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा लाभग्राही पहिचान गर्ने काम शुरू। बाढ़ी प्रभावित क्षेत्रमा बन्द रहेका विद्यालयहरू खुल्न थाले। जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। बस्तीलाई फर्काउन नसके पनि खेती प्रणाली फर्काउन सकिने कुरा लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
8: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
7: ओहो, तिमी त घरको खाने भएछौ नि।
9: के को सरसल्लाह हो दुईजनाको?
8: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
9: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
7: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
9: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
10: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
11: जहाजको फिर्ता लिनु भए त एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
6: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट
13: रसुवा भुटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा लाभग्राही पहिचान गर्ने काम शुरू भएको छ तपाईले आफ्नो वडा कार्यालयमा गएर लाभग्राहीका लागि निवेदन दिनुपर्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत
14: अब लाभग्राही पहिचान गर्ने प्रक्रिया त शुरू भइसकेको छ अहिले सम्बन्धित ओडा र सम्बन्धित पालिकाहरूबाट नै शुरू हुन्छ उहाँहरूले आफ्नो समुदायमा को मान्छे बस्नुहुन्थ्यो उहाँहरूको परिवार कतिजना को को बस्नुहुन्थ्यो होइन मिसिङदेखि लिएर डेड बडी पहिचान भएको विषयमा उहाँहरू सबैको विषयमा हामीलाई केन्द्रलाई भन्दा पालिकाले नै थाहा हुन्छ अब हाम्रो कार्यविधि अनुसार चाहिँ यो निजी आवास पुननिर्माण अस्थायी आवासको विषय छ यसमा चाहिँ आवासका केसहरूमा अब यो जस्तो भाडा दिने विषयमा पनि लाभग्राही पहिचान गर्ने मुख्य जिम्मेवारी चाहिँ सम्बन्धित पालिकाको नै हो पालिकाले पहिचान गरेपछि त्यो माथिसम्म आइराख्नु परेन अब निजी आवास पुननिर्माणको केस छ जुन पर्मानेन्ट खालको हाउसिङका कुराहरू प्राइभेट हाउसिङ छ पर्मानेन्ट बनाउने त्यो सन्दर्भमा चाहिँ कार्यविधि अनुसार सम्बन्धित पालिकाले पहिला लाभग्राही पहिचान गरेर सम्बन्धित जिल्ला प्रशासन कार्यालयले भेरिफाई गरेर हाम्रो प्राधिकरणसम्म आएपछि फाइनल हुन्छ लाभग्राही पहिचानै गर्ने विषयमा चाहिँ अलिकति समस्या यो वर्ष चाहिँ यो घटनामा चाहिँ के छ भन्दाखेरि अब सबै परिवार नै मिसिङ भएको अवस्थामा चाहिँ अलिकति अरू भूकम्प अरू जेनरल जुन हाम्रो पहिला डिजास्टर हुन्थ्यो त्यो र यो मेगा खालको डिजास्टर र अलिक फरक किसिमको भएको भएर ठ्याक्कै पहिचान गर्न चाहिँ अलिकति गाह्रो पनि छ अलिकति टाइम चाहिँ लाग्न सक्छ यसमा यहाँहरूले नआत्तिकन आफ्नो विवरणहरू चाहिँ सम्बन्धित पालिका र ओडामा दिन चाहिँ अनुरोध गर्छ
13: लाभग्राहीका लागि निवेदन दिन वडा कार्यालयमा जाँदा नागरिकता राष्ट्रिय परिचय पत्र वा त्यही वडाका नागरिक हो भनेर परिचय खुल्ने कागज पत्रको फोटो कपी लैजान चाहिँ नभुल्नुहोस् है अनि फोटो पनि साथैमा लगेको राम्रो रसुवाको गोसाईकुण्ड गाउँपालिकाले बाढ़ी प्रभावित लाभग्राहीको पहिचानको काम शुरू गरेको छ प्रभावित बसेकी ठाउँमा जनप्रतिनिधि र कर्मचारी पुगेर लाभग्राही पहिचानको काम गरिरहेका छन् प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराई
15: वडा नम्बर दुईको अब एउटा वडा सदस्य हाम्रो किपारा नगरकोटी उहाँलाई काबा अध्यक्ष तोकेका छौँ र अहिले वडा दुईको टिमले धेरै विस्थापितहरू चाहिँ मुस्ताङ गुम्बामा हुनुहुन्छ जुन चाहिँ काठमाडौँको स्वयंमा रहेको छ त्यहीँ चाहिँ हाम्रो वडा काबा अध्यक्ष पनि त्यतिर हुनुहुन्छ र हाम्रो त्यहाँ त्यसको लागि हामीले एकजना वडा सचिव त्यहीँ खटाएका छौँ त्यसै गरी अहिले अस्थायी रूपमा त्यहाँबाट सुरु भइरहेको छ वडा पाँचको चाहिँ अब अध्यक्ष पनि बेपत्ता हुनुभएको हुनाले यहाँको वडा पाँचको सदस्यलाई वडा काबा अध्यक्षको जिम्मा दिएको छ वडा कार्यालयको भवन चाहिँ ठ्याक्कै हामीले कहाँ राख्ने तोकिसकेका छैनौँ अहिले चाहिँ हुन्थे बसेर गर्दै हुन्छ हाम्रो वडा सचिव चाहिँ मुस्ताङ गुम्बामा गएर त्यहाँ डाटा सङ्कलन गर्ने क्षतिको विवरण लिने कार्यमा व्यस्त हुनुहुन्छ अहिले
13: काठमाडौँ र गाउँ दुवै ठाउँमा लाभग्राही पहिचानको काम भइरहेको बताउँदै हुनुहुन्थ्यो गोसाईकुण्ड गाउँपालिका रसुवाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराई बाढ़ी प्रभावित ठाउँमा बन्द रहेका विद्यालयहरू खोल्न थालेका छन् तर पढ़ाई छुटेका बालबालिकालाई कथा सुनाउने चित्र कोर्न लगाउने अनि खेल खेलाउने सुझाव छ मनोविद अमृता गुरूङको
16: यस्तो बेलामा बालबालिकाहरूलाई चाहिँ अभिभावकले पनि हेर्न नसके अवस्थामा चाहिँ अब कसले चाहिँ अलिकति बढी ध्यान दिन सक्छ उहाँहरूको आफ्नो आफन्तहरूले हेर्नुपर्छ है भनेर सँगसँगै अनि हामीले चाहिँ बालबालिकाहरूलाई चाहिँ चित्र बनाएर होइन उहाँहरूसँग सँगै बसेर कथाहरू भनेर चाहिँ उहाँलाई एक प्रकारको हामीले इङ्गेज गरिरहेको छौँ अनि त्यसको खेलहरू पनि छ नि त उहाँहरूले त्यो खेलहरू खेलेर पनि भुलाइराख्नु भएको छ चित्र बनाउन चाहिँ उहाँलाई असाध्यै मनपर्ने अनि त्यसको स्कुलको पनि याद आयो भनेर भन्नुभएको थियो कि अनि यहाँ अहिले चाहिँ चाइल्ड फ्रेन्डली स्पेस भनेर पनि राखेको छ यहाँ टिचरहरू पनि हुनुहुन्छ अनि उहाँहरूले चाहिँ क्लासहरू लिनुहुन्छ कि त्यसले गर्दाखेरि पनि अलिकति इङ्गेज भएको अनि यहाँ खेलाउनाहरूले गर्दाखेरि पनि उहाँहरू यताउता हिँड्ने त्यसरी चाहिँ आफ्नो दैनिक हुन्छ नि त गरिरहनु भएको छ मन भुलाउने भनौँ न बच्चाहरूले चाहिँ
13: मनोविद अमृता गुरूङ तपाईंलाई पनि बाढ़ी तथा विपद बारे अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ आजलाई मिलीजुली नेपाली यति नै अर्को अंकमा फेरि भेटौंला
6: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भोटेकोशी बाढ़ीपछि प्रभावित क्षेत्रको कृषि र कृषि बजारको पुनरुत्थान चुनौतीपूर्ण।
17: संघीय तहको, प्रदेश तहको र पालिका तहको एकदमै समन्वयमा कृषि पुनरुत्थानको विशेष प्याकेज लिएर आउनुपर्छ।
6: सबैको समन्वयमा बस्तीलाई फर्काउन नसके पनि खेती प्रणाली फर्काउन सकिने कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
18: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
19: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
13: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
19: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
6: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भोटेकोशी बाढ़ीपछि कृषि र कृषि बजारको पुनरुत्थान चुनौतीपूर्ण बनेको छ। राष्ट्रिय कृषक समूह महासंघका राष्ट्रिय निर्देशक केदार कोइरालासँग हामीले कृषिको चक्रमा भएको क्षति र अब कसरी प्रणालीलाई अगाडि बढ़ाउन सकिन्छ भनेर कुराकानी गरेका छौं।
17: 17 पालिका यो बाढ़ीबाट प्रभावित पालिका भन्छौं। त्यो 17 पालिका चाहिँ विशेष गरी उत्पादनमा आधारित खाद्य श्रृंखलामा योगदान गर्दै गरेका किसानहरूको बाहुल्यता भएको पालिका हो। त्यसले चाहिँ नुवाकोट, रसुवा, धादिङ, गोर्खा, चितवन लगायतका ग्रामीण समुदायको जीविकोपार्जन त्यसमा आधारित उहाँहरूले अर्थतन्त्रमा कन्ट्रिब्युट गरिरहनु भएको थियो। त्यसको अवस्था निकै भयावह र निकै अप्ठ्यारो अवस्थामा पुगेको छ। अलिकति खेतीयोग्य जमिनको हिसाबले कुराकानी गर्दै गर्दा नि झण्डै 2000 हेक्टर भन्दा बढी जमिनहरू नष्ट भएको अवस्था देखियो। त्यो जमिन मात्र नष्ट थिएन, त्यसमा लगाइएको धान बाली विशेष गरी र अनि त्यसपछि तरकारी बाली, यो दुईवटा बालीमा म्यासिभ क्षति पुगेको छ। त्यो पालिकाहरूको खाद्य सुरक्षाको अवस्था एकदमै नाजुक अवस्थामा पुगेको अवस्था देखिएको छ। त्यो कसरी त भन्दा खाद्य उत्पादन र स्थानीय खाद्य प्रणालीको साङ्लो टुटो। अब त त्यहाँको त्यो बगर अवस्था हेर्दै गर्दा त 6 महिना त के त्यो फेरि
6: पुनरुत्थान गर्न गाह्रो छ।
17: 100 आरीमा माछाका पोखरीहरू ड्यामेज भए हराए गए त्यो अवस्था छ।
6: अब दूध संकलन गर्ने डेरीहरू बगायो, अब पारीबाट ल्याउने दूधहरूले अब बजार पाएन होइन। अब यसको लागि चाहिँ अब बिस्तारै उठ्नुपर्ने छ, बिस्तारै अब सामान्य जीवनमा आउनुपर्ने छ। अब त्यसको लागि चाहिँ अब किसानहरू जसको सबै कुरा बगायो है फेरि काम गर्छु भन्न चाहनेलाई चाहिँ अब कसरी व्यवस्थापन गर्नुपर्छ?
17: कृषिमा आधारित ग्रामीण अर्थतन्त्रलाई पुनर्जीवित गर्नको लागि प्रथम त अब गभर्मेन्टले एक्चुअल डाटा अहिलेसम्म आएको छैन, यो ऱ्यापिड एनालाइसिसको डाटा हो। अनि त्यस पछाडि त्यो डाटा विशेष गरी गाउँपालिका या स्थानीय सरकारसँगको समन्वयमा त्यसलाई अलि विस्तृत र यथार्थ डाटा लिनुपर्नेछ पहिलो काम। अब अहिले तत्काल राहतमा सरकार जुटेको छ, राहतमा सहयोगी हातहरू जुटेको छन्। योभन्दा पछाडि अब हामीले यसलाई अलिकति पुनरुत्थानमा काम गर्नुपर्छ। पटकै कार्यक्रमले यसको सल्युसन निकाल्दैन। यसलाई कृषि पुनरुत्थानको विशेष प्याकेज योजना आयोग, कृषि मन्त्रालय हाम्रो संघीय तहको प्रदेश तहको र पालिका तहको एकदमै समन्वयमा कृषि पुनरुत्थानको विशेष प्याकेज लिएर आउनुपर्छ। त्यो भित्र तथ्याङ्कले देखाएका जति पनि नष्ट भएका जमिनहरू छन्, जति पनि नष्ट भएका पशु गोठहरू छन्, जति पनि नष्ट भएका माछा पोखरीहरू छन्, त्यो सबै चिजहरू आखिर तपाईँ हामीले फेरि त्यहाँ पशुवस्तुको लागि चरणहरू नष्ट भएका छन्, धेरै चिजहरू नष्ट भएको हुनाले त्यो सबैको लागि विशेष प्याकेज, पुनरुत्थानको प्याकेज घरधुरी तहमा त्यसरी गरियो भने तत्कालीन रूपमा हामीले सम्बोधन गर्नुपर्ने, कृषिमा सम्बोधन गर्नुपर्ने कुराहरू र दीर्घकालीन रूपमा कृषिलाई पुनरुत्थान गर्नको लागि यो एउटा अप्ठ्यारो अवस्थालाई अवसरमा रूपान्तरण गर्दै कृषिलाई पुनरुत्थान गर्ने हिसाबले विशेष प्याकेज लिएर आउनुपर्छ। अनि तत्कालीन रूपमा विशेष गरी हामीले चेन, टुटेको चेन छ, टुटेको चेनलाई तत्काल जोडिहाल्नुपर्नेछ। हजुरले अघि कुरा गरिहाल्नुभयो, दूधको चेन टुटेको छ, पहाड़मा फल्दै गरेको, गाउँमा फल्दै गरेको तरकारीको चेन टुटेको छ, गाउँमा जाने अब तरकारीको लागि चाहिने, खेतीपातीको लागि चाहिने इनपुटहरू अब टुटेको छ। अब फेरि यो खेतीमा त 15 दिन टुट्दै गर्दा सिजनै जान्छ, त्यो भावनाले तत्काल रूपमा उहाँहरूको दैनिकी, कृषि अर्थतन्त्रमा आधारित दैनिकीलाई सहजीकरण गर्ने कुरामा पहिलो स्टेप। दोस्रो स्टेपमा किन कृषि पुनरुत्थानको प्याकेज तत्कालीन र दीर्घकालीन, अनि त्यस पछाडि पुनर्लाभका कार्यक्रममा कृषिमा आधारित जीविकोपार्जनमा अलि बढी भर पर्ने जुन किसानहरू हुनुहुन्छ उहाँहरूको लागि तत्काल धान गयो ठिकै छ, अब के भन्ने कुरामा यो बालीको चक्रमा आधारित भएर योजना बनाउनु पर्ने देखिन्छ। अनि त्यस पछाडि अलि बढी चाहिँ अब यो हामीले बाहिरबाट ल्याएर दिने अनि त्यस पछाडि खुवाउने कुरा गर्दै जाउँ, तर उत्पादनमा आधारित अर्थतन्त्रलाई पुनर्जीवित गर्ने कुरामा सरकारले विशेष ध्यान दिनुपर्छ। यसको लागि योजना आयो र तहगत संरचनाले ध्यान दिएर दीर्घकालीन योजना बनाउनुपर्छ भन्ने लाग्छ।
6: अब जस्तो किसानको कुराहरू प्राथमिकतामा पर्नलाई गाह्रो हुन्छ, कतिपय बिउहरू बगायो नष्ट भयो, अब ती बिउ आउँदै आउँदैनन् होइन, भनौँ न कति कुराहरू होलान्। अब किसानहरूलाई चाहिँ दिने कुराहरू जस्तो जमिनकै व्यवस्थाको कुरा, अब त्यही ठाउँमा त सम्भव कतिको छैन होइन, अर्को ठाउँमा वैकल्पिक ठाउँ पाएँ भने म अब लगाउँथेँ, अब आउने बाली त लाउँथेँ भन्ने होला नि त त्यो किसानको सपना होइन। अब त्यसको लागि चाहिँ कसरी सहजीकरण गरिदिनुपर्छ?
17: अब यस्तो हुन्छ होला, अब तत्काल रूपमा फेरि पनि अब हाम्रो क्लाइमेटको पर्सपेक्टिभबाट हेर्दै गर्दा या अब हाम्रो जति पनि जोखिम छ, अब यो सेटलमेन्टको कुराकानी आउला, हाउस होल्डको सेटलमेन्ट, बस्ती बसाउने कुराकानी गर्दै गर्दा बस्तीमा बस्ने मान्छेले कहाँको उत्पादन गरेर खाने भन्ने कुरा मेजर रहन्छ। त्यो भए हुनाले अब अहिले त्यो बगर, अहिलेलाई बगर भनौँ, त्यो बगरलाई उपयोगमा लिएर आउन सकिन्छ खेतीको लागि। अब सेटलमेन्टको लागि जोखिमयुक्त भयो, खेतीको लागि त्यसलाई पुनरुपयोगमा लिएर आउने योजना बनाउनु पर्छ।
6: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज 9 गतेदेखि 11 गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अत्यधिक ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अप्नाउन आग्रह गरेको छ। प्रतिनिधि सभाको बैठकले भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ। चीन सरकारले भोटेकोशी बाढ़ीबाट प्रभावित बालबालिकाको सहयोगार्थ नेपाललाई 1,10,00,000 रूपियाँ सहयोग गरेको छ। नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री बालेन शाहलाई भेटेर संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्दा भोटेकोशी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज 9 गतेदेखि 11 गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अत्यधिक ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अप्नाउन

0: कुनै पनि हालतमा पार्टीको नेतृत्व नछोड्ने आशाई सहितको राजनैतिक प्रतिवेदन पार्टीको केन्द्रीय कमिटी बैठकमा पेश गर्नुभएको छ र जापानको नायगामा जारी 20 एसियाली खेलकुदमा नेपालका दानबहादुर दर्लामी पराजित हुनुभएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असो 6 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु।
1: रेडियो बिहानी समय संकेत यति बेला बेलुकीको 8 बज्यो।